0: अपनी अरकई तिरा हजूरी के काम लागने यो जीव सारे मोह भया मता हजूरा की एक वचन ले गरी माया राखी बुझाई बक्सन होस अज्ञानी मेरो है सारै सोग गरी बसेको मथिया विश्व उमेर सम्मता तो सोग गरेको सपान सही हो अहिले कता हो कता
1: बोझ बिहीन भ आठ ठुल्नाई गाउँ घर नाम मेरो अर्जुन हो रेङी पर्यो थर नारायण।

कस्तो लीला छ भने देखि रावणले सीतालाई हरि दियो रामकी पत्नी त्यो हर्नाको कारण के रहेछ भने देखि सीतालाई मैले हरेपछि रामले मलाई मारिदिन्छन् म पारितल्छु भने इराली इकन रामले मारिदिए भने म सबै पारितल्छु भनेर रावणले यस्तो हेतु लिइकन नारायण।

सकै पछि अब तलबाट लैजाउँ भने चाहिँ त सात दिन पनि सकिँदैन, म माथिबाट छोटकरीबाट लान्छु। नारायण।

वृंदा होना लाग्यो त्यो भन्दा अगाडि रावणको भनेदेखि दश कुल सकिए छोरा भए नाति भए भाई भए दाजु भाइ सबै सिद्धिए अनि लास्ट टाइममा भने रावण र रामको नारायण।

रावण भनेदेखि रथ चढेरन बाण हान्न सुरु गर्यो उता राम भनेदेखि पैता खुट्टामा जुत्ता थिएन खाली फैताला जमिनमा हिँडिकन लडाइँ गर्न थाले अनि रावणको र रामको बाण हान हान पर्न गयो जति पनि रावणले बाण हान्छ सर्पको रूपमा गए जति पनि रामले बाण हान्छन् गोरुलको रूपमा गए नारायण।

बने राम्रे बाना हान्छन् गरुलको रूपमा गए जति पनि रावणले बाना हान्दाखेरि सर्पको रूपमा गयो अनि रावणले हानेको बानालाई रामले बाना हान्दाखेरि गरुलको रूपमा गएर बाना काटिदिने नारायण।

सके पछि माथिबाट देवताहरूले हेरिरहेका थिए। रावण भने देखि रत्न चढेर बाना हान्ने, राम भने देखि पैताला खाली पैताल हिँडेर जमिनमा लड्ने हिँडेर बाना हान्ने। अनि दया लागे तर माथि मातांकालाई एउटा रथ पठाइदिनु भयो रामलाई। अनि रामको पनि रथ भयो, रावणको पनि रथ भयो। यस्तै तरिकाले रामले 71 वटा बाना हानिसके। नारायण रावण मर्द।

आजै चाहिँ यहाँ चरीकोटको सैलुङ एफएममा चाहिँ आएको किन भनेदेखि यो हाम्रो पुरानो संस्कृति बोध खैचेडी भजनको हामी 15 जनाको समूह छौँ। यो नमासियोस् र यो हाम्रो सधैँभरि यो जागर रहिरहोस्, सारा ठाउँमा प्रत्यक्ष रहिरहोस् भनेकन हरम हरि दैव कठै गरी नारायण।

बोझ खैचडी भजन समूहका हामी यहाँ हाम्रो टोली चाहिँ जम्मा 15 जनाको टिम छौँ। हामी आज त्यस्तै विशेष काम परेर चाहिँ यहाँ अरू साथीहरू 9 जना आउनुभएको छैन। यहाँ आज आउनु को को आउनुभएको छ भन्नुहुन्छ भनेदेखि वरिष्ठ हाम्रो यो टोलीको प्रमुख गङ्गाधर रेग्मी हुनुहुन्छ यहाँ वरिष्ठ सल्लाहकारमा। त्यसपछि हुनुहुन्छ यहाँ चाहिँ उपअध्यक्ष रामबहादुर बस्नेत। यतापट्टि हुनुहुन्छ हाम्रो कोष अध्यक्षमा अर्जुन बस्नेत। यतापट्टि सचिवमा म रामबाबु रेग्मी। त सल्लाहकारमा अर्जुन बहादुर रेग्मी पनि हुनुहुन्छ। अरू भाइ सदस्यहरू छन्। यस्तै भङ्गले गरिकन यो हाम्रो संस्कृति खैचडी भन चाहिँ नमासियोस् भनिकन त्यसै कारणले आज हामी पनि 2-4 लीला यसो भनौँ कि भनिकन यो हाम्रो सैलुङ्गेमा आएको नारायण ना।

0: खबरका शीर्षकहरू
1: धान रोपाईलाई मल आपूर्तिका लागि भारतसँग सरकारी स्तरमै सम्झौता गर्ने निर्णय सांसदहरूको शोकीय राख्ने नराख्ने बारे दलहरू विभाजित को निर्यात 26% घट्यो
0: पर्यटक शिक्षा शुरू जर्मनी अमेरिकी सेना फिर्तासँगै सुरक्षा बहस शुरू
1: र एक सातापछि महिला साफ च्याम्पियनशीपको प्रशिक्षण बागमती गोल्ड कप फुटबल प्रतियोगितामा प्रिन्स सेमिफाइनलमा आईसीसी विश्वकप लीग दुईको सिजनमा दर्शक नआएपछि टिकटको मूल्य घटाइयो
2: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: साझा खबरको सबैभन्दा शुरूमा धान रोपाईका लागि मल आपूर्ति गर्न भारतसँग सरकारी स्तरमै सम्झौता गर्ने बारेमा निर्णय भएको प्रसंग
0: असार साउनको धान रोपाईमा मल आपूर्ति सहज गर्न सरकारले भारतबाट जीटूजी सम्झौता मार्फत 60,000 टन यूरिया र 20,000 टन डीएपी ल्याउने निर्णय गरेको छ हिजो बसेको मन्त्री परिषद बैठकले जीटूजी सम्झौता गरी मल ल्याउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो सरकारको स्वीकृतिपछि कृषि सामग्री कम्पनी लिमिटेडले भारतबाट मल ल्याउने प्रक्रिया अघि बढ़ाउनेछ कृषि सामग्रीका प्रबन्धक संचालक विष्णु प्रसाद पोखरेलले मन्त्री परिषदको निर्णय प्राप्त हुनासाथ भारतलाई पत्राचार गरेर खरिद प्रक्रिया अघि बढ़ाउने समेत बताउनुभयो तर सबै प्रक्रिया पूरा गरेर मल ल्याउन करिब 3 महिना लाग्ने पनि उहाँले जानकारी गराउनु भएको छ उहाँले सबै प्रक्रिया टुंग्याएर साउन अन्तिम सातबाट जीटूजीको मल ल्याउन शुरू हुने पनि बताउनुभयो हुर्केको रोपाईलाई प्रयोग गर्न उपयुक्त हुने समयमा भारतीय मल आइपुग्ने पनि उहाँले बताउनु भएको छ असाध साउनको रोपाईमा करिब 2,00,000 टन अनुदान बापतको रासायनिक मलको माग हुने गरेको छ तर कृषि सामग्री साल ट्रेनिङको गोदाममा अहिले 1,47,000 टन मात्रै मौजूदा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ गोदाममा रहेको मल अहिले नियमित रूपमा बिक्री भइरहेका कारण असार साउनमा माग बढ़ने बेलामा आपूर्ति सहज गर्न कठिन हुने अवस्था समेत रहेको छ यता कृषि मन्त्रालयका अनुसार 30,000 टन डीएपी स्टेट अफ हर्मुज बन्दका कारण रोकिएको जानकारी गराएको छ उक्त परिणामको मल खरिदका लागि सबै टेण्डर प्रक्रिया समेत सम्झौता भइसकेको र उत्पादन भएको देशबाट समेत चलान भइसकेको पनि बताइएको छ जहाजमा रहेको मल हर्मुज जलमार्ग बन्द भएका कारण अहिले बन्दक जस्तै भएको मन्त्रालयले बताएको छ यता सरकारले मल खरिदका लागि गत मंगिरदेखि नै टेण्डर गरेको परिणाम मध्ये 1,10,000 आयात नहुने अवस्थामा पुगेको छ कृषि सामग्री कम्पनीका प्रबन्धक संचालक विष्णु प्रसाद पोखरेलका अनुसार आपूर्तिकर्ताले $600 प्रति टनमा टेण्डर प्रस्ताव गरेको मलको मूल्य अहिले बढ़ेर $1,100 प्रति टन पुगेको त्यसैले टेण्डर प्रक्रियामा सामेल भएका आपूर्तिकर्ता सम्झौताका लागि आएका छैनन् मूल्य तीव्र दरमा बढ़िरहेका कारण आपूर्तिकर्ता सम्झौताका लागि तयार नभएको समेत बताइएको छ यता सरकारले उद्योगको परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्ने कार्यक्रमका लागि विश्व बैंकबाट पाउने 8 अर्ब रूपैयाँ बराबर सहुलियत ऋण लिने भएको छ मन्त्री परिषदको हिजोको बैठकले विश्व बैंकबाट प्राप्त हुने 5,20,00,000 अमेरिकी डलर सहुलियत ऋण र 50,00,000 अमेरिकी डलर अनुदान स्वीकृति गर्ने निर्णय गरेको हो हाल इटा लगायत विभिन्न क्षेत्रका उद्योगले कोइला लगायतका ऊर्जा प्रयोग गरेर परम्परागत रूपमा बोइलर प्रयोग गर्दै आएका छन् यस्ता परम्परागत बोइलरलाई विद्युतीय इलेक्ट्रोनिक्सले प्रतिस्थापन गर्ने सरकारले कार्यक्रम अघि सारेको छ कार्यक्रम अन्तर्गत बोइलर प्रतिस्थापनका लागि विश्व बैंकबाट प्राप्त कर्जा कार्यविधि बनाएर सरकारले उद्योगहरूलाई ऋण प्रदान गर्नेछ
1: सोमबार दिउँसो परेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढ़ीका कारण बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका 7 घुमाउनेमा खोलाको बीचमा 5 हायस माइक्रो र इलेक्ट्रिक गाड़ी हिजो फँसे दिउँसो रोशीको माथिल्लो क्षेत्र लगायतको स्थानमा परेको लगातारको पानीपछि रोशी खोलामा आएको बाढ़ीका कारण ती गाड़ीहरू खोलामा फँसेका थिए काभ्रे पलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बाढ़ीका कारण बीपी राजमार्गको घुमाउनेमा उदयपुरबाट काठमाण्डु आउँदै गरेका गाड़ी बाढ़ीमा फँसेको बताउनु भएको छ तर ती गाड़ीमा फँसेका 89 जना यात्री छात्रको मध्यरातमा उद्धार गरिएको
3: सक्रियतामा 2083 वैशाख 22 गते मध्यरातको 1 बजे सकुशल उद्धार गरिएको छ। प्रहरी र विशेष गरी ट्राफिक प्रहरीले उक्त आएसहरूलाई सम्भावित जोखिम रोक्न संकटमा मंगलटार प्रहरी चौकीमा रोक्दा रोक्दै ट्राफिक प्रहरी र प्रहरीलाई समेत उक्त आएसहरूलाई सम्भावित जोखिम रोक्न संकटमा नफस्न मंगलटार प्रहरी चौकीमा रोक्दा रोक्दै ट्राफिक प्रहरी र प्रहरीलाई समेत छल्दै र थर्काउँदै अगाडि बढेका

राजमार्गको भकुण्डेदेखि नेपाल थोकसम्मको 29 किलोमिटर सड़क पूर्ण रूपमा क्षति भएको थियो। राजमार्ग क्षति भएपछि रोशी खोलाको किनारबाट अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएको छ भने सामान्य वर्षापछि पनि रोशी खोलामा आएको बाढ़ीका कारण यातायात अवरूद्ध हुँदै आएको छ। बाढ़ीबाट

बैठक सभापति गजुरेलको जिज्ञासामा आयोजना प्रमुख नेपालले यस्तो जानकारी गराउनु भएको थियो। आयोजना प्रमुख नेपालले जेठ अन्तिमदेखि सुरुङ मार्ग परीक्षण अर्थात ट्रायल शुरू गरिने र साउनको दोस्रो सातादेखि पूर्ण रूपमा व्यावसायिक किसिमले सञ्चालन गरिने पनि जानकारी गराउनु भएको छ। परामर्शदाता प्रमुख रमेश कोइरालाले कानूनी प्रक्रिया विभिन्न खाले बन्द हड़तालले समेत आयोजनाको काम ढिलो हुन पुगेको

0: सातादेखि पूर्ण रूपमा व्यावसायिक किसिमले सञ्चालन गरिने पनि जानकारी गराउनु भएको छ। परामर्शदाता प्रमुख रमेश कोइरालाले कानूनी प्रक्रिया विभिन्न खाले बन्द हड़तालले समेत
1: आयोजन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा वन क्षेत्रमा नागरिकको पहुँच र सुधारका लागि समीक्षा
2: अलि धेरै बजेट अलि धेरै कार्यक्रम र अलिकति उहाँहरूका क्षमता विकासका कार्यक्रमहरू जीविकोपार्जनका कार्यक्रमहरू रोजगारी र आमदानीसँग जोडिएका कार्यक्रममा प्रशस्त रूपमा लान सकेनौं भन्ने हामीले अहिले हाम्रो अनुभूति हो।
0: सांसदहरूको स्वकीय राख्ने नराख्ने बारे दलहरू विभाजित उच्चस्तरीय कूटनीतिक संवादबाट सीमा विवाद।

0: आठ समाधान गर्नुपर्ने कांग्रेसको निष्कर्ष
1: कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त
2: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
1: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
2: ओहो धन्यवाद नानी

0: पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
1: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईले।
2: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
1: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्छ।
2: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन। अब त्यस्तो
3: भावी फाल्नु ठुलो आगलागीमा परिणत हुन सक्छ।
4: क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस्।
2: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन। अब
4: यथा भावी फाल्नु ठुलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
1: के छ खबर, सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धाम

0: मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
1: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
0: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
0: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
4: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
3: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
4: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
3: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
4: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेशन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
3: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814808642। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
5: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
6: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
7: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844688062, 9844688062।
8: अरे यही थियो त, कहाँ सरे छ आजकल?
7: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
8: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
7: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
8: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
7: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
8: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843211368, बलराम कर्मचार्य 9844133814, मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
9: आ, आफै नै जागिर खाने मौका त आको थियो नि तर
10: सर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
9: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि
10: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
11: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
12: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
11: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7
13: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ
12: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
14: होइन ए बुढी भात त निकै स्वादिलो छ त कुन चामल पकायौ
15: त्यही आर्जु चामल त हो नि सस्तो र स्वादिलो पनि
16: सुन्नुभयो हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा सम्पर्क नम्बर 9851165046
13: हार्दिक निमन्त्रणा दोलखाको बिगु गाउँपालिका वडा नम्बर 8 खोपा चाउको मेथिङ डाँडा निवासी खप्तडी बुढाथोकी कुल वंशहरूको कुल पूजा दिवाली यही मिति 2083 साल वैशाख 27 गते हुन गइरहेको हुँदा सम्पूर्ण कुल वंश आमा बुबा दाजुभाइ दिदी बहिनी कुल कुटुम्ब छर छिमेक आफन्तहरूलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ कुल पूजा शुरू हुने मिति 2083 साल वैशाख 24 गते शुरू भई 27 गते सम्पन्न हुने पुजारी नरबहादुर बुढाथोकी धामीहरू मूल धामी भीमबहादुर बुढाथोकी भान्जा अनुस बुढाथोकी ईश्वर बुढाथोकी गुरूहरू दुर्गा बहादुर बुढाथोकी ठाकुर बहादुर बुढाथोकी ललित बहादुर बुढाथोकी पुर्खाहरू रंगध्वज बुढाथोकी भरत बुढाथोकी रूकमन ध्वज बुढाथोकी सैन ध्वज बुढाथोकी लाल बहादुर बुढाथोकी भक्त बहादुर बुढाथोकी श्याम बहादुर बुढाथोकी स्थान बिगु गाउँपालिका 8 खोपा चाङ्गु मेथिङ डाँडा समय बिहान 8:30 बजेबाट लगायत सम्पूर्ण खप्तडी बुढाथोकी परिवार बिगु गाउँपालिका 8 खोपा चाङ्गु दोलखा
17: ओम पितृ देवताभ्यो नमः ओम कुल देवताभ्यो नमः दोलखा जिल्ला कैलुङ गाउँपालिका 4 आहाले स्थित सुवेदीहरूको मूल कुल मन्दिरमा मिति 2083 साल वैशाख 23 गते आयोजना हुने वृहत कुल पूजा कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ कुल गुरूहरू अमृतलाल सुवेदी राजकुमार सुवेदी पुजारीहरू लीलानाथ सुवेदी यज्ञ बहादुर सुवेदी सीताराम आयोजक संस्था सुवेदी कल्याण केन्द्र आहाले सुवेदी समाज कैलुङ साथै सेरा सिक्री क्यान्थली सेग्रेल लप्से जिलु मागा पौवा आहाले तथा झोर मनगाउँ क्षेत्रका सम्पूर्ण सुवेदी परिवार यहाँहरूमा अभिवादन सहित हार्दिक निमन्त्रणा गर्दछौ सुवेदी कल्याण केन्द्र
11: सैलुङ सार आहाले।
18: हार्दिक निमन्त्रणा।
19: दोलखा जिल्ला गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याको किस्पान स्थित खत्तडी बुढाथोकीहरूको कुल पूजा यही वैशाख 24 गतेका दिन भव्यताका साथ सुसम्पन्न हुने भएकोले हाम्रा सम्पूर्ण बुढाथोकी बन्धुहरू आफन्त इष्टमित्र नातागोता दाजुभाइ दिदीबहिनीलाई उपस्थितिको लागि यसै सूचना मार्फत हार्दिक निमन्त्रणा गर्दछौ। धामीहरू मूल धामी दुर्गा बहादुर बुढाथोकी, अन्य धामीहरू ठाकुर बुढाथोकी, कृष्ण बुढाथोकी, भीम बहादुर बुढाथोकी र सुशील बुढाथोकी, पुजारी ललित बहादुर बुढाथोकी। कुल पूजा हुने मिति, समय र स्थान, मिति 2083 वैशाख 24 गते, समय बिहान 10 बजेदेखि, स्थान गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याको किस्पान दुलखा। अध्यक्ष कुमार विक्रम बुढाथोकी, सम्पर्क नम्बर 9861479956। केदार बुढाथोकी सचिव, श्याम बुढाथोकी कोषाध्यक्ष, मेघ बहादुर बुढाथोकी सदस्य, अर्जुन बुढाथोकी सदस्य, रमेश बुढाथोकी सदस्य, भरत बुढाथोकी सदस्य, शिवजी बुढाथोकी सदस्य, रविन्द्र बुढाथोकी सदस्य र सरोज बुढाथोकी सदस्य लगायत सम्पूर्ण खत्तडी बुढाथोकी परिवार गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याको किस्पान दुलखा।
20: हार्दिक निमन्त्रणा।
11: दोलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 8 सुनखानीमा रहेको कालीनाग मन्दिरमा यही वैशाख महिनाको अन्तिम सोमबारको अवसरमा वैशाख 28 गतेका दिन शिव आरती गरिने भएकाले श्रद्धालु भक्तजनहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
20: आरती हुने मिति 2083 साल वैशाख 28 गते सोमबार, समय साँझ 6 बजे, स्थान कालीनाग मन्दिरको प्राङ्गण सुनखानी दोलखा।
11: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9844301896, 9844301896। सुभाष शिवाकोटी अध्यक्ष, कालीनाग संरक्षण तथा सम्वर्धन समिति परिवार, सुनखानी दोलखा।
20: ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
11: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
20: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
11: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
21: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
22: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार कार्यक्रम शुभबिहानीमा हार्दिक स्वागत छ। कार्यक्रमको साथमा उपस्थित छु म बेहिदा, प्रविधिमा हुनुहुन्छ साथी सुजन, अनि साथमा हुनुहुन्छ पण्डित बद्री प्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा। सुन्दर बिहानीको जोस डाँगर र उमङ्ग बोकेर नयाँ दिनको शुरूआत गरिरहनुभएका सम्पूर्ण आदरणीय श्रोता मित्रमा शुभ बिहानीको सौगात सहित हामी रेडियो कार्यक्रम मार्फत तपाईँसम्म आइपुगेका छौं। यो कार्यक्रम रेडियो सैलुङ 92.7 मेगाहर्जबाट प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर संसारभर सुन्न सक्नुहुनेछ। निकै मिठा अनि रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँसँगै आउने गर्छौ, रमाउने गर्छौ। कार्यक्रममा हामी राशिफल छ, कार्यक्रमका झलक अनि दोलखा र दोलखा आसपासका ज्येष्ठजनहरूले गाउनुभएका लोक भजनहरू पनि तपाईँलाई सुनाउनेछौ। प्रत्येक बिहानीले हामीलाई नयाँ ऊर्जा दिइरहेको हुन्छ, नयाँ उत्साह र उमङ्ग थपिरहेको हुन्छ। यिनै उत्साह र नयाँ जोशका साथ हामी अगाडि बढ़िरहेका छौं। धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यको लागि हामीले आफूलाई परिचय दिन तम तयार छौं। आजको दिन कस्तो रहन्छ, हाम्रो कर्म र व्यवहार कसरी अगाडि बढाउनुपर्छ, यी र यस्तै सतर्कताका लागि राशिफल अंश तपाईँलाई हामी प्रत्येक बिहान सुनाउने गर्छौ। आज पनि राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बद्री प्रसाद सापकोटा।
1: पहिले राम वनमा गए अनि पछि

0: नमस्कार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जबाट म बद्र प्रसाद सापकोट आज विक्रम सम्मत 2083 ज्येष्ठ कृष्ण पक्ष सन् 2026 मे 5 तारिक वैशाख 22 गते मंगलबार चौथी तिथि आज धार्मिक महानुभावहरूले व्रत गर्नुपर्दछ मंगलबारको आज नै मंगल चौथी उत्तरायणम वसन्त ऋतौ रौद्र नाम सम्मत सर ज्येष्ठा नक्षत्र मधगत जोग वृश्चिक राशिका उत्तरमा रात चन्द्रमा छन् सायद गर्दा झगडा हुने आजका जोगिनी नैऋत्यमा छन् सायद गर्दा पछाडि र बायाँ जोगिनी पर्ने आजका दिन 33:08 पलेका छन् उदय 5:24 अस्तय 18:39 अब कार्यक्रम शुरू गरौं राशिफलबाट मेष राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्यको छ खर्च गर्नुपर्ने समय आएको छ अरूले भनेका सारा कुराहरू सके केही काम बन्ने पनि छ त्यस्तो हो धैर्यतापूर्वकले काम गर्दै गर्दै लैजानुहोस् सम्पूर्ण राम्रो भएर जान्छ वृष राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ तपाईँलाई समाजको सद्भावको सामनाहरू आउने बेला आएको छ सम्मान हुने बेला पनि आएको छ पढाइ लेखाइमा मन जानेछ गरेको काममा सफलता मिल्ने सम्भावना देखिएको छ मिथुन राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ तपाईँलाई अनावश्यकको केही विचार मनमा आउन सक्छ र खराबको संगत नगर्नु खराब मानिसहरूको संगत नगर्नु अनि सज्जनको संगत गर्नु अलिक सज्जनको संगतबाट अलिक बडो राम्रो हुन्छ कतैबाट केही अवरोध पर्दैन राम्रो विचारले काम गर्दै लैजानुहोस् सफल हुन्छ कर्कट राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ तपाईँलाई विदेश यात्राको लागि म बडो उपयुक्त समय आएको छ र सानो मेहनतले निकै ठूलो काम सम्पन्न गर्न पनि सकिने सम्भावना देखिएको छ सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ तपाईँलाई वैदेशिक कारोबारबाट राम्रो लाभ हुने बेला आएको छ समाजले गर्ने धार्मिक क्षेत्रको कामबाट नोक्सान पनि हुँदैन त्यसबाट केही राम्रो हुने देखिएको छ कन्या राशि हुने मित्रहरू आज तपाईँको समय सामान्य छ तपाईँले बोल्ने बोली त्यो बोली विश्वासिलो हुनेछ आज सामान्य कुरामा पनि केही अलिकति केही सर्को गरेर बोल्नु पर्ने त्यस्तो अवस्था पनि आएको छ र अनि फेरि बोल्दाखेरिमा अलिकति होस राखेरै बोल्ने बात मार्ने गर्नुपर्दछ भन्ने देखिएको छ तुला राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ मनस्थिति कमजोर हुन सक्छ स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्छ तपाईँको मन अलिकति ठूला काममा विचार जाने सम्भावना त्यस्तो देखिएको छ वृश्चिक राशि हुने मित्रहरू आज तपाईँको समय राम्रो छ तपाईँको मान बढ्ने बेला आएको छ सरकारी पक्षको तर्फबाट महत्वपूर्ण कामको जिम्मेवारी पनि आउने देखिएको छ यात्रा गर्ने जोग परेको पनि देखिएको छ धनुराशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ तपाईँलाई शुभ समाचार आउन सक्छ र काम गर्ने मनसय पनि हुन्छ तर ढिला नगर्नु होला अनि मौका पर्छ पर्खेर बस्दैन त्यसमा बडो होसियारका साथ काम गर्दै लैजाउ मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ तपाईँलाई इष्टमित्रको सहायता मिल्नेछ गरिराखेको कामबाट अन्त भ्रमण गर्नुपर्ने जोग पनि परेको छ अनि गरिराखेको कामबाट केही लाभदायकको बेला पनि आएको छ विचार पुर्याएर काम गर्नु कुम्भ राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ तपाईँले सार्वजनिक समारोहमा उपस्थिति हुनुपर्नेछ व्यापार व्यवसायबाट लाभ हुन्छ कृषिबाट सामान्य लाभ हुने सम्भावना देखिएको छ मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ तपाईँलाई यातायातको साधन वाहन मिल्नेछ पशु चौपायबाट लाभ हुने छ यात्रा गर्दाखेरिमा आवश्यक अनुसारको यात्रा गर्नुपर्ने देखिएको छ
1: राशिफलले तपाईलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नु होला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं। तपाईलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नु होला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ: रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz चरीपुर चली ध्यान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिफल हुने बाटाका साथ आजको राशिफल अंशबाट म गति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
2: श्रोताबिन राशिफल अंश सुनिसक्नु भएको छ। राशिफलमा आएका सन्देशले पक्कै पनि हामीलाई उत्साह, प्रेरणा अनि नयाँ कामका लागि ऊर्जा फार्छ नै। यसैले हामीले हाम्रो दैनिकीलाई अझै सुन्दर बनाउने प्रयत्न गरौं। अब भने दोस्रो अंश लामा राशिफल रहेको छ। लामा राशिफल लिएर आउँदै हुनुहुन्छ लामा गुरु डुक्पा लामा।

0: जय नमस्कार सेवा जले जुजुला पास एवडे वीडियोस पाट रामो सा लो वर्ग जोक साथ मो उपस्थित भई सकेको छु म निराज लामा पाखरिन
1: आज विक्रम संवत 2083 बैशाख 22 गते मे 5 तारिक बुद्धिस्ट पात्र अनुसार आज दावस्तम्भ चुगु 19 गते बदलीमा बुद्धिस्ट पात्र अनुसार आजको दिन उदुको यस्तो छ आज मृतकको नाम गरी कुनै पनि घेव कार्य गर्न नहुने दिन छेवर गरी केश गर्ने दिन राम्रो छ र आजको ठेजर सामे परेको छ आजको भूमतोङ नैरीति छ र आज मेला भगवान पनि जुरेको छ लो वर्ग
0: जीवालो मुसा वर्गको मित्रलाई जो शोक छ देखिएको छ धर्मको टिटी गर्नुहोस् धनवटी धर्म गर्नुहोस् पुण्य गर्नुहोस् राम्रो हुनेछ लाङ्गो गाई वर्गको मित्रलाई जो राम्रो देखिएको छ सबै कुरा राम्रै हुनेछ काग्लो बाघ वर्गको मित्रलाई जो राम्रो देखिएको छ सबै कुरा राम्रै हुनेछ यहीलो बिरालो वर्गको मित्रलाई जो राम्रो देखिएको छ कुनै पनि बिर्न बाटो छैन सबै कुरा सफल हुनेछ ढुक लगाउर वर्गको मित्रलाई आज राम्रो देखिएको छ आय आज राम्रै हुनेछ ढुल्लो नाक वर्गको मित्रलाई आज लाज देखिएको छ सबै कुरा राम्रै हुनेछ आय आज राम्रै हुनेछ
1: कालो घोडा वर्गको मित्रलाई आज लाज छ यहाँले गरेको गर्नु खोजेको काम अत्यन्त सफल भएर जाने जोगले बताएको छ लुक्लो भेडा वर्गको मित्रलाई पनि आज राम्रो यहाँले गरेको गर्नु खोजेको काम सफल मिलेर जानेछ टेलो भाँदर वर्गको मित्रलाई आज सिसा तपाईँले पनि कुनै त्यस्तो राम्रो कुराहरू चाहिँ अगाडि नआउने र केही विघ्न बाधा भोग्नु पर्ने देखेको छ झ्यालो चरा वर्गको मित्रलाई पनि तपाईँलाई केही चोटपटक लाग्ने शत्रु लाग्ने केही चिज हराउनु सक्ने अलि अप्ठ्यारो हुन सक्छ खिलो कुकुर वर्गको मित्रलाई आज मध्यम खालको दिन केही आमदानीहरू आउँछ केही खर्च गर्नुपर्छ र अन्य काम मध्यम पारले जानेछ फक्लो बन्दल वर्गको मित्रलाई आज धर्मको तिथि धर्म गर्नुहोस् पुण्य कमाउनुहोस् सबै कुराहरू लाभ भएर जानेछ तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला आजको लो वर्ग जोक तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरियाङ दोलखा यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग गरी कार्य गर्नुहोला सम्पर्क नम्बर 98 40 92 67 61 सम्पर्क गरी सोध्न सक्नुहुनेछ भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टरिदेले फ्याफुल्ला नमस्कार सेवा शुभ दिन
2: लामा गुरु डुक्पा लामाको राशिफल प्रस्तुतिपछि अब हामी अर्को अंश रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक तपाईलाई सुनाउनेछौ कार्यक्रम सुनौलो बिहानी श्रवण गरिरहनु भएको छ तपाईले दोस्रो अंशमा पनि राशिफल सुन्नुभयो लो वर्ग लामा राशिफल प्रस्तुत गर्दै हुनुहुन्थ्यो लामा गुरु डुक्पा लामा राशिफल अंश पछाडि अब भने तपाईलाई रेडियो सैलुङबाट आज दिनभर प्रसारण हुने कार्यक्रम झलक तपाईलाई सुनाउनेछौ श्रोताबिन आज मंगलबार मंगलबार पनि रेडियो शुभारम्भ बिहान 5 बजे भइसकेको छ 5 बजेदेखि 5:15 रेडियो शुभारम्भ श्रवण गरिसक्नुभयो 5:15 देखि 5:30 पण्डित बद्री प्रसाद सापकोटाबाट स्तुति पुराण कथा श्रवण गरिसक्नु भएको छ 5:30 देखि 6 बजेसम्म स्थानीय सर्जकहरूले गाउनु भएको स्थानीय भजनहरू सुन्नुभयो 6 बजेदेखि 6:30 सीआईएनबाट साझा खबर सुनिसक्नु भएको छ 6:30 देखि 7 बजेसम्म अहिले सुनौलो बिहानी सुन्दै हुनुहुन्छ 7 बजेदेखि 7:30 सैलुङ सेरोफेरो सुन्न सक्नुहुनेछ 7:30 देखि 8 बजेसम्म राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ 8 बजेदेखि 8:15 आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा सुन्न सक्नुहुनेछ 8:15 देखि 9 बजेसम्म निर्माण सरोकार कार्यक्रम सुन्न सक्नुहुनेछ। 9 बजेदेखि 9:15 सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म सैरुङ देउराली, 10 बजेदेखि 10:05 सम्म थामी भाषाको समाचार, 10:05 देखि 11 बजेसम्म पप गीतहरू, 11 देखि 12 बजेसम्म हिन्दी गीतहरू, 12 देखि 1 बजेसम्म लोक दोहोरी गीत, 1 बजेदेखि 2 बजेसम्म चलचित्रका गीत, 2 बजेदेखि 2:15 सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 2:15 देखि 3 बजेसम्म निकै मीठा मीठा आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 3 बजेदेखि 3:15 सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 3:15 देखि 4 बजेसम्म लोक दोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजेदेखि 4:15 सम्म सैलुङ फेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। 4:15 देखि 5 बजेसम्म लोक पप गीतहरू सुन्न सक्नुहुनेछ। 5 बजेदेखि 6 बजेसम्म बाल गीतहरू सुन्न सक्नुहुनेछ। 6 बजेदेखि 6:30 सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 6:30 देखि 7 बजेसम्म सैलुङ संवाद रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 7 बजेदेखि 7:30 सम्म गीतहरू सुन्न सक्नुहुनेछ। 7:30 देखि 8 बजेसम्म सीआईएनबाट साझा खबर सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:45 सम्म गीतहरू सुन्न सक्नुहुनेछ। 8:45 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म निकै पुराना आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 10 बजे रेडियोको सम्पूर्ण सेवा बन्द रहनेछ।

भर्खरै तपाईले रेडियो सैलुङबाट दिनभर प्रस्तुत हुने कार्यक्रम झलक श्रवण गरिसक्नु भएको छ। अब पालो भएको छ दोलखा र दोलखा आसपासका ज्येष्ठ नागरिकहरूले गाउनु भएको लोक भजन सुन्ने। दोलखा गौरी शंकर खारे निवासी ज्येष्ठजन अनन्त बहादुर कुँवरको आवाजमा सजिएको यो निकै मिठापूर्ण श्लोक तपाईँका लागि छाड्दैछु।

0: हामीम प्रणौति इंद्र सोर कणाति भालेश्वर भारज मगुप्तेश्वरा तुंगुन्मा कालेश्वर बने पधनेश्वर पालुंग मरेकेश्वर जे गर्दछन् प्रभु गर्न छलिला उनैको चल्दैन दुर प्रभु विषय अरुका कुनैको
1: कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनौलो बिहानीलाई सुनौलो बनाउनको लागि हामी ज्येष्ठ जनहरूका मुखारविन्दुबाट प्रस्तुत भएका मौलिक भजनहरू सुनाइरहेका छौं, मौलिक श्लोकहरू सुनाइरहेका छौं।

दशै पैदाजी भरको गराए मैले चैतन्य पारे दशै चैतन्य हुन गए सकल विद्यै स्वरूपमा पछि लागे जन्म गर्न ती वर्मले द्यैहरूमा फाँसी घरका बाहिर भित्र

श्रोताबिन कार्यक्रम सुनौलो बिहानी श्रवण गरिरहनु भएको छ। कार्यक्रम सुनौलो बिहानीलाई कार्यक्रम सुनौलो बिहानीमा हामीले नेपाली संस्कृतिका मूल विशेषताहरू पस्किरहेका छौं। नेपाली संस्कृतिको प्राण हाम्रो मौलिक परम्पराहरू प्रस्तुत गरिरहेका छौं। आदरणीय ज्येष्ठजन चुडामणि पोखरेल, ज्येष्ठजन हरिबहादुर कार्कीको आवाजमा सजिएको कालजयी श्लोक भजनहरू तपाईँलाई सम्प्रेषण गरिसक्यौं। हामी सबैलाई थाहा छ, नेपाल एउटा बहुजाति बहुभाषी बहुसांस्कृतिक मुलुक हो। हामी यही संस्कारमा जन्मियौं हुर्क्यौं, यही संस्कारको रंगले रंगिएका छौं। त हामीलाई यिनी संस्कारहरूले मन छुन्छ। यही संस्कारले नयाँ उमङ्ग र ऊर्जा भरिरहेको हुन्छ। यिनै संस्कृतिका उपासक, हाम्रा धरोहर, लोक संस्कृतिका उत्प्रेरक आदरणीय ज्येष्ठ नागरिकहरूका मीठा मीठा भजन श्लोकहरू सधैँ राशिफल अंश लामा राशिफल यसै गरी रेडियो सैलुङबाट दिनभर प्रस्तुत हुने कार्यक्रम झलक आजलाई पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। आगामी अंश यी र यस्तै प्रसङ्ग जोडेर फेरि पनि तपाईँसँग आउने नै छौ। आजलाई पनि कार्यक्रमको निर्धारित समय सकिएको छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता अनि प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको आजको यो अंशबाट छुट्टी माग्दै कार्यक्रमको अन्तिममा भीमेश्वर नगरपालिका वडा नम्बर 7 उखुबारी निवासी ज्येष्ठजन चित्र बहादुर खड्काले गाउनु भएको यो निकै मिठो श्लोक तपाईँलाई छाड्दै कार्यक्रमबाट हामी सम्पूर्ण कार्यक्रम टोली विदा माग्छौं।

ना जीवन को समार नगरे आउँदैन जवान तिरी दालचीनी छगरा अलैची सुकुमेल सिगरेट लाई चाहिने सलाई युगाउँ भरिको को छ सिपालु जोडा खटाइदेऊ मलाई हे नानी तिमी त पयली पातली दन्तैमा लाउने दिरी आफ्ना जीवनको समार नगरे आउँदैन जोबान फिरि भने आफूले उसले भने हे बाबु पर्खी तलाई सिपालु छ हान्छु बम्मल तलाई हे मूर्ख तत्त्व सबै विचार बगबात गर्छ किन बारम्बार पत्ताला जाओस् अब स्वर्ग छादी मर्नु छ तैले नै त पछाडि भने उसले धम्की दिन्छ।

0: हार्दिक निमन्त्रणा।
1: दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याको किसपान स्थित खप्तडी बुढाथोकीहरूको कुल पूजा यही वैशाख 24 गतेका दिन भव्यताका साथ सुसम्पन्न हुने भएकोले हाम्रा सम्पूर्ण बुढाथोकी बन्धुहरू आफन्त इष्टमित्र नातागोता दाजुभाइ दिदीबहिनीलाई उपस्थितिको लागि यसै सूचना मार्फत हार्दिक निमन्त्रणा गर्दछौ। धामीहरू मूल धामी दुर्गा बहादुर बुढाथोकी, अन्य धामीहरू ठाकुर बुढाथोकी, कृष्ण बुढाथोकी, भीम बहादुर बुढाथोकी र सुशील बुढाथोकी, पुजारी ललित बहादुर बुढाथोकी। कुल पूजा हुने मिति, समय र स्थान, मिति 2083 वैशाख 24 गते, समय बिहान 10 बजेदेखि, स्थान गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याको किसपान दुलखा। अध्यक्ष कुमार विक्रम बुढाथोकी, सम्पर्क नम्बर 9861479956। केदार बुढाथोकी सचिव, श्याम बुढाथोकी कोषाध्यक्ष, मेघ बहादुर बुढाथोकी सदस्य, अर्जुन बुढाथोकी सदस्य, रमेश बुढाथोकी सदस्य, भरत बुढाथोकी सदस्य, शिवजी बुढाथोकी सदस्य, रविन्द्र बुढाथोकी सदस्य र सरोज बुढाथोकी सदस्य लगायत सम्पूर्ण खप्तडी बुढाथोकी परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याको किसपान दोलखा।
2: हार्दिक निमन्त्रणा। दोलखाको बिगु गाउँपालिका वडा नम्बर 8 खोपा चाँगु मेथिङ डाँडा निवासी खप्तडी बुढाथोकी कुल वंशहरूको कुल पूजा देवाली यही मिति 2083 साल वैशाख 27 गते हुन गइरहेको हुँदा सम्पूर्ण कुल वंश, आमा बुबा, दाजुभाइ, दिदी बहिनी, कुल कुटुम्ब, छर छिमेक, आफन्तहरूलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। कुल पूजा शुरू हुने मिति 2083 साल वैशाख 24 गते शुरू भई 27 गते सम्पन्न हुने। पुजारी नरबहादुर बुढाथोकी, धामीहरू मूल धामी भीम बहादुर बुढाथोकी, भान्जा अनुस बुढाथोकी, ईश्वर बुढाथोकी, गुरूहरू दुर्गा बहादुर बुढाथोकी, ठाकुर बहादुर बुढाथोकी, ललित बहादुर बुढाथोकी, पुर्खाहरू रंगध्वज बुढाथोकी, भरत बुढाथोकी, रूकमनध्वज बुढाथोकी, सैनध्वज बुढाथोकी, लाल बहादुर बुढाथोकी, भक्त बहादुर बुढाथोकी, श्याम बहादुर बुढाथोकी। स्थान बिगु गाउँपालिका 8 खोपा चाँगु मेथिङ डाँडा, समय बिहान 8:30 बजेबाट। लगायत सम्पूर्ण खप्तडी बुढाथोकी परिवार बिगु गाउँपालिका 8 खोपा चाँगु दोलखा।
3: ओम पितृ देवताभ्यो नमः। ओम कुल देवताभ्यो नमः। दोलखा जिल्ला सैलुङ गाउँपालिका 4 आहाले स्थित सुवेदीहरूको मूल कुल मन्दिरमा मिति 2083 साल वैशाख 23 गते आयोजना हुने वृहत कुल पूजा कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। कुल गुरूहरू अमृतलाल सुवेदी, राजकुमार सुवेदी, पुजारीहरू लीलानाथ सुवेदी, यज्ञ बहादुर सुवेदी सीताराम, आयोजक संस्था सुवेदी कल्याण केन्द्र आहाले, सुवेदी समाज सैलुङ, साथै सेरा, सिक्री, क्यान्थली, सेग्रेल, लप्से, जिलु, मागा पौवा आहाले तथा झोर मनगाउँ क्षेत्रका सम्पूर्ण सुवेदी परिवार यहाँहरूमा अभिवादन सहित हार्दिक निमन्त्रणा गर्दछौ। सुवेदी कल्याण केन्द्र सैलुङ 4 आहाले।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। एकल महिलाले विवाह गरेमा पूर्व श्रीमानबाट पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने, दुई दिन विदाले अस्तव्यस्त ठूला सरकारी अस्पताल। संवैधानिक अध्यादेश पुनः शीतल निवासमा जारी गर्ने तयारीमा राष्ट्रपति रामचन्द्र पौडेल। र दलाखाको जिरी नगरपालिकाद्वारा 50% अनुदानमा विद्युतीय च्याप कटर वितरण गर्ने।
1: लामो समयदेखि जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल अल्पाइन पब्लिक स्कूल चरीकोटमा प्ले ग्रुप र नर्सरीमा निशुल्क भर्ना खुलिसकेको छ नि, समयमै आउनुहोस् है।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। सरकारले संवैधानिक परिषद सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पुनः सिफारिश गरेको छ। संवैधानिक र संसदीय अभ्यास अनुसार पुनर्विचार आवश्यक रहेको भन्दै राष्ट्रपति पौडेलले आइतबार फिर्ता गरेको अध्यादेश सरकारले पुरानै स्वरूपमा अर्को दिन पुनः सिफारिश गरेपछि शीतल निवासमा नैतिक संकट परेको छ। दोहोर्याएर आएको अध्यादेश फिर्ता गर्ने संवैधानिक व्यवस्था नरहेकाले अब जारी गर्ने संकेत राष्ट्रपति कार्यालयले दिएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुनै परिमार्जन नगरी कुनै स्वरूपमा अध्यादेश पुनः सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनुभयो। पहिला जस्तो थियो जस्ताको त्यस्तै पठाइएको छ, त्यसमा कुनै परिमार्जन गरिएको छैन, उहाँले भन्नुभयो। राष्ट्रपति पौडेलले आइतबार अध्यादेश प्रावधान संविधान र बहुमतीय प्रणालीको अभ्यास विपरीत रहेको भन्दै पुनर्विचार गर्न मन्त्रिपरिषदलाई फिर्ता पठाउनु भएको थियो। सरकारले आइतबार सार्वजनिक विदा लागू गरेपछि देशका ठूला सरकारी अस्पतालको सेवा प्रवाह गम्भीर प्रभावित भएको छ। विदाको व्यवस्थाले बिरामीको चाप दैनिक एकै दिनमा केन्द्रित हुँदा उपचारको सेवा अस्तव्यस्त बनेको हो। सीमित स्रोत साधन र जनशक्तिका कारण सबै बिरामीलाई सतत्काल सेवा दिन सम्भव नभएकाले अस्वस्थ अवस्था अनुसार प्राथमिकता निर्धारण गर्दै उपचार गर्नु बाध्य रहेको अस्पतालहरूको भनाइरहेको छ। संविधानले नै स्वास्थ्य सेवालाई आकस्मिक तथा अति आवश्यक सेवाको रूपमा परिभाषित गरेको छ। कानूनले जुनसुकै अवस्थामा पनि स्वास्थ्य सेवा अवरूद्ध हुन नहुने व्यवस्था गरेको छ। तर सरकारले आइतबार विदा लागू गरेसँगै अस्पतालको नियमित सेवा समेत प्रभावित भइरहेको छ। पहिलेदेखि नै शनिबार र सार्वजनिक विदाका कारण अस्पतालहरूमा बिरामीको चाप उच्च हुने गरेको, अहिले आइतबार सेवा बन्द हुँदा सोमबार बिरामीको संख्या ठेकी नसक्नु हुने गरेको अस्पतालहरूको भनाइरहेको छ। परिणाम स्वरूप सयौं बिरामी समयमा उपचार नपाई प्रभावित भइरहेका छन्। भीड़का कारण टिकट काटेका बिरामी पनि जाँचबाट वञ्चित भइरहेका छन्। सर्वोच्च अदालतले एकल महिला विधुवाले अर्को विवाह गरेमा पूर्व श्रीमानबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानूनी व्यवस्था खारेज गरेको छ। कायमुकायम प्रधान न्यायाधीश सपना मल्ल, प्रधान न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल र डाक्टर मनोज कुमार शर्मा, डाक्टर नहकुल सुवेदीको संवैधानिक इजालसले मुलुकी देवानी सहित 2074 दफा 214(2) भएको व्यवस्था खारेज गरेको हो। मुलुकी देवानी संहिता 2074 दफा 214(2) विधुवाले अर्को विवाह गरेमा निजले अंशपात पाएको सम्पत्ति त्यस्तो विधुवाको अघिल्लो पतिको तर्फबाट छोराछोरी भएमा त्यस्ता छोराछोरी र नभएमा निज आफैले लिन पाउने व्यवस्था रहेको छ। महिला कानून र विकासको मञ्चको तर्फबाट वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले नेपालको संविधानमा भएको समानताको हक प्रतिकूल भएको उल्लेख गर्दै दायर गरेको रिट निवेदनमाथि हिजो सुनवाई गर्दै सर्वोच्च अदालतले यस्तो अदालतले व्यवस्था खारेज गरेको हो। उच्च अदालत पाटनले 23 वर्षदेखि मारवाड़ी सेवा समितिको कब्जामा रहेको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषकै हुने काठमाडौँ जिल्ला अदालतको फैसला सदर गरेको छ। उच्च अदालत पाटनका न्यायाधीश द्वय खड्ग बहादुर केसी र रमेश प्रसाद गेवालीको संयुक्त इजलासले सोमबार फैसला गर्दै काठमाडौँ जिल्ला अदालतको पशुपति क्षेत्रको विकास कोषको स्वामित्वको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गा जमीन मारवाड़ी सेवा समितिको मोहियानिक हक नलाग ले फैसला गरेको हो। काठमाडौँ जिल्ला अदालतले अदालतको फैसलापछि मारवाड़ी सेवा समितिले पशुपति क्षेत्र विकास कोष र कोषका तत्कालीन सदस्य सचिव डाक्टर मेन कुमार थापा सहित 12 जनालाई विपक्षी बनाएर 2081 मंगिर 21 गते उच्च अदालत पाटनमा पशुपति क्षेत्र विकास कोषसँगको करार कायम गरी पाउँ शीर्षकमा मुद्दा दायर गरेको थियो। अब एकैछिन व्यापारिक विश्राम।
3: जागिर खाने मौका त आएको थियो नि, तर
4: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
5: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
6: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
5: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
7: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
6: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, जरीकोट, दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको जिरेनगरपालिकाले 50% अनुदानमा विद्युतीय च्याप कटर वितरण गर्ने भएको छ। जिरेनगरपालिका पशु सेवा शाखाको चालू आर्थिक वर्ष 2082/83 स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत 50% अनुदानमा विद्युतीय च्याप कटर वितरण गर्न लागि गाउँपालिकाको उपाध्यक्ष कृष्ण नगरपालिकाको उपाध्यक्ष कृष्णमाया बुढा थोकीले जानकारी दिनुभयो। उहाँको अनुसार नगरपालिकाभित्र स्थायी बसोबास गरी अनिवार्य रूपमा बीमा गरेका कम्तीमा 2 वटा संख्यामा उन्नत जातको दुहुना गाई भैंसी पालन गर्दै आउनुभएका पशुपालन व्यवसायमा संलग्न इच्छुक कृषक समूह निजी फर्महरूले वैशाख 26 गते नगरपालिकामा निवेदन दिनुपर्नेछ। तामाकोशी तेस्रो आंशिक जलाशय जलविद्युत आयोजना निर्माणको लागि आवश्यक प्रक्रिया पुनः अघि बढ़ाइएको छ। नर्वेजियन कम्पनी स्टार काफले विस्तृत आयोजना प्रतिवेदन डीपीआर समेत तयार गरेर हात झिकेको 1 दशकपछि पुनः आयोजना अघि बढ़ाउन लागेको हो। लगानी बोर्डसँग आयोजना विकास सम्झौताको लागि वार्तामा कुरा नमिलेपछि 2072 को अन्तिमतिर उक्त कम्पनी आयोजनाबाट बाहिरिएको थियो। हाल गैरावासी नेपाली संघका पूर्वाध्यक्ष तथा टीबीआई ग्रुपका अध्यक्ष भवन भट्टले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढ़ाइएको बताउनुभयो। नर्वेजियन कम्पनीले छाडेको 3 वर्षपछि अर्थात 2075 मा भट्टले 3 चिनिया कम्पनीसँग साझेदारी गरेर टीबीआई होल्डिङको नाममा अध्ययन अनुमति लिनुभएको थियो। दुई वर्ष कोरोना महामारीका कारण काम ठप्प हुँदा आयोजनामा मुनाफा नहुने ठम्मेका साथ चिनियाहरू बाहिरिएका थिए। प्रारम्भिक अध्ययन गर्दा गर्दै अध्ययन अनुमतिको अवधि सकिएपछि फेरि अहिले भट्टाले नयाँ कम्पनी मार्फत अनुमति पत्र लिए काम अघि बढ़ाएको बताउनु भएको छ। आर्थिक रूपमा 200 मेगावाट मात्रै उपयुक्त भए पनि अहिले 650 मेगावाटका ईआईएन गर्न लागि कम्पनीले जनाएको छ। नेपाल चीन व्यापारको प्रमुख नाका तातोपानी ईको खण्ड पहिरो खसेर पुनः अवरूद्ध हुँदा यसको दीर्घकालीन समाधानबारे अन्यल कायम देखिएको छ। लिपिङ क्षेत्रमा गएको पहिरोको कारण 5 दिनदेखि नाका बन्द हुँदा या आयात पूर्ण रूपमा ठप्प भएको छ। खाद्यान्न, लत्त कपड़ा, निर्माण सामग्री बोकेका कन्टेनरहरू रोकिँदा स्थानीय बजारसँगै राजधानीमा समेत आपूर्ति प्रभावित हुन थालेको व्यवसायीहरूले बताउनु भएको छ। सिन्धुलीको दुधौली नगरपालिकामा भीरबाट लडेर गम्भीर घाइते हुनुभएको एक पुरूषको उपचारको क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुधौली नगरपालिका 13 भित्रियाका अन्दाजे 45 वर्षीय टीका सुनवारको उपचारको क्रममा ज्यान गएको हो। प्रहरीका अनुसार सुनवार 19 वैशाख दिउँसो घरबाट निस्कनु भएको थियो, तर रातिसम्म पनि घर नफर्किएपछि परिवारका सदस्य तथा आफन्तले खोजतलाश शुरू गरेका थिए। घरदेखि करिब 300 मिटर दक्षिणमा रहेको खोलसामा भीरबाट करिब 10 मिटर तल लडेको अवस्थामा उहाँलाई फेला पारिएको थियो। घटनास्थल स्थानीय बासिन्दाका अनुसार जोखिमयुक्त भौगोलिक संरचना भएको क्षेत्र रहेको छ। उहाँको उपचारको क्रममा ज्यान गएको हो। भक्तपुरमा जिल्ला प्रहरी कार्यालय काभ्रेले बीपी राजमार्गमा गाड़ी चलाउन रोक लगाएको छ। काभ्रेका विभिन्न ठाउँमा ठूलो पानी परेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा गाड़ी आगमनमा पूर्ण बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। प्रहरीले हिजो दिउँसो 4 बजे निकालेको सूचनामा लगातार वर्षाले पहिरो ढुंगा खस्ने, सड़क कटान तथा खोला नालामा बहाव बढ़ने जोखिम भएकाले यात्रु तथा गाड़ीको सुरक्षालाई प्राथमिकता दिँदै आगमन बन्द गरेको उल्लेख गरेको छ। वर्ष रोकिएपछि सड़क मार्गमा कुनै अवरोध नभएको अवस्थामा अर्को सूचना प्रकाशन गरी बाटो खुलाइने प्रहरीले जनाएको छ। कुसादेवी क्षेत्रमा वर्षा हुँदा रोशी खोलामा पानीको सतह बढ़ेपछि हिजो बिहानैदेखि बीपी राजमार्गमा गाड़ी आगमनमा पूर्ण रूपमा बन्द गरिएको थियो। डाइभर्सन मर्मत गरी दिउँसो गाड़ी चलाएकोमा पुनः बन्द गरिएको हो। अब आजको मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ, जसको प्रभावले दिउँसो देशका पहाड़ी र हिमाली भूभागमा साधारण बादल लाग्नेछ। तराईका भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ। कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा तथा बाँकी प्रदेशका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। एकल महिलाले विवाह गरेमा पूर्व श्रीमानबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने गर्नु नपर्ने, 2 दिन वैद्यले अस्तव्यस्त ठूला सरकारी अस्पताल, बिरामीहरू उपचार पाउनबाट वञ्चित, संवैधानिक परिषद अध्यादेश पुनः शीतल निवास वा फिर्ता जारी गर्ने तयारीमा राष्ट्रपति रामचन्द्र पौडेल, र दोलखाको जिरे नगरपालिकाद्वारा 50% अनुदानमा विद्युतीय च्याप कटर वितरण गरिने। हवस् त, सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आशा सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: क्षत्रियोनानी बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त
1: हजुर हुन्छ बा सुन्नुहोस् है त
2: हजुर तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ बनारस ऋषिकेश बद्रीनाथ गंगा सागर कलकत्ता जगन्नाथपुरी उडिसा तिरुपति बालाजी आन्ध्र प्रदेश लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू कन्याकुमारी तामिलनाडु रामेश्वरम द्वारिका गुजरात सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला सम्पर्क नम्बर 9841870793 9841870793 सादो बाटो चरीकोट दोलाखा

0: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
1: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: पनि? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। पवित्र धार्मिक एवं पुरातात्विक

0: महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ। सुखी र निरोगी हौ।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका दुई, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।

0: Mania Extreme Energy Drink.
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
2: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
2: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टील फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टीलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टील दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टील फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टील दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टील दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टील फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।

0: लो तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
1: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत
2: पर्दैन। कमनध्वज बुढा थोकी, कमनध्वज बुढा थोकी, अध्यक्ष सुभाष बुढा थोकी एवं सम्पूर्ण खप्तडी बुढा थोकी परिवार बिगु गाउँपालिका 8 खोपासाङ्गु दोलखा।

0: आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिने पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली साडो बाटो चोकमा वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा। थप जानकारीका लागि विराज डेन्टल प्राली चरीकोट दोलखा सम्पर्क नम्बर 9844301172 र 9851120607।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्याटिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
3: होइन, के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
3: अनि के भो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
3: ए, दुर्गायन राजेशा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
3: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
4: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, 20 बजार चरीकोट दोलखा। सम्पर्कको लागि 9841-57-70-69।
5: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
1: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: एस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। हाम्रा सेवा तथा सुविधाहरू:
6: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
6: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

जेरी नगरपालिकाको जनहितमा जारी सूचना। यही मिति 2083 साल वैशाख 27 गतेदेखि 29 गतेसम्म 3 दिन जिरी अस्पतालमा जिरी नगरपालिकाको व्यवस्थापन र एक एक पाइला काठमाडौँको प्राविधिक सहयोगमा नाक कान र घाँटी सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदैछ। तसर्थ उक्त शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ। शिविर बिहानको 9 बजेदेखि बेलुका 5 बजेसम्म सञ्चालन हुनेछ। जिरी अस्पतालको नियम अनुसार बिरामी दर्ता शुल्क लाग्नेछ। शल्यक्रिया गर्नुपर्ने बाहेक ल्याब, एक्स-रे र औषधिको शुल्क अस्पतालको नियमानुसार हुनेछ। शल्यक्रिया गर्नुपर्ने बिरामीको लागि बिरामी दर्ता शुल्क बाहेक सम्पूर्ण खर्च निशुल्क हुनेछ। केशव दाहाल वरिष्ठ जनस्वास्थ्य अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।

0: अनुरोधक जीव जनपन कार्यालय दोलखा।
1: जिरी नगरपालिकाको जनहितमा जारी सूचना। जिरी अस्पतालमा संचालित पोषण पुनर्स्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकालाई भर्ना गरी निःशुल्क उपचार सुविधा प्रदान गरिँदै आएको छ। तसर्थ कुपोषित शिशु तथा बाल बालिकालाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याई उपचार गराउन अभिभावक समुदायका सदस्य स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ। बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौं, उज्जवल भविष्य निर्माण गरौं। बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो। पोषण पुनर्स्थापन केन्द्रमा सेवा लिनको लागि बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नुपर्नेछ। कुपोषित बाल बालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निःशुल्क हुनेछ। थप जानकारीको लागि पोषण पुनर्स्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोस्। केशव दाहाल स्वास्थ्य शाखा प्रमुख, जिरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
2: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
3: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
2: किन एएसी लाइट ब्रिक नै?
3: यो हल्का, मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
2: वाह, मैले खोजेको जस्तो रहेछ।
3: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिखु, धादिङ। फोन 01-591-3596, 98-012-35-444।
4: हामी नेपाली हाम्रो देश, हामी नेपाली हाम्रो
5: देश, मेरो जगदम्बा सिमेन्ट।
6: यो रेडियो सैलुङको समय सूचक हो।
7: यति बेला बिहानको 8 बजेको छ।

0: नमस्कार, दैनिक प्रभातकालीन समाचार मूलक कार्यक्रम आजको पत्रपत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजका राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल वैशाख महिनाको 22 गते मंगलबार आज प्रकाशित पत्र पत्रिकाले दुई दिन विद्यालय अस्तव्यस्त ठूला सरकारी अस्पताल एकल महिलाले विवाह गरेमा पूर्व श्रीमानबाट पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने, निजामती ट्रेड युनियन खारेज रूसी बाढ़ीमा फँसेका 89 यात्रुको 9 घण्टापछि उद्धार, सरकारी मापदण्ड पूरा गर्न पानी उद्योगी दौडधूपमा लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। दुई दिन विद्यालय अस्तव्यस्त ठूला सरकारी अस्पताल। सरकारले आइतबार सार्वजनिक विदा लागू गरेपछि देशका ठूला सरकारी अस्पतालहरूको सेवा प्रवाहमा गम्भीर प्रभावित भएको छ। विदाको व्यवस्थाले बिरामीको चाप एकै दिनमा केन्द्रित हुँदा उपचारमा सेवा अस्तव्यस्त बनेको छ। सीमित स्रोत साधन र जनशक्तिका कारण सबै बिरामीका लागि बिरामीलाई तत्काल सेवा दिन सम्भव नभएकाले अवस्था अनुसार प्राथमिकता निर्धारण गर्दै उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पतालहरूले जनाएका छन्। संविधानले नै स्वास्थ्य सेवालाई आकस्मिक तथा अति आवश्यक सेवाको रूपमा परिभाषित गरेको छ। कानूनले जुनसुकै अवस्थामा पनि स्वास्थ्य सेवा अवरूद्ध हुन नहुने व्यवस्था गरेको छ। तर सरकारले आइतबार विदा लागू गरिसकै अस्पतालको नियमित सेवा समेत प्रभावित भइरहेको छ। पहिलादेखि नै शनिबार सार्वजनिक विदाका कारण अस्पतालहरूमा बिरामीको चाप उच्च हुने गरेकोमा अहिले आइतबार पनि सेवा बन्द हुँदा सोमबार बिरामीको संख्या ठेकिन सक्नु भएको हो। परिणामस्वरूप सयौं बिरामी समयमा उपचार नपाई प्रभावित भइरहेका छन्। भेड़का कारण टिकट काटेका बिरामीले पनि जाँच गर्न नपाइरहेको गुनासो गर्नु भएको छ। लगातार दुई दिन बिदापछि अस्पताल खुल्दा मुख्य भीरमा गेटदेखि नै भीड़ देखिन्छ। टिकट काउन्टरमा 1 घण्टाभन्दा बढ़ी लाइन बस्नु परेको गुनासो सर्वसाधारणले गर्नु भएको छ। बिहान 7 बजे आएको हरेक पाइला पाइलामा भीड़ छ। ढाड़ दुख्ने समस्या थियो, डाक्टरले एक्सरे गर्नुपर्छ भन्नुभएको थियो, तर सोमबार पालो आएन। दिलीपा बस्नेतले भन्नुभयो, आइतबार बिदा हुँदा सोमबार अति भीड़ हुने गरेको रहेछ। उहाँले भन्नुभयो, यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। निजामती ट्रेड युनियन खारेज। सरकारले निजामती कर्मचारीको दलीय ट्रेड युनियन सम्बन्धी व्यवस्था अन्त्य गरेको छ। निजामती कर्मचारीले निजामती सेवा ऐन 2049 अधीनमा रही ट्रेड युनियन गठन गर्न सक्ने व्यवस्था सरकारले अन्त्य गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले जारी गर्नुभएको केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 मार्फत सरकारले दलीय ट्रेड युनियन गठन सम्बन्धी व्यवस्था खारेज गरेको हो। निजामती सेवा ऐन 2049 परिभाषा खण्डको ज 1 र 2 तथा ऐन दफा 49 निजामती ट्रेड युनियन सम्बन्धी गठबन्धनको व्यवस्था गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत साता निजामती सेवा ऐनको मसौदा सार्वजनिक गरेकोमा सो मसौदामा समेत दलीय ट्रेड युनियनको व्यवस्था हटाइने प्रस्ताव गरिएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। एकल महिलाले विवाह गरेमा पूर्व श्रीमानबाट पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने। सर्वोच्च अदालतले एकल महिला विधवाले अर्को विवाह गरेमा पूर्व श्रीमानबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानूनी व्यवस्था खारेज गरेको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना मल्ला प्रधान, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फैयाल, डाक्टर मनोज कुमार शर्मा, डाक्टर नहकुल सुवेदीको संवैधानिक इजालसले मुलुकी देवानी संहिता 2074 दफा 214(2) भएको व्यवस्था खारेज गरेको हो। मुलुकी देवानी संहिता 2074 दफा 214(2) विधुवाले अर्को विवाह गरेमा निजले अंशपात पाएको सम्पत्ति त्यस्तो विधुवाको अघिल्लो पति तकातर्फबाट छोराछोरी भएमा त्यस्ता छोराछोरी र नभएमा निज आफैले लिन पाउने व्यवस्था रहेको छ। महिला कानून र विकास मंचको तर्फबाट वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले नेपालको संविधानमा भएको समानताको हक प्रतिकूल भएको उल्लेख गर्दै दायर गरेको रिट निवेदनमाथि हिजो सुनवाई गर्दै सर्वोच्च अदालतले व्यवस्था खारेज गरेको हो। यो खबर आज उज्यालो अनलाइनले लेखेको छ। सरकारी मापदण्ड पूरा गर्न पानी उद्योगी दौड़धूपमा। सरकारले पिउने पानीको गुणस्तर र लेबलिङमा नयाँ र कड़ा मापदण्ड टोकेपछि पानी उद्योगीहरू यति बेला धमाधम सुधारका काममा जुटेका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 30/2082 सूचना जारी गर्दै पिउने पानीको बोतल र जारको लेबलिङ तथा गुणस्तर नियमनमा नयाँ र कड़ा मापदण्ड लागू गरेको बताएको थियो। विभागले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वातावरण विभागले नेपाल बोतल वाटर उद्योग महासंघ र नेपाली पानी उद्योग महासंघसँगको संयुक्त छलफलपछि बजारमा उपलब्ध पानीको गुणस्तर सुनिश्चित गर्न र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले बोतलको बिर्कोमा नेक सिल वा बाह्य प्लास्टिकको लेबल प्रयोग पूर्ण निषेध गरेको र सोही अनुरूप उद्योगी व्यवसायलाई काम गर्न निर्देशन दिएको थियो। प्लास्टिकको शर्त बोतलको बिर्कोमा उत्पादकको पहिचानको लागि 35 दिनभित्र र जारमा 60 दिनभित्र अनिवार्य एम्बोसिङ खोपेर लेख्ने स्क्रिनिङ प्रिन्ट वा जेल लेजर प्रिन्ट गर्नुपर्ने व्यवस्था पनि गर्न निर्देशन दिएको थियो। यो सुधार प्रक्रियालाई सरकारले जारी गरेको प्लास्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका 2082 थप बलियो र अनिवार्य बनाएको हो। निर्देशिकाले मानव स्वास्थ्यको संवेदनशीलतामा ध्यान राख्दै खाद्यान्न पानी तथा औषधि वस्तु प्याकेजिङमा खाद्य स्तरको भर्जिन प्लास्टिक मात्राको प्रयोग गर्नुपर्ने कड़ा व्यवस्था गरेको छ। सरकारले गरेको यो व्यवस्थापछि पानी उद्योगी तथा व्यवसायीले काम अगाडि बढ़ाएका छन्। अहिले सरकारले ल्याएको नयाँ नियम र व्यवस्थाको पानी उद्योगी तथा व्यवसायीले पूर्ण रूपमा स्वागत गरेको पाइएको छ। यो खबर आज अनलाइन खबरले लेखेको छ। अब दोलखा र आसपासका गतिविधिहरू। रोसीबाड़ीमा फँसेका 89 यात्रुको 9 घण्टापछि उद्धार। अविरल वर्षासँगै सोमबार साँझ रोसी खोलामा आएको बाढ़ीमा फँसेको 89 यात्रुको 9 घण्टापछि सकुशल उद्धार गरिएको छ। सोमबार दिउँसो बनेपा पनौती बेतनचोक धुलीखेल नवबुद्ध लगायतको क्षेत्रमा परेको अविरल वर्षासँगै बेपी राजमार्ग अन्तर्गत रोसी गाउँपालिका 9 घुमाउनेमा 5 वटा हायस र इभी गाड़ीका यात्रु बाढ़ीमा फँसेका थिए। रोसी खोलामा बाढ़ी आएको बाढ़ीका कारण सोमबार साँझ 5 बजेदेखि ती गाड़ीहरू खोलाको बीचभागमा रूकिएका थिए। काठमाडौँतर्फ आइरहेको 4X63/55 5X31/58 4X52/61 प्रदेश 01/006/75/96 र बागमती प्रदेश 01/08/001/007 नम्बरको हायस तथा इभी गाड़ीमा सवार 89 यात्रु 9 घण्टासम्म फँसेको जिल्ला प्रहरी कार्यालय काभ्रे प्लाञ्चोकले जनाएको छ। बाढ़ीमा फँसेका यात्रुको उद्धारको लागि नेपाली सेनाको धुलीखेल स्थित श्रीमेहरगण नेपाल प्रहरी सशस्त्र प्रहरी बलको 15 नम्बरको गणका विपद उद्धार टोली तथा स्थानीयवासी परिचालित हुनु भएको थियो। राति 11 बजेसम्म पनि उद्धार गर्न नसकिएपछि नेपाली सेनाको गण र सशस्त्र प्रहरी बलको 16 नम्बर गण मुख्यालयबाट ऱ्याफ्टिङ बोट मगाएर यात्रुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। उद्धार गरिएका यात्रुलाई 2 वटा यात्रुवाहक बस र सशस्त्र प्रहरीको एउटा गाड़ी मार्फत राति नै गन्तव्यतर्फ पठाइएको छ। रोसी खोलामा बाढ़ी आउन थालेपछि प्रहरीले सवारी साधन रोकिएको समयमा जबरजस्ती ती गाड़ीहरू अघि बढ़ाइएकाले बाढ़ीमा फँसेको जिल्ला प्रहरी कार्यालय काभ्रे प्लाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले बताउनुभयो। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। तामाकोसे 3 आंशिक जलाशय विद्युत आयोजना निर्माणको लागि आवश्यक प्रक्रिया पुनः अघि बढ़ाइएको छ। नर्वेजियन कम्पनी स्टार्ट क्राफ्टले विस्तृत आयोजना प्रतिवेदन डीपीआर समेत तयार गरेर हात झिकेको 1 दशकपछि पुनः आयोजना अघि बढ़ाउन लागेको हो। लगानी बोर्डसँग आयोजना विकास सम्झौताको लागि वार्तामा कुरा नमिलेपछि 2072 अन्तिममा उक्त कम्पनी आयोजनाबाट बाहिरिएको थियो। हाल कैरा अवश्य नेपाली संघ एनआरएनका पूर्वाध्यक्ष तथा टीबीआई ग्रुपका अध्यक्ष भवन भट्टले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम अघि बढ़ाइएको बताउनुभयो। यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
2: हार्दिक समवेदना। दोलखा सैलुङ गाउँपालिका वडा नम्बर 6 निवासी नेकपा एमालेका वडा कमिटी सदस्य रामचन्द्र पाण्डेको यही मिति 2083 साल वैशाख 9 गतेका दिन 58 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजली अर्पण गर्दछौ। साथै शोक सन्तप्त परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी समवेदना प्रकट गर्दछौ। राजु खड्का वडा कमिटी अध्यक्ष नेकपा एमाले सैलुङ गाउँपालिका वडा नम्बर 6 वडा कमिटी परिवार फस्कु दोलखा।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साटो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट 7 बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा। ध्यान दिनुहोस्, ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
0: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
2: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
0: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
4: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
5: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
6: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
5: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट 7 बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
6: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484 अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिका।

0: 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
1: शल्यक्रियाद्वारा दाँत निकाल्ने,
2: दाँत सफा गर्ने,
1: नमिलेको दाँत मिलाउने,
2: झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने,
1: नयाँ दाँत राख्ने,
2: बाल दन्त उपचार,
1: किराले खाएको दाँतको जरेदेखिको उपचार,
2: दाँत कलरको सिमेन्ट भर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: पहिलो दाँतलाई चम्काउने,
1: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
2: दाँतमा हिरा राख्ने,
1: सुनको खोल राख्ने
2: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने।
0: मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एक मात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
1: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

जुन काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

हार्दिक निमन्त्रणा दोलाखाको बिगु गाउँपालिका वडा नम्बर 8 खोपा चाँगु मेथिङ डाँडा निवासी खप्तडी बुढाथोकी कुल वंशहरूको कुल पूजा दिवाली यही मिति 2083 साल वैशाख 27 गते हुन गइरहेको हुँदा सम्पूर्ण कुल वंश आमा बुबा दाजुभाइ दिदी बहिनी कुल कुटुम्ब छर छिमेक आफन्तहरूलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। कुल पूजा शुरू हुने मिति 2083 साल वैशाख 24 गते शुरू भई 27 गते सम्पन्न हुने पुजारी नरबहादुर बुढाथोकी धामीहरू मूल धामी भीमबहादुर बुढाथोकी भान्जा अनुस बुढाथोकी ईश्वर बुढाथोकी गुरूहरू दुर्गा बहादुर बुढाथोकी ठाकुर बहादुर बुढाथोकी ललित बहादुर बुढाथोकी पुर्खाहरू रंगध्वज बुढाथोकी भरत बुढाथोकी कमनध्वज बुढाथोकी सैनध्वज बुढाथोकी लाल बहादुर बुढाथोकी भक्त बहादुर बुढाथोकी श्याम बहादुर बुढाथोकी स्थान बिगु गाउँपालिका 8 खोपा चाँगु मेथिङ डाँडा समय बिहान 8:30 बजेबाट अध्यक्ष सुभाष बुढाथोकी एवं सम्पूर्ण खप्तडी बुढाथोकी परिवार बिगु गाउँपालिका 8 खोपा चाँगु दोलखा।

0: हार्दिक निमन्त्रणा।
1: दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याको किस्पान स्थित खप्तडी बुढाथोकीहरूको कुल पूजा यही वैशाख 24 गतेका दिन भव्यताका साथ सुसम्पन्न हुने भएकोले हाम्रा सम्पूर्ण बुढाथोकी बन्धुहरू आफन्त इष्टमित्र नातागोता दाजुभाइ दिदीबहिनीलाई उपस्थितिको लागि यसै सूचना मार्फत हार्दिक निमन्त्रणा गर्दछौ। धामीहरू मूल धामी दुर्गा बहादुर बुढाथोकी, अन्य धामीहरू ठाकुर बुढाथोकी, कृष्ण बुढाथोकी, भीम बहादुर बुढाथोकी र सुशील बुढाथोकी, पुजारी ललित बहादुर बुढाथोकी। कुल पूजा हुने मिति, समय र स्थान, मिति 2083 वैशाख 24 गते, समय बिहान 10 बजेदेखि, स्थान गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याको किस्पान दुलखा। अध्यक्ष कुमार विक्रम बुढाथोकी, सम्पर्क नम्बर 9861479956। केदार बुढाथोकी सचिव, श्याम बुढाथोकी कोषाध्यक्ष, मेघ बहादुर बुढाथोकी सदस्य, अर्जुन बुढाथोकी सदस्य, रमेश बुढाथोकी सदस्य, भरत बुढाथोकी सदस्य, शिवजी बुढाथोकी सदस्य, रविन्द्र बुढाथोकी सदस्य र सरोज बुढाथोकी सदस्य लगायत सम्पूर्ण खप्तडी बुढाथोकी परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याको किस्पान दोलखा।
2: ओम पितृ देवताभ्यो नमः। ओम कुल देवताभ्यो नमः। दोलखा जिल्ला सैलुङ गाउँपालिका 4 आहाले स्थित सुवेदीहरूको मूल कुल मन्दिरमा मिति 2083 साल वैशाख 23 गते आयोजना हुने वृहत कुल पूजा कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। कुल गुरूहरू अमृतलाल सुवेदी, राजकुमार सुवेदी, पुजारीहरू लीलानाथ सुवेदी, यज्ञ बहादुर सुवेदी सीताराम, आयोजक संस्था सुवेदी कल्याण केन्द्र आहाले, सुवेदी समाज सैलुङ, साथै सेरा, सिक्री, क्यान्थली, सेग्रेल, लप्से, जिलु, मागा पौवा आहाले तथा झोर मनगाउँ क्षेत्रका सम्पूर्ण सुवेदी परिवार यहाँहरूमा अभिवादन सहित हार्दिक निमन्त्रणा गर्दछौ। सुवेदी कल्याण केन्द्र सैलुङ 4 आहाले।
3: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
3: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494124020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494124020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेव को दर्शन गर्न जाउ सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेव को शिलामा गाई को पाइला थुन बाघ को पंजा शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
2: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
3: पारे पनि किन दुखेको पक्छौ हाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौ कि झै लाग्यो छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
3: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
2: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र भने?
3: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले चाहिँ उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
4: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट, पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
4: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494241542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
1: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला बिहानको 9 बजेको छ।

0: दस वर्ष पछि सायद यस्तो हुन सक्छ।
1: आज म एकदमै खुसी छु किनकि आउने हप्ता मेरो पानी थाप्ने पालो छ।
2: मेरो पनि आज ज्यान चङ्गा भएको छ किनकि मैले एक हप्ता पछि तीन जग पानीले नुहाउने मौका पाउँदैछु।
0: म भने आज एकदमै दुखी छु किनकि आजै घरबाट एक बाल्टिन पानी चोरी भयो। पुलिसमा रिपोर्ट गरे तर पत्ता लाग्ला जस्तो छैन।
1: हो, यो अवस्था हाम्रो समाजमा आउन सक्छ,
2: त्यसैले पानीको स्रोतको संरक्षणको लागि आफैबाट सुरु गरौं। पानी बचाऊ, जीवन बचाऊ।
3: पानीको स्रोत संरक्षणको लागि रेडियो सैडुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको अभियान

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बज्र खसे झैं भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक सातक शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि कार्यक्रम गीती कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथा।
1: नेपाली लोकगीत संगीतको संरक्षणको लागि विगत निकै लामो समयदेखि जुटिरहेका कलाकार राजकुमार शाहशंकर र समीक्षा अधिकारीको पछिल्लो लोकदोहोरी गीत अर्को जुनी पाउँछु पाउँदिन थाहा छैन खै तिम्रो हुनालाई।

लोकप्रिय सर्जक जीवन ओली र राजकुमार शाहशंकरको शब्द सिर्जना भित्र दोलखाली गायक राजकुमार शाहशंकर र समीक्षा अधिकारीको सुमधुर स्वरमा सजिएको लोक दोहोरी गीत अर्को जुनी पाउँछु पाउँदिन थाहा छैन खै तिम्रो हुनालाई।

0: राजकुमार शाहशंकर युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सल्लाह तथा सुझावको लागि गायक राजकुमार शाहशंकर सम्पर्क नम्बर 9849206369।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
1: के छ खबर, सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोलाथा।

0: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन, के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
0: यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844640968 9844640968।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
3: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
3: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
3: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
3: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
3: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
3: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
4: यो त गजब भयो नि।
5: के गजब भयो?
4: अब होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, क्याटरिङ व्यवसायको लागि चाहिने टेन्ट पाल, सेफिङ डिस, प्लेट तथा टेबल कार्पेट हिमाल टेन्ट्सको फ्याक्ट्रीबाट डाइरेक्ट अर्डर गर्न मिल्ने भएपछि गजब भएन त?
5: हजुर, हिमाल टेन्ट्सको सेवा अब तपाईँको गाउँ शहरमा।
6: हिमाल टेन्ट्स, फ्याक्ट्री हेड अफिस, पाटन औद्योगिक क्षेत्र, लगनखेल, ललितपुर। फोन नम्बर 9855073409, 9855073409।
7: होइन दाई, यो कौसीमा यताउति गर्दै के सोच्दै हुनुहुन्छ? अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि।
8: के हुनु नि नानी, बहिनीको बिहे पनि नजिकै आइसक्यो, सबै कुराको तयारी पनि भइसक्यो, तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि।
7: ए दाई, त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त? हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगर छँदैछ नि।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह, व्रतबन्ध, जन्मदिन, बेबी सावर, सभा, गोष्ठी, छेवार, पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेसन गर्न सहज हुने ठूलो ब्याङ्क्वेट हल,
7: फोटो र भिडियो सुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, लाइटिङ, पर्दा आदिको व्यवस्था,
9: नेपाली, इन्डियन, चाइनिज खानाको परिकार,
7: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था,
9: डीजे सेट, माइक्रोफोन, स्पिकर, प्रोजेक्टर आदिको व्यवस्था,
7: पाहुनाको सुरक्षाका लागि गार्ड इमर्जेन्सी निकास फायर सेफ्टीको व्यवस्था,
9: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था,
7: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठुला 200 देखि 500 जनासम्म अटाउने क्षमता,
9: अग्रिम बुकिङका लागि प्रोपाइटर शंकर बस्नेत, सम्पर्क नम्बर 049-590-065 र मोबाइल नम्बर 98-49-38-50-22। होटल दरबार पार्टी प्यालेस एन्ड रोधीघर चरीकोट सादो बाटो दोलखा।
10: नमस्ते डाक्टर सर।
11: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
11: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
12: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
15: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दोलखा। सम्पर्कको लागि 98-41-57-70-69।
16: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
17: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
18: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98-44-39-92-92।
19: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।

0: Subarnabasar, Subarnabasar, Subarnabasar. हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी. हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसीजी, भिजियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ.
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ.
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069. 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ.
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि.
2: जिरी नगरपालिकाको जनहितमा जारी सूचना. यही मिति 2083 साल वैशाख 27 गतेदेखि 29 गतेसम्म 3 दिन जिरी अस्पतालमा जिरी नगरपालिकाको व्यवस्थापन र एक पाइला काठमाडौँको प्राविधिक सहयोगमा नाक कान घाँटी सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदैछ. तसर्थ उक्त शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ. शिविर बिहानको 9 बजेदेखि बेलुका 5 बजेसम्म सञ्चालन हुनेछ. जिरी अस्पतालको नियम अनुसार बिरामी दर्ता शुल्क लाग्नेछ. शल्यक्रिया गर्नुपर्ने बाहेक ल्याब, एक्सरे र औषधिको शुल्क अस्पतालको नियमानुसार हुनेछ. शल्यक्रिया गर्नुपर्ने बिरामीको लागि बिरामी दर्ता शुल्क बाहेक सम्पूर्ण खर्च निशुल्क हुनेछ. केशव दाहाल वरिष्ठ जनस्वास्थ्य अधिकृत, जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा. जिरी नगरपालिकाको जनहितमा जारी सूचना. जिरी अस्पतालमा सञ्चालित पोषण पुनर्स्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकालाई भर्ना गरी निशुल्क उपचार सुविधा प्रदान गरिँदै आएको छ. तसर्थ कुपोषित शिशु तथा बाल बालिकालाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याई उपचार गराउन अभिभावक, समुदायका सदस्य, स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ. बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौ, उज्जवल भविष्य निर्माण गरौं. बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो. पोषण पुनर्स्थापन केन्द्रमा सेवा लिनको लागि बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नुपर्नेछ. कुपोषित बाल बालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ. थप जानकारीको लागि पोषण पुनर्स्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोस्. केशव दाहाल स्वास्थ्य शाखा प्रमुख, जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा.
3: हार्दिक निमन्त्रणा.
4: दोलखाको कालिङचो गाउँपालिका वडा नम्बर 8 सुनखानीमा रहेको कालीनाग मन्दिरमा यही वैशाख महिनाको अन्तिम सोमबारको अवसरमा वैशाख 28 गतेका दिन शिव आरती गरिने भएकाले श्रद्धालु भक्तजनहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ.
0: आरती हुने मिति 2083 साल वैशाख 28 गते सोमबार, समय साँझ 6 बजे, स्थान कालीनाग मन्दिरको प्रांगण सुनखानी दोलखा.
4: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9844301896, 9844301896. सुभाष शिवाकोटी अध्यक्ष, कालीनाग संरक्षण तथा सम्वर्धन समिति परिवार, सुनखानी दोलखा.
5: अरे यही थियो त, कहाँ सरे आजकल
6: रमा? के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
5: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो
6: नि रमा? चरीघ्याङमा रहेको मा पलाञ्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14, मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा। यो रेडियो सैलुङको समय सूचक हो।
7: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 MHz।
1: शारीरिक रूपमा अशक्त हुनेमा कोही व्यक्ति मानसिक रूपले अशक्त हुँदैन। अवसर पाउँदा उनीहरूले पनि सबलाङ्गले जतिकै काम गर्न सक्छन्। उनीहरूलाई पनि समाजमा हुने हरेक क्रियाकलापमा सहभागी गराऊ।
2: अपाङ्ग हित संरक्षणका लागि रेडियो सैलुङको सहकार्य।
3: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
4: सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
5: हो त नि। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
6: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
5: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 30 7।
7: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
6: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
8: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
9: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
7: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62।
10: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
7: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844 55 40 60, प्रकाश थापा 9844 55 40 60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
11: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
6: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
12: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189780। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साध्य बाटे चौकी पछाडि, भीमेश्वर कोल स्टोर सँगै।
13: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
7: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
13: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
7: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
13: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
7: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
13: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851389806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
14: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
11: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
13: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
15: अविनाश, तिमी किन निराश छौ त?
16: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
15: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
17: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
18: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
19: Come on now, come and shake that thing, girl, yeah.

0: हजुर बुबा नमस्कार।
1: नमस्कार नानी। नमस्कार।
0: के छ खबर, सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगासागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोला।

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनौ सानीमा रिलायंस लाइफ इंसुरेन्स को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंसुरेन्स खुले जियौ।
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हटेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ।
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9048773107 र 9855000019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदै छ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङ सा दोलखा।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस् आफ्नो व्यवसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नु भएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल शाखा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
4: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840-5793-24 र 9845-76-54-84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
0: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
0: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864-0000-825 र 9914-42-41-02। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलखा।
5: लौ, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
6: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
5: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साड्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै।
7: हाम्रा सेवा तथा सुविधाहरू: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहेँलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने।
5: मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली साडो बाटो चोकमा वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
8: थप जानकारीका लागि विराज डेन्टल प्राली चरीकोट दोलखा सम्पर्क नम्बर 9844301172 र 9851120607।
0: हार्दिक समवेदना। दोलाखा सैलुङ गाउँपालिका वडा नम्बर 6 निवासी नेकपा एमालेका वडा कमिटी सदस्य रामचन्द्र पाण्डेको यही मिति 2083 साल वैशाख 9 गतेका दिन 58 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै शोक सन्तप्त परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी समवेदना प्रकट गर्दछौ। राजु खड्का वडा कमिटी अध्यक्ष नेकपा एमाले सैलुङ गाउँपालिका वडा नम्बर 6 वडा कमिटी परिवार फस्कु दोलाखा।
9: यो रेडियो सैलुङको समय सूचक हो।
10: यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हाम्रा चेली बेटीहरूको भावना र कमजोरीको फाइदा उठाई वर्षमा हजारौं चेलीहरू बेचिने गरेका छन्।
2: तपाईँलाई पनि त्यस्ता दलालीहरूले विभिन्न प्रलोभनमा पार्न सक्छन्,
1: त्यसैले सतर्क हुनुहोस्।
2: त्यस्ता दलालीलाई चिनेर कानूनको कठघरामा उभै नागरिक हुनुको दायित्व पूरा गर्नुहोस्।
3: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।
4: हार्दिक निमन्त्रणा। दोलखाको बिगु गाउँपालिका वडा नम्बर 8 खोपा चाउको मेथिङ डाँडा निवासी खप्तडी बुढाथोकी कुल वंशहरूको कुल पूजा दिवाली यही मिति 2083 साल वैशाख 27 गते हुन गइरहेको हुँदा सम्पूर्ण कुल वंश आमा बुबा दाजुभाइ दिदी बहिनी कुल कुटुम्ब छर छिमेक आफन्तहरूलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। कुल पूजा शुरू हुने मिति 2083 साल वैशाख 24 गते शुरू भई 27 गते सम्पन्न हुने। पुजारी नरबहादुर बुढाथोकी, धामीहरू मूलधामी भीमबहादुर बुढाथोकी, भान्जा अनुस बुढाथोकी, ईश्वर बुढाथोकी, गुरूहरू दुर्गा बहादुर बुढाथोकी, ठाकुर बहादुर बुढाथोकी, ललित बहादुर बुढाथोकी, पुर्खाहरू रंगध्वज बुढाथोकी, भरत बुढाथोकी, कमनध्वज बुढाथोकी, सैनध्वज बुढाथोकी, लाल बहादुर बुढाथोकी, भक्त बहादुर बुढाथोकी, श्याम बहादुर बुढाथोकी। स्थान बिगु गाउँपालिका 8 खोपा चाङ्गु मेथिङ डाँडा। समय बिहान 8:30 बजेबाट। अध्यक्ष सुभाष बुढाथोकी एवं सम्पूर्ण खप्तडी बुढाथोकी परिवार बिगु गाउँपालिका 8 खोपा चाङ्गु दोलखा।
5: हार्दिक निमन्त्रणा।
6: दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याको किसपान स्थित खप्तडी बुढाथोकीहरूको कुल पूजा यही वैशाख 24 गतेका दिन भव्यताका साथ सुसम्पन्न हुने भएकोले हाम्रा सम्पूर्ण बुढाथोकी बन्धुहरू आफन्त इष्टमित्र नातागोता दाजुभाइ दिदीबहिनीलाई उपस्थितिको लागि यसै सूचना मार्फत हार्दिक निमन्त्रणा गर्दछौ। धामीहरू मूलधामी दुर्गा बहादुर बुढाथोकी, अन्य धामीहरू ठाकुर बुढाथोकी, कृष्ण बुढाथोकी, भीमबहादुर बुढाथोकी र सुशील बुढाथोकी, पुजारी ललित बहादुर बुढाथोकी। कुल पूजा हुने मिति, समय र स्थान मिति 2083 वैशाख 24 गते, समय बिहान 10 बजेदेखि। स्थान गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याको किसपान दुलखा। अध्यक्ष कुमार विक्रम बुढाथोकी, सम्पर्क नम्बर 9861479956। केदार बुढाथोकी सचिव, श्याम बुढाथोकी कोषाध्यक्ष, मेघबहादुर बुढाथोकी सदस्य, अर्जुन बुढाथोकी सदस्य, रमेश बुढाथोकी सदस्य, भरत बुढाथोकी सदस्य, शिवजी बुढाथोकी सदस्य, रविन्द्र बुढाथोकी सदस्य र सरोज बुढाथोकी सदस्य लगायत सम्पूर्ण खप्तडी बुढाथोकी परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याको किसपान दोलखा।
7: ओम पितृ देवताभ्यो नमः। ओम कुल देवताभ्यो नमः। दोलखा जिल्ला सैलुङ गाउँपालिका 4 आहाले स्थित सुवेदीहरूको मूल कुल मन्दिरमा मिति 2083 साल वैशाख 23 गते आयोजना हुने वृहत कुल पूजा कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। कुल गुरूहरू अमृतलाल सुवेदी, राजकुमार सुवेदी, पुजारीहरू लीलानाथ सुवेदी, यज्ञ बहादुर सुवेदी, सीताराम, आयोजक संस्था सुवेदी कल्याण केन्द्र आहाले, सुवेदी समाज सैलुङ, साथै सेरा, सिक्री, क्यान्थली, सेग्रेल, लप्से, जिलु, मागा पौवा आहाले तथा झोर मनगाउँ क्षेत्रका सम्पूर्ण सुवेदी परिवार यहाँहरूमा अभिवादन सहित हार्दिक निमन्त्रणा गर्दछौ। सुवेदी कल्याण केन्द्र सैलुङ 4 आहाले।
4: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
7: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
8: हाम्रा सेवाहरू
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
8: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
4: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
8: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
4: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
9: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
10: होइन, के एक्ले गुनगुन गरिरहेको?
9: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराकको चल्ला पालौ भनेर सोचेको।
10: अनि के भो त, लगेर पाले भइगयो नि?
9: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
10: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
4: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर्स चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
10: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
4: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
11: हामी सबको रक्षा गर्ने शिव ज्ञान दाता।
7: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
4: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
1: पारे पनि किन दुखेको पक्ष हो तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9855068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9855068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोकसेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रत बन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: यो त गजब भयो नि।
6: के गजब भयो?
5: अब होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, क्याटरिङ व्यवसायको लागि चाहिने टेन्ट पाल, सेफिङ डिस, प्लेट तथा टेबल कार्पेट हिमाल टेन्ट्सको फ्याक्ट्रीबाट डाइरेक्ट अर्डर गर्न मिल्ने भएपछि गजब भएन त?
6: हजुर, हिमाल टेन्ट्सको सेवा अब तपाईँको गाउँ शहरमा।
7: हिमाल टेन्ट्स फ्याक्ट्री हेड अफिस, पाटन औद्योगिक क्षेत्र, लगनखेल, ललितपुर। फोन नम्बर 9855103409, 9855103409।
8: होइन दाई, यो कौशीमा यता उति गर्दै के सोच्दै हुनुहुन्छ? अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि।
9: के हुनु नि नानी, बहिनीको बिहे पनि नजिकै आइसक्यो, सबै कुराको तयारी पनि भइसक्यो, तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि।
8: ए दाई, त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त। हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगर छँदैछ नि।
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह, व्रत बन्ध, जन्मदिन, बेबी साउर, सभा, गोष्ठी, छेवार, पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेशन गर्न सहज हुने ठूलो ब्याङ्क्वेट हल,
8: फोटो र भिडियो सुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, फ्लाइटिङ पर्दा आदिको व्यवस्था,
10: नेपाली, इन्डियन, चाइनिज खानाको परिकार,
8: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था,
10: डीजे सेट, माइक्रोफोन, स्पिकर, प्रोजेक्टर आदिको व्यवस्था,
8: पाहुनाको सुरक्षाका लागि गार्ड, इमर्जेन्सी निकास, फायर सेफ्टीको व्यवस्था,
10: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था,
8: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठुला 200 देखि 500 जनासम्म अटाउने क्षमता,
10: अग्रिम बुकिङका लागि प्रोप्राइटर शंकर बस्नेत, सम्पर्क नम्बर 0495900065 र मोबाइल नम्बर 9849380502। होटल दरबार पार्टी प्यालेस एन्ड रोदीघर, चरीकोट सादो बाटो, दोलखा।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ. ए बुढी, मलाई धामीकोमा लैजा भन्या.
5: अरे के गर्नु धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई.
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ.
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा. सम्पर्कको लागि 9841577069.
4: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है.
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ. साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ.
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ. थप जानकारीको लागि सम्पर्क 9844392992.
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ.
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर.
9: हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी. हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ.
9: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ.
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069. 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ.
9: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि.

0: जल, जंगल र जमिन यी हाम्रा प्राकृतिक सम्पदा मात्रै होइन, यी त जीवनका आधारभूत आवश्यकता पनि हुन्। त्यसैले हामी सबै मिलेर संरक्षण गरौं।
1: प्राकृतिक स्रोत संरक्षणको लागि रेडियो सैलनको प्रयास

0: आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफीकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै बज्र खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।
1: रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक सातक शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपराह चार बजे को समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।
1: नेपाली लोकगीत संगीतको संरक्षणको लागि विगत निकै लामो समयदेखि जुटिरहेका कलाकार राजकुमार शाहशंकर र समीक्षा अधिकारीको पछिल्लो लोकदोहोरी गीत अर्को जुनी पाउँछु पाउँदिन थाहा छैन खै तिम्रो हुनालाई।

लोकप्रिय सर्जक जीवन ओली र राजकुमार शाहशंकरको शब्द सिर्जना भित्र दोलखाली गायक राजकुमार शाहशंकर र समीक्षा अधिकारीको सुमधुर स्वरमा सजिएको लोक दोहोरी गीत अर्को जुनी पाउँछु पाउँदिन थाहा छैन खै तिम्रो हुनालाई।

राजकुमार शाह शंकर युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सल्लाह तथा सुझावको लागि गायक राजकुमार शाह शंकर सम्पर्क नम्बर 9849206369।

0: जेरी नगरपालिकाको जनहितमा जारी सूचना। यही मिति 2083 साल वैशाख 27 गतेदेखि 29 गतेसम्म 3 दिन जिरी अस्पतालमा जिरी नगरपालिकाको व्यवस्थापन र एक एक पाइला काठमाडौँको प्राविधिक सहयोगमा नाक कान र घाँटी सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदैछ। तसर्थ उक्त शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ। शिविर बिहानको 9 बजेदेखि बेलुका 5 बजेसम्म सञ्चालन हुनेछ। जिरी अस्पतालको नियम अनुसार बिरामी दर्ता शुल्क लाग्नेछ। शल्यक्रिया गर्नुपर्ने बाहेक ल्याब, एक्सरे र औषधिको शुल्क अस्पतालको नियमानुसार हुनेछ। शल्यक्रिया गर्नुपर्ने बिरामीको लागि बिरामी दर्ता शुल्क बाहेक सम्पूर्ण खर्च निशुल्क हुनेछ। केशव दाहाल वरिष्ठ जनस्वास्थ्य अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा। जिरी नगरपालिकाको जनहितमा जारी सूचना। जिरी अस्पतालमा सञ्चालित पोषण पुनर्स्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकालाई भर्ना गरी निशुल्क उपचार सुविधा प्रदान गरिँदै आएको छ। तसर्थ कुपोषित शिशु तथा बाल बालिकालाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याई उपचार गराउन अभिभावक, समुदायका सदस्य, स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ। बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौं, उज्जवल भविष्य निर्माण गरौं। बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो। पोषण पुनर्स्थापन केन्द्रमा सेवा लिनको लागि बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नुपर्नेछ। कुपोषित बाल बालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ। थप जानकारीको लागि पोषण पुनर्स्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोस्। केशव दाहाल स्वास्थ्य शाखा प्रमुख जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा। हार्दिक निमन्त्रणा।
1: दोलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 8 सुनखानीमा रहेको कालीनाग मन्दिरमा यही वैशाख महिनाको अन्तिम सोमबारको अवसरमा वैशाख 28 गतेका दिन शिव आरती गरिने भएकाले श्रद्धालु भक्तजनहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: आरती हुने मिति 2083 साल वैशाख 28 गते सोमबार, समय साँझ 6 बजे, स्थान कालीनाग मन्दिरको प्रांगण सुनखानी दोलखा।
1: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9844301896, 9844301896। सुभाष शिवाकोटी अध्यक्ष, कालीनाग संरक्षण तथा सम्वर्धन समिति परिवार, सुनखानी दोलखा।
2: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
3: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
2: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
3: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
4: सम्पर्क फोन नम्बर 9851054160, 9844655570 र 0949125584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट, सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
5: अरे यही थियो त, कहाँ सरे जहाजकाल
0: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ।
5: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
0: हो नि रामा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
6: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
7: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
6: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
7: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि होइन त?
8: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
9: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
8: विस्तृत जानकारीका लागि
5: प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-10-7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
9: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
10: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
11: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
0: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98-44-46-88-62 98-44-46-88-62।
12: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।

0: हजुर बुबा नमस्कार।
1: नमस्कार नानी, नमस्कार।
0: के छ खबर, सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।

प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793 9841870793 सादो बाटो चरीकोट दोलाखा।

0: एहे, आज त साँची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189780। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साध्यो बाटे चौकी पछाडि, भीमेश्वर कोल स्टोर सँगै।
0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851389806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
4: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
5: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
6: अविनाश, तिमी किन निराश छौ त?
7: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
6: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार।

हेल सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ।
1: ओहो हो त रहेछ त गाँठे। होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो कसैले थाहा छ त? ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोट तिर लाग्यो है साथी हो।
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। हजार भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।

0: अनुरोधक दीपजनवन कार्यालय दोलखा।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला दिउँसोको एक बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: आगो बिना हाम्रो जीवन चल्न सक्दैन, तर यसको प्रयोगमा सावधानी अपनाउन नसक्दा यसबाट ठूलो धन जन र जंगलको क्षति हुन सक्छ। त्यसैले आगोको प्रयोग गर्दा सावधानी अपनाऊ। सलाई आगो लाइटर र आगोजन्य वस्तुहरू बालबालिकादेखि टाढी राखौ।
2: सार्वजनिक हितका लागि रेडियो सैलुङको आग्रह।
3: हार्दिक निमन्त्रणा। दोलखाको बिगु गाउँपालिका वडा नम्बर 8 खोपा चाँगु मेथिङ डाँडा निवासी खप्तरी बुढाथोकी कुल वंशहरूको कुल पूजा देवाली यही मिति 2083 साल वैशाख 27 गते हुन गइरहेको हुँदा सम्पूर्ण कुल वंश आमा बुबा दाजुभाइ दिदी बहिनी कुल कुटुम्ब छर छिमेक आफन्तहरूलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। कुल पूजा शुरू हुने मिति 2083 साल वैशाख 24 गते शुरू भई 27 गते सम्पन्न हुने। पुजारी नरबहादुर बुढाथोकी, धामीहरू मूल धामी भीम बहादुर बुढाथोकी, भान्जा अनुस बुढाथोकी, ईश्वर बुढाथोकी, गुरूहरू दुर्गा बहादुर बुढाथोकी, ठाकुर बहादुर बुढाथोकी, ललित बहादुर बुढाथोकी, पुर्खाहरू रंगध्वज बुढाथोकी, भरत बुढाथोकी, कमनध्वज बुढाथोकी, सैनध्वज बुढाथोकी, लाल बहादुर बुढाथोकी, भक्त बहादुर बुढाथोकी, श्याम बहादुर बुढाथोकी। स्थान बिगु गाउँपालिका 8 खोपा चाँगु मेथिङ डाँडा। समय बिहान 8:30 बजेबाट। अध्यक्ष सुभाष बुढाथोकी एवं सम्पूर्ण खप्तरी बुढाथोकी परिवार बिगु गाउँपालिका 8 खोपा चाँगु दोलखा।
4: हार्दिक निमन्त्रणा।
5: दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याको किस्पान स्थित खप्तरी बुढाथोकीहरूको कुल पूजा यही वैशाख 24 गतेका दिन भव्यताका साथ सुसम्पन्न हुने भएकोले हाम्रा सम्पूर्ण बुढाथोकी बन्धुहरू आफन्त इष्टमित्र नातागोता दाजुभाइ दिदीबहिनीलाई उपस्थितिको लागि यसै सूचना मार्फत हार्दिक निमन्त्रणा गर्दछौ। धामीहरू मूल धामी दुर्गा बहादुर बुढाथोकी, अन्य धामीहरू ठाकुर बुढाथोकी, कृष्ण बुढाथोकी, भीम बहादुर बुढाथोकी र सुशील बुढाथोकी, पुजारी ललित बहादुर बुढाथोकी। कुल पूजा हुने मिति समय र स्थान मिति 2083 वैशाख 24 गते, समय बिहान 10 बजेदेखि। स्थान गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याको किस्पान दुलखा। अध्यक्ष कुमार विक्रम बुढाथोकी, सम्पर्क नम्बर 9861479956। केदार बुढाथोकी सचिव, श्याम बुढाथोकी कोषाध्यक्ष, मेघ बहादुर बुढाथोकी सदस्य, अर्जुन बुढाथोकी सदस्य, रमेश बुढाथोकी सदस्य, भरत बुढाथोकी सदस्य, शिवजी बुढाथोकी सदस्य, रविन्द्र बुढाथोकी सदस्य र सरोज बुढाथोकी सदस्य लगायत सम्पूर्ण खप्तरी बुढाथोकी परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याकु किस्पान दोलखा।
6: ओम पितृ देवताभ्यो नमः। ओम कुल देवताभ्यो नमः। दोलखा जिल्ला सैलुङ गाउँपालिका 4 आहाले स्थित सुवेदीहरूको मूल कुल मन्दिरमा मिति 2083 साल वैशाख 23 गते आयोजना हुने वृहत कुल पूजा कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। कुल गुरूहरू अमृतलाल सुवेदी, राजकुमार सुवेदी, पुजारीहरू लीलानाथ सुवेदी, यज्ञ बहादुर सुवेदी सीताराम, आयोजक संस्था सुवेदी कल्याण केन्द्र आहाले, सुवेदी समाज सैलुङ, साथै सेरा, सिक्री, क्यान्थली, सेग्रेल, लप्से, जिलु, मागा पौवा आहाले तथा झोर मनगाउँ क्षेत्रका सम्पूर्ण सुवेदी परिवार यहाँहरूमा अभिवादन सहित हार्दिक निमन्त्रणा गर्दछौ। सुवेदी कल्याण केन्द्र सैलुङ 4 आहाले।
3: हार्दिक समवेदना।
7: दोलाखा सैलुङ गाउँपालिका वडा नम्बर 6 निवासी नेकपा एमालेका वडा कमिटी सदस्य रामचन्द्र पाण्डेको यही मिति 2083 साल वैशाख 9 गतेका दिन 58 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै शोक सन्तप्त परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी समवेदना प्रकट गर्दछौ। राजु खड्का वडा कमिटी अध्यक्ष नेकपा एमाले सैलुङ गाउँपालिका वडा नम्बर 6 वडा कमिटी परिवार फस्कु दोलाखा।
8: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
9: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
8: किन एएसी लाइट ब्रिक नै?
9: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
8: वाह, मैले खोजेको जस्तो रहेछ।
9: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ। फोन 0151-3596-9812-3544।
7: ध्यान दिनुहोस्, ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
10: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
7: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नु भएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
10: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
11: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
12: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
13: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
12: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
13: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
12: थप जानकारीको लागि सम्पर्क नम्बर 9840-5793-24 र 9845-76-54-84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
14: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
7: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
14: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
7: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि, अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ, र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
14: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864-0000-825 र 9914-42-41-02। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
15: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
16: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि। न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
15: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साब्दो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
17: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार,
15: दाँत कलरको सिमेन्ट भर्ने,
17: दाँतको एक्सरे गर्ने,
15: पहेँलो दाँतलाई चम्काउने,
17: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
15: दाँतमा हिरा राख्ने,
17: सुनको खोल राख्ने
15: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
17: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू
5: यहाँ बोइलर, गिरिराज, लिर्स चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
5: राँगाको मासु पाइने पसल भएको घर सँगै।
0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
6: हामी सबको रक्षा गर्ने शिव ज्ञान दाता।
7: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
8: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो, यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो,
9: पारे पनि किन दुखेको पक्षौ हा, तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ, होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
8: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ, तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त,
9: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न, दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकुटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि,
8: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
9: यही हो त, त्यही पुरानो विश्वासिलो थापा बजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के, अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला,
1: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ,
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ, साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस्, कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ, समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ,
1: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ, साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ,
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542, काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आफै नै जागिर खाने मौका त आको थियो नि तर
1: तर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
0: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि
1: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त
2: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 30 10 7
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
4: छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नु पर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ
5: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस् यहाँ हात हेर्ने चिना टिपन बनाउने झारफुक गर्ने आवश्यक परेका जडीबुटी मोहनी र छारे रोग पनि निको पारिन्छ सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62
6: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको साथै काँचो र भुटेको तोरीको तेल रायोको तेल आलस र सरसोको तेल उपलब्ध छन् लोकल चामल लोकल दाल गेडागुडी पिना ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्
3: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु किसमिस ओखर हाडे बदाम छोकडा फर्सीको बिया खजुर कालो मिश्री खुरपानी सूर्यमुखीको बिया नरिवल अन्जीर मक्खन आदि थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60 नारायण कुटानी पिसानी तेल मिल चरीको सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा
4: आज त साँच्ची नानीको जन्मदिन पो हो त केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब
5: हाउ नानीको आज जन्मदिन पो हो हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि हौ
0: कलाचोक बेकरी छँदैछ नि त्यतैतिर जाने हौ 15 मिनेटमा केक बन्छ ल्याउने
3: हाम्रा सेवा तथा सुविधाहरू केक पप पाउरोटी बम अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ
7: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987 सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988 पलाञ्चोक बेकारी साध्यो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै
8: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ
3: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ
8: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा
3: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल
8: ठूलो गार्डन खुला स्पेस बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ
3: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य
8: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542 रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
1: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
3: अविनाश, तिमी किन निराश छौ त?
4: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
3: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ।

0: भने चिन्ता लिनै पर्दैन।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: Brum, brum.
1: उकाली मा पनि हजुर मोटर जादो रहेछ गिन्तान हत्तेरिका फस्यो यार फेरि
2: फसी हालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848373107 र 9855000019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टी खोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्यीय कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्यीय कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला दिउँसोको 3 बजेको छ।

0: सान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्र अध्यादेश जारी, 6 सदस्यीय संवैधानिक परिषदमा 3 जनाले निर्णय गर्न सक्ने प्रावधान। सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्च अदालतको आदेश, स्थानान्तरण गरिएका नागरिकको अवस्था बारे वास्तविक विवरण माग। भरे राति पूर्वी तराईका विभिन्न ठाउँमा तीव्र हावाहुरीको सम्भावना, अनावश्यक हिडुल नगर्न महाशाखाको आग्रह, यात्रुको सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रशासनहरूलाई विपद प्राधिकरणको निर्देशन। चीनको हुनान प्रान्तको एक पटका कारखानामा विस्फोट, 21 जनाको ज्यान गयो, 61 जना घाइते। र आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा ओमान नेपालले दिएको 257 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ। यसअघि राष्ट्रपतिले यो अध्यादेश पुनर्विचारका लागि भन्दै फिर्ता पठाउनु भएको थियो। सरकारले सिफारिश गरेका 8 अध्यादेशहरूमध्ये राष्ट्रपतिले जारी 8 अध्यादेश राष्ट्रपतिले जारी गरिसक्नु भएको छ। सरकारले हिजो फेरि दोस्रो पटक यो अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिलाई पठाएको थियो। अध्यादेशमा 6 सदस्यीय संवैधानिक परिषदमा 4 जनाले गणपूरक संख्या पुग्ने र 3 जनाले नै निर्णय गर्न सक्ने प्रावधान राखिएको छ। संवैधानिक परिषदका केवल 3 सदस्यबाट नै निर्णय हुन सक्ने अवस्था सृजना गर्ने भन्दै यसको आलोचना पनि भइरहेको छ। यसँगै राष्ट्रपतिले सरकारले पठाएका जम्मा 8 अध्यादेश जारी गर्नुभएको छ। जारी भएका अध्यादेश अब संघीय संसदमा पेश हुनेछन्। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली गराउँदा अवलम्बन गरेको विधि प्रक्रियाका विषयमा निर्णय सहितको कागजात झिकाउन आदेश दिएको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले हिजो 5 बुदामा सुकुम्बासी बस्ती खाली गराउँदा गरेको निर्णय सहितको कागजात झिकाउने आदेश गरेको हो। नेपाल सरकार मन्त्री परिषदबाट निर्णय भई लागू गरिएको शासकीय सुधार सम्बन्धी 100 बुदे दस्तावेजको बुदा नम्बर 91 उल्लेख भए बमोजिम तथा नेपालको संविधान आवासको हक सम्बन्धी ऐन 2075 अदालतको आदेशमा जारी निर्देशन अन्तर्गत अवलम्बन गर्नुपर्ने बाध्यात्मक विधि प्रक्रियाहरू के कसरी अवलम्बन गरिएको हो त्यस सम्बन्धी निर्णय सहितको कागजातहरू आदेश मार्फत माग गरिएको छ। साथै अदालतले खाली गराएको बस्तीबाट हटाएका बहिर्गमन भएका परिवारको पुनर्वास, दैनिक खानपिन, ज्येष्ठ नागरिक, बिरामी, अपाङ्गता भएका व्यक्तिहरूको औषधोपचार, सरसफाई एवं बालबालिकाहरूको शिक्षा सम्बन्धी वैकल्पिक व्यवस्था लगायत न्यूनतम मानवाधिकारको अवस्था के कस्तो रहेको छ त्यो सम्बन्धमा गरिएको प्रबन्धको यथार्थ वस्तुपरक विवरण पनि माग गरेको छ। वर्तमान सरकारले काठमाडौँ उपत्यका सहित देशैभर अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियान तीव्र पार्दै लगेको छ। आज तराईका केही जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पश्चिम तराईका बाँके, दाङ, रूपन्देही, कपिलवस्तु लगायत आसपासका क्षेत्रमा सामान्य हावाहुरी चलेको महाशाखाले जनाएको छ। आज बेलुकीदेखि कपिलवस्तु, रूपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको महाशाखाको भनाइ छ। हावाहुरी चलेको समयमा घर बाहिर हिडुल नगर्न, घरको झ्यालढोका राम्रोसँग बन्द गर्न, घर बाहिर आगो नबाल्न, घरभित्र पनि आगो बाल्दा सावधानी अपनाउन, कमजोर संरचना, अग्ला रूख, खम्बा नजिक र बिजुलीको तार मुनि नबस्न र बिजुलीको तार लत्रिएको छ भने नछुन महाशाखाले आग्रह गरेको छ। प्री मनसूनको यो बेला जुनसुकै समयमा मेघगर्जन, चट्याङ, हावाहुरी जस्ता गतिविधि हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविदहरूको आग्रह छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सड़कमा गाड़ी आवागमन बन्द गरी यात्रु तथा गाड़ीहरूको सुरक्षा सुनिश्चित गराउन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। प्राधिकरणले जोखिम भएका ठाउँमा गाड़ी आवागमन बन्दको अवज्ञा गर्ने गाड़ी चालक एवं गाड़ी धनीलाई कार्यवाही गर्न समेत निर्देशन दिएको छ। हिजो बेलुकी काभ्रेको रोशी खोलाको वहाव बढ़ेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित ठाउँमा रोक्दा रोक्दै 5 वटा गाड़ी अगाडि बढ़दा यात्रुहरू बाढ़ीमा फस्न पुगेका थिए। यसरी फँसेका 89 यात्रुको सकुशल उद्धार गरिएको थियो। प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान अनुसार प्राधिकरणबाट जारी

0: सिक्किमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333 4-93-555।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। आज विश्व दम दिवस, दम भएका सबैलाई एन्टी इन्फ्लामेटरी इन हलेरमा पहुँच अहिलेको प्रमुख आवश्यकता भन्ने नाराका साथ विविध कार्यक्रम गरी मनाइँदैछ। दिवसकै अवसरमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचनले सार्वजनिक गर्नुभएको तथ्याङ्क अनुसार नेपालमा झण्डै 6-8% मानिस दम रोगबाट प्रभावित हुने गरेको पाइएको छ। उहाँका अनुसार नेपालमा तीव्र शहरीकरण, बढ़दो वायु प्रदूषण तथा मौसमी र जलवायु परिवर्तनका कारण दमको जोखिम निरन्तर बढ़दो मात्रामा छ। दमले बालबालिका, किशोर किशोरी, वयस्क तथा वृद्ध सहित सबै उमेर समूहका मानिसलाई प्रभावित गरेको उहाँको भनाइ छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार विश्वभर झण्डै 26-30 करोड़ मानिस दम रोगबाट प्रभावित रहेको अनुमान गरिएको छ। दमले शारीरिक गतिविधिमा सीमितता आउने, निन्द्रामा समस्या हुने र निरन्तर थकान महसुस हुने जस्ता समस्या देखा पर्दछन्। मुस्ताङका पर्यटकीय पदमार्गहरूको मरमत तथा स्तरोन्नति शुरू गरिएको छ। पर्यटन प्रवर्धन गर्ने उद्देश्यले राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, एक्याप, जोमसम र लमानथाङ गाउँपालिकाको जीर्ण पदमार्गहरूको मरमत तथा स्तरोन्नतिमा जोड़ दिने कार्यक्रम शुरू भएका हुन्। कालीगण्डकी करिडोर, बेनी जोमसम कोर्ला सड़क तथा शाखा सड़क लगायत पूर्वाधार निर्माणले त्यहाँका कतिपय पर्यटकीय पदमार्ग मासिएका छन्। यस्ता पदमार्गको संरक्षण, विकास र प्रवर्धन गर्दै त्यहाँ जाने पर्यटकको बसाई लम्ब्याउने उद्देश्यका साथ पछिल्लो समय एक्याप, जोमसम र लोमानथाङले त्यहाँ 5 पालिकामा पदमार्ग मरमत तथा स्तरोन्नतिको काम गरिरहेको छ। अब विदेशको खबर। चीनको हुनान प्रान्तमा रहेको एक पटाका उत्पादन गर्ने कारखानामा भएको विस्फोटमा कम्तीमा 21 जनाको ज्यान गएको छ भने 61 जना घाइते भएका छन्। हिजो दिउँसो भएको घटनापछि जोखिम कायम रहेकाले उद्धार तथा अनुसन्धान कार्य तीव्र रूपमा अगाडि बढ़ाएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। विस्फोट नजिकै रहेका दुईवटा उच्च जोखिमयुक्त बारूद भण्डारणका कारण थप दुर्घटनाको सम्भावना रहेकाले आसपासका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको खबरमा उल्लेख छ। अहिलेसम्म विस्फोटको कारण खुलेको छैन। घटनापछि चिनिया राष्ट्रपति शी जिनपिङले बेपत्ता व्यक्तिको खोजी तथा घाइतेको उद्धारमा सम्पूर्ण प्रयास गर्न निर्देशन दिनुभएको छ। उहाँले घटनाको कारण चाँडो पत्ता लगाई जिम्मेवारमाथि कड़ा कार्यवाही गर्न र औद्योगिक क्षेत्रमा सुरक्षा व्यवस्थालाई अझ कड़ा बनाउन पनि आग्रह गर्नुभएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत ओमान नेपालले दिएको 257 रनको लक्ष्य पछ्याइरहेको छ। ताजा अवस्थामा ओमानले 23 ओभरको खेल सकिदा 5 विकेट गुमाएर 95 रन बनाएको छ। त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल 49 ओभर 5 बलमा 256 रन बनाएर अल आउट भयो। नेपालका आसिफ शेखले 94, अर्जुन कुमारले 48 र आरिफ शेखले 43 रन बनाए। ओमानका नदिम खानले 3 विकेट लिए। घरेलु मैदानमा भइरहेको श्रृंखला अन्तर्गत नेपाल ओमानसँगको अघिल्लो खेलमा पराजित भएको थियो। 8 टोली रहेको लीग टूमा नेपाल 23 खेलमा 16 अंकसहित 7, यूएई 24 खेलमा 14 अंकसहित 8 र ओमान 27 खेलमा 31 अंकसहित तेस्रो स्थानमा छ। नेपालले लीग टूकै खेलमा यी वैशाख 29 गते तालिकाका शीर्ष 2 टोली अमेरिका र स्कटल्याण्डसँग खेल्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी, 6 सदस्यीय संवैधानिक परिषदमा 3 जनाले निर्णय गर्न सक्ने प्रावधान। सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्च अदालतको आदेश, स्थानान्तरण गरिएका नागरिकको अवस्थाबारे वास्तविक विवरण माग। भरे राति पूर्वी तराईका विभिन्न ठाउँमा तीव्र हावाहुरीको सम्भावना, अनावश्यक हिडुल नगर्न महाशाखाको आग्रह, यात्रुको सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रशासनलाई विपद प्राधिकरणको निर्देशन। चीनको हुनान प्रान्तको एक पटाका कारखानामा विस्फोट, 21 जनाको ज्यान गयो, 61 जना घाइते। र आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा ओमान नेपालले दिएको 257 रनको लक्ष्य पछ्याउँदै।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई
5: सामुदायिक

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानो? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानो रहिन न अब। म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै बज्र खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।

0: प्रत्येक स्नातक शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्न 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।
1: नेपाली लोकगीत संगीतको संरक्षणको लागि विगत निकै लामो समयदेखि जुटिरहेका कलाकार राजकुमार शाहशंकर र समीक्षा अधिकारीको पछिल्लो लोकदोहोरी गीत अर्को जुनी पाउँछु पाउँदिन थाहा छैन खै तिम्रो हुनालाई।

लोकप्रिय सर्जक जीवन ओली र राजकुमार शाहशंकरको शब्द सिर्जना भित्र दोलखाली गायक राजकुमार शाहशंकर र समीक्षा अधिकारीको सुमधुर स्वरमा सजिएको लोक दोहोरी गीत अर्को जुनी पाउँछु पाउँदिन थाहा छैन खै तिम्रो हुनालाई।

0: राजकुमार शाह शंकर युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सल्लाह तथा सुझावको लागि गायक राजकुमार शाह शंकर सम्पर्क नम्बर 9849206369.
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
1: के छ खबर? सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाधा।

0: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एउटा राम्रो होला?
1: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
0: किन एएसी लाइट ब्रिक नै?
1: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
0: वाह, मैले खोजेको जस्तो रहेछ।
1: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 0951-3596-9812-3544।
2: ध्यान दिनुहोस्, ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
3: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
2: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
4: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
5: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
6: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
5: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
7: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9840-5793-24 र 9845-76-54-84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन सरीकोट सादो बाटो चोकमा।
3: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
8: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
3: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
8: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि, अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ, र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
3: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
8: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864-0000-825 र 9914-42-41-02। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलखा।
9: लो, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
10: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
9: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू
11: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहिलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिने पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली साडोबाटो चोकमा वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा। थप जानकारीका लागि विराज डेन्टल प्राली चरीकोट दोलखा सम्पर्क नम्बर 9844301172 र 9851120607।

हार्दिक समवेदना। दोलाखा सैलुङ गाउँपालिका वडा नम्बर छ निवासी नेकपा एमालेका वडा कमिटी सदस्य रामचन्द्र पाण्डेको यही मिति 2083 साल वैशाख 9 गतेका दिन 58 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। साथै शोक संतप्त परिवारमा ईश्वरले

0: कार्तिकीहरूको कुल पूजा यही वैशाख 24 गतेका दिन भव्यताका साथ सुसम्पन्न हुने भएकोले हाम्रा सम्पूर्ण बुढाथोकी बन्धुहरू आफन्त इष्टमित्र नातागोता दाजुभाइ दिदीबहिनीलाई उपस्थितिको लागि यसै सूचना मार्फत हार्दिक निमन्त्रणा गर्दछौ। धामीहरू मूल धामी दुर्गा बहादुर बुढाथोकी, अन्य धामीहरू ठाकुर बुढाथोकी, कृष्ण बुढाथोकी, भीम बहादुर बुढाथोकी र सुशील बुढाथोकी, पुजारी ललित बहादुर बुढाथोकी। कुल पूजा हुने मिति, समय र स्थान, मिति 2083 वैशाख 24 गते, समय बिहान 10 बजेदेखि, स्थान गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु किस्पान दुलखा। अध्यक्ष कुमार विक्रम बुढाथोकी, सम्पर्क नम्बर 9861479956। केदार बुढाथोकी सचिव, श्याम बुढाथोकी कोषाध्यक्ष, मेघ बहादुर बुढाथोकी सदस्य, अर्जुन बुढाथोकी सदस्य, रमेश बुढाथोकी सदस्य, भरत बुढाथोकी सदस्य, शिवजी बुढाथोकी सदस्य, रविन्द्र बुढाथोकी सदस्य र सरोज बुढाथोकी सदस्य लगायत सम्पूर्ण खत्तडी बुढाथोकी परिवार गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु किस्पान दोलखा।
1: ओम पितृ देवताभ्यो नमः। ओम कुल देवताभ्यो नमः। दोलखा जिल्ला सैलुङ गाउँपालिका 4 आहाले स्थित सुवेदीहरूको मूल कुल मन्दिरमा मिति 2083 साल वैशाख 23 गते आयोजना हुने वृहत कुल पूजा कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। कुल गुरूहरू अमृतलाल सुवेदी, राजकुमार सुवेदी, पुजारीहरू लीलानाथ सुवेदी, यज्ञ बहादुर सुवेदी सीताराम, आयोजक संस्था सुवेदी कल्याण केन्द्र आहाले, सुवेदी समाज सैलुङ, साथै सेरा, सिक्री, क्यान्थली, सेग्रेल, लप्से, जिलु, मागा पौवा आहाले तथा झोर मनगाउँ क्षेत्रका सम्पूर्ण सुवेदी परिवार यहाँहरूमा अभिवादन सहित हार्दिक निमन्त्रणा गर्दछौ। सुवेदी कल्याण केन्द्र सैलुङ 4 आहाले।
2: हार्दिक निमन्त्रणा। दोलखाको बिगु गाउँपालिका वडा नम्बर 8 खोपा चाँगु मेथिङ डाँडा निवासी खप्तडी बुढाथोकी कुल वंशहरूको कुल पूजा दिवाली यही मिति 2083 साल वैशाख 27 गते हुन गइरहेको हुँदा सम्पूर्ण कुल वंश, आमा बुबा, दाजुभाइ, दिदी बहिनी, कुल कुटुम्ब, छर छिमेक, आफन्तहरूलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। कुल पूजा शुरू हुने मिति 2083 साल वैशाख 24 गते शुरू भई 27 गते सम्पन्न हुने। पुजारी नरबहादुर बुढाथोकी, धामीहरू मूल धामी भीम बहादुर बुढाथोकी, भान्जा अनुस बुढाथोकी, ईश्वर बुढाथोकी, गुरूहरू दुर्गा बहादुर बुढाथोकी, ठाकुर बहादुर बुढाथोकी, ललित बहादुर बुढाथोकी, पुर्खाहरू रंगध्वज बुढाथोकी, भरत बुढाथोकी, कमनध्वज बुढाथोकी, सैनध्वज बुढाथोकी, लाल बहादुर बुढाथोकी, भक्त बहादुर बुढाथोकी, श्याम बहादुर बुढाथोकी। अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9862401595 र 9762282949। शम्भु बुढाथोकी अध्यक्ष लगायत सम्पूर्ण खप्तडी बुढाथोकी परिवार बिगु गाउँपालिका 8 खोपाचाँगु दोलखा। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
3: धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने।

0: विशेषज्ञ द्वारा सेवा उपलब्ध गराइन्छ।
1: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
2: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
3: होइन, के एक्लै गुनगुन गरिरहेको?
2: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
3: अनि के भयो त, लगेर पाले भइगयो नि?
2: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
3: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू
2: यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
3: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
2: राँगाको मासु पाइने पसल भएको घर सँगै।
4: एकाठे, यो त गजब भयो नि।
5: के गजब भयो?
4: अब होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, क्याटरिङ व्यवसायको लागि चाहिने टेन्ट पाल, सेफिङ डिस, प्लेट तथा टेबल कार्पेट हिमाल टेन्ट्सको फ्याक्ट्रीबाट डाइरेक्ट अर्डर गर्न मिल्ने भएपछि गजब भएन त?
5: हजुर, हिमाल टेन्ट्सको सेवा अब तपाईँको गाउँ शहरमा।
6: हिमाल टेन्ट्स, फ्याक्ट्री हेड अफिस, पाटन औद्योगिक क्षेत्र, लगनखेल, ललितपुर। फोन नम्बर 9855-73-409 9855-73-409।
7: यो रेडियो सैलुङको समय सूचक हो।
8: अहिले अपराह्नको 4 बजेको छ।

0: अपराह्न 4 बजेको दुलखा र दुलखा आसपासका स्थानीय खबरहरूको संगालु सैलुङ सेरोफेरोमा म तारादेवी बस्नेतको नमस्कार। तपाई यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखाका एक महिला काठमाण्डुमा मृत्यु फेला, दोलखामा पनि सरकारी कर्मचारीलाई अर्धवार्षिक रूपमा तलब भत्ता दिन शुरू लगायतका स्थानीय प्रसंग सहित राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नु भएको छ। यसअघि राष्ट्रपतिले यो अध्यादेश पुनर्विचारको लागि भन्दै फिर्ता पठाउनु भएको थियो। सरकारले हिजो फेरि दोस्रो पटक यो अध्यादेश जारी गर्नको लागि राष्ट्रपति कार्यालयमा पठाएको थियो। अध्यादेशमा 6 सदस्यीय संवैधानिक परिषदमा 3 जनाले नै निर्णय गर्न सक्ने प्रावधान राखिएको छ। संवैधानिक परिषदका 3 सदस्यबाट नै निर्णय हुन सक्ने अवस्था सिर्जना गर्ने भन्दा यसको आलोचना भइरहेको छ। योसँगै राष्ट्रपतिले सरकारले पठाएका 8 अध्यादेश जारी गर्नु भएको छ। जारी भएका अध्यादेश अब संघीय संसदमा पेश हुने बताइएको छ। सरकारले वैशाख 28 गते संघीय संसदको दुवै सदनको अधिवेशन आह्वानको सिफारिश गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले वैशाख 28 गते दिउँसो 2 बजेदेखि अधिवेशनको लागि आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा मन्त्री सस्मित पोखरेलले बैठकपछि मंगलबार एउटा मात्र निर्णय भएको भन्नुहुँदै उक्त निर्णयको जानकारी गराउनु भएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सड़कमा गाड़ी आगमन बन्द गरी यात्रु तथा गाड़ीहरूको सुरक्षा सुनिश्चित गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। प्राधिकरणले जोखिम भएका ठाउँमा गाड़ी आगमनको बन्दको अवज्ञा गर्ने गाड़ी चालक एवं गाड़ी धनीलाई कार्यवाही समेत गर्न निर्देशन दिएको छ। हिजो बेलुका काभ्रेको रोशी खोलाको बहाव बढ़ेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित ठाउँमा रोक्दै 5 वटा गाड़ी का यात्रुहरू बाढ़ीमा फस्नु भएको थियो। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली गराउन अवलम्बन गरेको विधि प्रक्रियाका विषयमा निर्णय सहितको कागजात झिकाउन आदेश दिएको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजालसले हिजो 5 मुद्दामा सुकुम्बासी बस्ती खाली गराउने निर्णय सहितको कागजात झिकाउने आदेश गरेको हो। नेपाल सरकार मन्त्री परिषदको निर्णय भई लागू गरिएको शासकीय सुधार सम्बन्धी 100 मुद्दे दस्तावेजको 19 नम्बरमा उल्लेख भए बमोजिम तथा नेपालको संविधान आवासको हक सम्बन्धी ऐन 2075 अदालतको आदेशमा जारी निर्देशन अन्तर्गत अवलम्बन गर्नुपर्ने बाध्यात्मक विधि प्रक्रियाहरू के कसरी अवलम्बन गरिएको हो यस सम्बन्धी निर्णय सहित कागजातहरू आदेश मार्फत माग गरिएको हो। दोलखा जिल्लामा पनि अतिक्रमण गरी बनाइएका घर टहराहरू भत्काउने विषयमा छलफल भइरहेको छ। जिल्लामा अतिक्रमण गरी बनाइएका घर टहराहरू भत्काउने विषयमा छलफल भइरहेको डिभिजन वन कार्यालय दोलखाले जनाएको छ। यसै सन्दर्भमा हामीले डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल कुमार रेग्मीसँग कुराकानी गरेका छौं।
1: आवश्यक 77-78 चाहिँ एउटा अध्ययन गरिएको रहेछ र त्यो अध्ययनले चाहिँ दोलखाका विभिन्न ठाउँमा गरेर संस्थागत र व्यक्तिगत गरेर 44.86 हेक्टर जग्गा चाहिँ अतिक्रमित जग्गा छ भनेर आइडेन्टिफाई गरेका रहेछ। कालिन्चोकको कुरी, सैलुङको कालापानी, देउरालीहरू भनेर तामाकोशी नदीको छेउमा यस्ता ठाउँहरू चाहिँ त्यहाँ 8-10 वटा ठाउँलाई चाहिँ स्पोटहरू चाहिँ आइडेन्टिफाई गरेका छ र त्यसको एरियाहरू चाहिँ 44.86 हेक्टर एरिया चाहिँ अतिक्रमित छ भनेर एउटा डाटा छ। त्योदेखि यता चाहिँ फेरि त्यो डाटालाई हामीले अपडेट गर्न सकिराखेको छैन, तर केही ठाउँमा चाहिँ अलिअलि 2-4 वटा बाटा छेउमा घर बनाउने के बनाउने त्यस्ता चिजहरू चाहिँ यसो बाटो हिँड्न हामीले पनि

0: जस्तो मलाई लाग्छ।
1: यहाँले भन्नुभयो व्यक्तिगत र संस्थागत रूपमा वनको जग्गा अतिक्रमण गरेको छ भन्नुभयो। सबैभन्दा धेरै मलाई लाग्छ संस्थागत रूपमै अतिक्रमण भएको छ। गाउँपालिकाको नगरपालिकाको भवनहरू पनि वनकै जग्गामा परेको छ होइन। ती भवनहरूको विषयमा चाहिँ के सोच्नु भएको छ? गाउँपालिकाको भवन होइन, सैलुङकै भवन कुरा गरौँ, भीमेश्वरकै कुरा गरौँ, अधिकांश चाहिँ सामुदायिक वनकै जग्गामा भवनहरू छन्
0: होइन। एकदम गहिरो कुरो उठाउनुभयो म्याडम, यो विषय छलफल भएको छैन। अस्ति मात्रै हामी शनिबार यहाँका सबै स्थानीय निकायको अध्यक्ष उपाध्यक्ष ज्यूहरूसँग हाम्रो वन मन्त्री माननीय भरत केसीज्यू नि, प्रदेश वन मन्त्रीज्यू नि आउनुभएको थियो। डिभिजन वन कार्यालयकै सभा हलमा एउटा वृहत छलफलहरू भए यी विषयमा। कतिपय स्थानीय तहको भवनहरू नि वन क्षेत्रभित्र बनेको देखिन्छ। अघि हजुरले भनिहाल्नुभयो सैलुङको भवनहरू, यी भीमेश्वरको भवनहरू, एउटा हस्पिटल बनेका छन्, कहीँ कहीँ स्कुल बनेका छन् होइन, कहीँ स्थानीय निकायका अफिसहरू बनेका छन्। र बसेर छलफल गरेर यी विषयहरू चाहिँ टुङ्ग्याउनुपर्छ। यो चाहिँ एउटा डेपोको नाताले मात्रै मैले के भन्छु, अब स्थानीय सरकार हेर्नुहोस् कति नागरिकहरूले त्यहाँबाट सेवा लिइरहनु भएको छ गाउँपालिकाबाट, अब गाउँपालिका वन क्षेत्रमा छ। मैले गएर म पनि कति मिटिङहरूमा त्यहीँ जान्छु, त्यहीँ बस्छु होइन। गाउँपालिका स्थानीय तहसँग हामीले कति कार्यक्रमहरू कार्यमा गरेका छौँ। तपाईँहरूले चाहिँ वन क्षेत्रमा अतिक्रमण गरेर घर बनाउनु भएर चाहिँ भत्काउनु पर्छ हजुर भन्दाखेरि कस्तो सम्बन्ध रहन्छ उहाँहरूसँग? हेर्नुहोस् न, म एउटा प्रदेश सरकार अन्तर्गतको अफिसको कार्यालय प्रमुख, उहाँहरू स्थानीय सरकार प्रमुख, अब कुन किसिमको व्यवहार मैले गर्ने होइन, कुन किसिमको सहकार्यको अपेक्षा उहाँहरूसँग गर्ने, त्यसले गर्दाखेरि चाहिँ एकदम त्यसरी हामी निर्मम भएर जानुपर्छ भन्दा पनि यसलाई सहकार्य गरेर जाने र यसलाई फेरि पनि एउटा कानुनले दिएको व्यवस्थाभित्र ल्याउने, कानुन व्यवस्थाभित्र ल्याउन सको भने राम्रो हुन्छ भन्ने लाग्छ म्याडम।
2: दोलखाका एक महिला काठमाडौँमा मृत्यु फेला पर्न भएको छ। भक्तपुरको श्री विनायक नगरपालिका वडा नम्बर 8 सेपाडोल गुन्सा टोलमा दोलखाका एक महिला मृत्यु भेटिनु भएको प्रहरीले जनाएको छ। जिल्लाको तामाकोशी गाउँपालिकामा सहरे घर भएका 64 वर्षीय कमला नेपाली खुल्ला चौरमा मृत्यु फेला पर्न भएको हो। नेपालले हाल भक्तपुर स्थित ठिमीमा बस्दै आउनु भएको थियो। वन डडेलो र विपद व्यवस्थापन सम्बन्धी एक दिने गोष्ठी दोलखाको सदरमुकाम चरिकोटमा आज सम्पन्न भएको छ। बौद्धिक तथा सामुदायिक समुदायमा आधारित अपाङ्ग पुनर्स्थापना केन्द्र दोलखाको आइचरा र डिभिजन वन कार्यालय दोलखाको सहयोगमा भएको कार्यक्रममा डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल कुमार रेग्मीले वन डडेलोको बारेमा जानकारी गराउनु भएको थियो। बौद्धिक तथा समुदायमा आधारित अपाङ्गता पुनर्स्थापना केन्द्र दोलखाका अध्यक्ष केदार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल कुमार रेग्मी, जिल्ला प्रशासन कार्यालय दोलखाका नायब सुब्बा हरिराम नेउपाने, व्यावसायिक शिव केसी चिरन, डिभिजन वन कार्यालय दोलखाका सूचना अधिकारी चिरञ्जीवी मगर लगायतले अपाङ्गता भएका व्यक्तिहरू कृष्ण घिसिङ, निर्मला थापा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो। कार्यक्रममा भीमेश्वर नगरपालिकाका आपतकालीन कार्य सञ्चालन केन्द्रका सम्पर्क व्यक्ति, नेपाल स्काउट विपद व्यवस्थापन तालिम प्रशिक्षक धीरबहादुर खड्काले घरेलु भान्साजन्य आग लागि विपदको समयमा अपाङ्गता भएका व्यक्तिहरूले सुरक्षित स्थानमा जानको लागि आपतकालीन ढोकाहरू कसरी प्रयोग गर्ने, घाइतेको वर्गीकरण र प्राथमिक उपचार गर्ने तरिका लगायतका बारेमा जानकारी गराउनु भएको थियो। दोलखामा पनि सरकारी कर्मचारीलाई अर्धमासिक रूपमा तलब भत्ता दिन शुरू गरिएको छ। सरकारले कर्मचारीलाई महिनामा दुई पटक 15-15 दिनको तलब दिने प्रणाली लागू गरेसँगै दोलखामा पनि अर्धमासिक रूपमा तलब भत्ता दिन शुरू गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले जनाएको छ। बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका साथ स्थित लास्ट कोट र घुमाउनेको बीचमा रोकिएका यात्रुको राति उद्धार गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले 5 माइक्रो बसका 89 यात्रुलाई गए राति नै सकुशल उद्धार गरिएर गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ। सगरमाथा आरोहणका क्रममा खुम्बु आइस फल क्षेत्रमा मंगलबार बिहान हिउँको डिस्को खस्दा दुईजना आरोही घाइते हुनुभएको छ। पर्यटन विभागका अनुसार बिहान

0: आधार शिविरबाट पहिलो र दोस्रो शिविरतर्फ रोटेशनमा गइरहेका आरोही तथा शेर्पा गाइडहरू हिँड्ने मार्गमै हिउँको ठूलो डिस्को खसेको थियो। उक्त घटनामा संखुवा सभा मकालुका माउन्टेन गाइड 44 वर्षे पेम्बा टेन्डुक शेर्पा र भारत पुर्णेका आरोही 40 वर्षे निमिष कुमार सिंह गाइड हुनु भएको छ। हवस् त, यो खबरसँगै अपरान्न 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: हजुर बुबा, नमस्कार।
3: नमस्कार नानी, नमस्कार।
2: के छ खबर? सन्चै हुनुहुन्छ?
3: सन्चै छु नानी।
2: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
3: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
2: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
3: उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
2: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
4: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: Olha, olha, quanto dá do recorde. Olha, paninho, nessa. E a puri, morai na amigoma loja, olha.
1: Aba, que é com a amigoma, né? Da amigoma, oi, na aba. E na dentro do bispo, dar uma loja no porto, que é assim, vai.
0: Olha, já tem que montar, né?
1: E aqui é o Dena. Não pode ter isso, não tem?
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577079
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टिटिप्यो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
5: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
5: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि

0: हार्दिक निमन्त्रणा।
1: दोलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 8 सुनखानीमा रहेको कालीनाग मन्दिरमा यही वैशाख महिनाको अन्तिम सोमबारको अवसरमा वैशाख 28 गतेका दिन शिव आरती गरिने भएकाले श्रद्धालु भक्तजनहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: आरती हुने मिति 2083 साल वैशाख 28 गते सोमबार, समय साँझ 6 बजे, स्थान कालीनाग मन्दिरको प्राङ्गण सुनखानी दोलखा।
1: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9844301896, 9844301896। सुभाष शिवाकोटी अध्यक्ष, कालीनाग संरक्षण तथा सम्वर्धन समिति परिवार, सुनखानी दोलखा।
0: जिरी नगरपालिकाको जनहितमा जारी सूचना। यही मिति 2083 साल वैशाख 27 गतेदेखि 29 गतेसम्म 3 दिन जिरी अस्पतालमा जिरी नगरपालिकाको व्यवस्थापन र एक पाइला काठमाण्डुको प्राविधिक सहयोगमा नाक कान र घाँटी सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदैछ। तसर्थ उक्त शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ। शिविर बिहानको 9 बजेदेखि बेलुका 5 बजेसम्म सञ्चालन हुनेछ। जिरी अस्पतालको नियम अनुसार बिरामी दर्ता शुल्क लाग्नेछ। शल्यक्रिया गर्नुपर्ने बाहेक ल्याब, एक्सरे र औषधिको शुल्क अस्पतालको नियमानुसार हुनेछ। शल्यक्रिया गर्नुपर्ने बिरामीको लागि बिरामी दर्ता शुल्क बाहेक सम्पूर्ण खर्च निशुल्क हुनेछ। केशव दाहाल वरिष्ठ जनस्वास्थ्य अधिकृत, जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
2: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
3: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
2: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
3: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
4: सम्पर्क फोन नम्बर 9855154160, 9844645570 र 0949421584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट, साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
0: जिरी नगरपालिकाको जनहितमा जारी सूचना। जिरी अस्पतालमा सञ्चालित पोषण पुनर्स्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकालाई भर्ना गरी निशुल्क उपचार सुविधा प्रदान गरिँदै आएको छ। तसर्थ कुपोषित शिशु तथा बाल बालिकालाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याई उपचार गराउन अभिभावक, समुदायका सदस्य, स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ। बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौं, उज्जवल भविष्य निर्माण गरौं। बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो। पोषण पुनर्स्थापन केन्द्रमा सेवा लिनको लागि बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नुपर्नेछ। कुपोषित बाल बालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ। थप जानकारीको लागि पोषण पुनर्स्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोस्। केशव दाहाल स्वास्थ्य शाखा प्रमुख, जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
1: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
3: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165, 98510-66165।
4: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
5: हो पनि किन दुखेको पक्ष हो। तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
4: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
5: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, SPL का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
4: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
5: भने हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त

0: केही छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
1: हाम्रा सेवा तथा सुविधाहरू: तामा, पितल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
2: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9855068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9855068590।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गाल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू: यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844649708, 9844649708।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला,
3: राँगाको मासु पाइने पसल भएको घर सँगै।
5: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला साँझको 6 बजेको छ।

0: नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी। हालसम्म सरकारले पठाएका 8 वटा नै अध्यादेश जारी। नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र नेता डाक्टर शेखर कोइराला बीच पहिलो पटक भेटवार्ता। पार्टीको आधिकारिकता सम्बन्धी विवाद टुंगिएसँगै अब कसरी अघि बढ़ने भन्ने विषयमा छलफल। र चीनमा पट्टाका कारखानामा विस्फोट हुँदा 21 जनाको ज्यान गयो, 61 जना घाइते। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नु भएको छ। यसअघि राष्ट्रपतिले यो अध्यादेश पुनर्विचारको लागि भन्दै फिर्ता पठाउनु भएको थियो। सरकारले हिजो फेरि दोस्रो पटक यो अध्यादेश जारी गर्नको लागि राष्ट्रपतिलाई पठाएको थियो। अध्यादेशमा 6 सदस्यीय संवैधानिक परिषदमा 3 जनाले नै निर्णय गर्न सक्ने प्रावधान राखिएको छ। संवैधानिक परिषदका सदस्य तीन सदस्यबाट नै निर्णय हुन सक्ने अवस्था सिर्जना गर्ने भन्दै यसको आलोचना भइरहेको छ। यो सँगै राष्ट्रपतिले सरकारले पठाएका 8 वटा नै अध्यादेश जारी गर्नु भएको छ। जारी भएका अध्यादेश अब संघीय संसदमा पेश हुनेछन्। प्रधानमन्त्री पालेन्द्र शाहले परिवर्तन भाषणले नभई निर्णयले आउने बताउनु भएको छ। अध्यादेशको विरोध हुन थालेपछि आज बिहान सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्नुहुँदै उहाँले अध्यादेश मार्फत विकृतिहरू हटाएको बताउनु भएको हो। उहाँले भन्नुभएको छ, हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ। तपाईँको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषण होइन निर्णयले आउँछ। हामी तपाईँहरूकै जनचाहना बमोजिम काम गर्न सरकारमा आएका हौं। तपाईँहरू ढुक्क हुनुहोस्, हामी जे गर्छौं आम नेपाली जनताकै हितमा गर्छौं। रासोपाका वरिष्ठ नेता समेत रहनुभएका उहाँले पार्टीले शिक्षालय र कर्मचारी तन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर नगरेको दावी गर्नुभएको छ। बालेन्द्र अब नियुक्ति सरूवा र बढ़ुवाको आधार दलगत निकटतर होइन विधि क्षमता र दक्षता बन्नुपर्ने एक तर्क गर्नुभएको छ। धेरै पत्रकार नेता अभियन्ता व्यापारी र आम जनताले वर्षदेखि एउटै कुरा भन्दै आएको उहाँले बताउनु भएको छ। पार्टीको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतले टुंग्याएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र नेता डाक्टर शेखर कोइराला बीच पहिलो पटक भेटवार्ता भएको छ। मंगलबार बिहान कोइरालाको विशालनगर स्थित सचिवालयमा 45 मिनट भेटवार्ता भएको कोइरालाका स्वर्गीय सचिव दिनेश चन्द्र थपलियाले जानकारी दिनुभयो। सभापति बिहान सचिवालय आउनु भएको थियो। उहाँहरूबीच 9:30 बजेदेखि 10 बजेसम्म 45 मिनट कुराकानी भएको हो। स्वर्गीय सचिव थपलियाले थप्नुभयो, भेटमा पार्टीको आधिकारिकता सम्बन्धी विवाद टुंगिएपछि अब कसरी अगाडि बढ़ने भन्ने विषयमा कुराकानी भएको थियो। भेटमा के निष्कर्ष निस्कियो भन्ने विषय बाहिर आएको छैन। डाक्टर कोइरालाका स्वर्गीय सचिव थपलिया भेटमा के कुराकानी गयो भन्ने आफूलाई जानकारी नभएको बताउनु भएको छ। पार्टीको आधिकारिकता सम्बन्धी विवाद टुंगिएपछि सभापति थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग वैशाख 6 गते भेटवार्ता गर्नुभएको थियो। नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठनलाई विश्वासिलो आधुनिक उत्तरदायी प्रविधि मैत्री र परिणाममुखी सुरक्षा संस्थाको रूपमा विकास गरिने बताउनु भएको छ। महानिरीक्षकको दर्जनी चिन्हबाट शुभोभित भएपछि सशस्त्र प्रहरी मुख्यालय हलचोकमा आज पदभावलीका क्रममा सकल दर्जालाई सम्बोधन गर्नुहुँदै उहाँले गैरावासीय आचरण भ्रष्टाचार जन्य क्रियाकलाप तथा बाह्य प्रभाव प्रति शून्य सहनशीलताको नीतिलाई न्यूनतम शर्तको रूपमा कार्यान्वयन गरिने बताउनु भएको हो। महानिरीक्षक पौडेलले अनुशासन, चेन अफ कमाण्ड र संस्थागत निष्ठा नै संगठनको आधारशिला रहेको उल्लेख गर्नुहुँदै सांगठनिक हित र व्यावसायिकतामा कुनै सम्झौता नहुने बताउनु भएको हो।
1: लामो समयदेखि जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल अल्पाइन पब्लिक स्कूल चरिकोटमा प्ले ग्रुप र नर्सरीमा निशुल्क भर्ना खुलिसकेको छ नि, समयमै आउनुहोस् है।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: महाकाली पूर्वको लिपुलेक हुँदै कैसल मनोसरोवरको यात्रा सञ्चालन गर्ने भारत चीनको सहमतिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा हिजो बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भारत चीनको सहमतिप्रति ध्यान आकर्षण भएको जनाउँदै नेपाल सरकारले पठाएको कूटनीतिक नोटलाई सकारात्मक रूपमा लिएको पार्टीका सहमहामन्त्री उदय शमशेर राणाले बताउनुभयो। उहाँले लिपुलेक लिम्पिया धुरा र कालापानी नेपाली भूमि भएको विषयमा पार्टी विगतदेखि नै संस्थागत अडानमा स्पष्ट रहेको उल्लेख गर्नुभयो। तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले 2072 सालमा पहिलो पटक कूटनैतिक नोट पठाएको पनि उहाँले स्मरण गराउनुभयो। सीमा सम्बन्धी विवाद कूटनैतिक संवादको माध्यमबाट समाधान गर्नुपर्नेमा कांग्रेसको जोड़ रहेको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमवासी तथा व्यवस्थित बसोबासीहरूको समस्यालाई मानवीय संवेदनाका साथ दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग माग गर्नुभएको छ। केटीपुरस्थित सुकुमवासी सेल्टर होल्डिङ सेन्टरको स्थलगत निरीक्षण गरेपछि संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै अध्यक्ष घिसिङले विस्थापितहरूको उचित व्यवस्थापन नगरे बस्ती हटाइनु निकै दुःखद भएको बताउनु भएको हो। निरीक्षणका क्रममा अध्यक्ष घिसिङले सेल्टरमा रहेका सुकुमवासीहरूको अवस्था निकै कष्ट कर र दयनीय रहेको उल्लेख गर्नुभएको छ। हालसम्म उक्त सेल्टरमा 3,159 जनाको स्क्रीनिङ भइरहेको पनि उहाँले बताउनु भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले औद्योगिक सम्पत्तिको संरक्षण गर्न सरकार सजग रहेको बताउनु भएको छ। मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्नुहुँदै उहाँले निजी क्षेत्र तथा दात्री निकायहरूसँगको समन्वयमा त्यसलाई कार्यान्वयनमा लैजाने कामलाई प्राथमिकताका साथै अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नु भएको हो। आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार र लगानी प्रवर्धन सहजीकरण तथा नियमन औद्योगिक पूर्वाधारको व्यवस्था र औद्योगिक सम्पत्तिको संरक्षण गर्ने काममा सरकार सजग रहँदै आएको छ। यसको उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रसँग सम्बन्धित सम्बन्धमा आवश्यक नीति तथा कार्यक्रमको तर्जुमा गरिनेछ उहाँले भन्नुभयो। सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको भाव घटाउन सकिने अवस्था नरहेको स्पष्ट पार्नु भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले इण्डियन आयल कर्पोरेशन आईओसीले तोकेको मूल्य अनुसार बिक्री गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको बताउनु भएको हो। आज संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्नुहुँदै उहाँले सरकारले बाध्य भएर वस्तुहरूको मूल्य बढ़ाउनुपर्ने अवस्था रहेको उल्लेख गर्नु भएको हो। आम उपभोक्ताहरूले मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई दबाव दिइरहेका छन् तर सचिव राउतले अहिले पनि खाना पकाउने ग्यास पेट्रोल लगायतका वस्तुहरूमा सरकारले घाटामा व्यापार गरिरहेको दावी गर्नुभएको छ। दोलखा जिल्लामा पनि सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका घरटहरा भत्काउने विषयमा छलफल भइरहेको छ। जिल्लामा अतिक्रमण गरी बनाएका घरटहराहरू भत्काउने विषयमा वृहत रूपमा छलफल भइरहेको डिभिजन वन कार्यालय दोलखाले जनाएको छ। यसै सन्दर्भमा हामीले डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल कुमार रेग्मीसँग कुराकानी गरेका छौं।
3: आवश्यक तत्त्व 78 चाहिँ एउटा अध्ययन गरिएको रहेछ र त्यो अध्ययनले चाहिँ दोलखाका विभिन्न ठाउँमा गर्यो संस्थागत र व्यक्तिगत गरेर 44.86 हेक्टर जग्गा चाहिँ अतिक्रमित जग्गा छ भनेर आइडेन्टिफाई गरेका रहेछ। कालिम्चोकको कुरी सैलुङको कालापानी देउरालीहरू भनेर तामाकोशी नदीको छेउमा यस्ता ठाउँहरू चाहिँ त्यहाँ 8-10 ठाउँलाई चाहिँ स्पोटहरू चाहिँ आइडेन्टिफाई गरेका छ र त्यसको एरियाहरू चाहिँ 44.86 हेक्टर एरिया चाहिँ अतिक्रमित छ भनेर एउटा डाटा छ। त्योदेखि यता चाहिँ फेरि त्यो डाटालाई हामीले अपडेट गर्न सकिराखेको छैन तर केही ठाउँमा चाहिँ अलिअलि 2-4 बाटा छेउमा घर बनाउने के बनाउने त्यस्ता चिजहरू यसो बाटो हिँड्दा हामीले पनि देख्छौँ। कुनै कुनै ठाउँमा हामीले उठाइ पनि राखेका छौँ हटाइ पनि राखेका छौँ। ती सबै जोडिँदाखेरि यसो 1-1.5 हेक्टरसम्म त्यसमा थपिन सक्छ कि जस्तो लाग्छ। नभए पनि
4: यी बस्तीहरू उठाउने कुरा चाहिँ के भइरहेको छ अहिले जुन सरकारले बस्ती उठाउने कुरालाई प्राथमिकतामा राखेको छ?
3: दोलखामा अब यो चाहिँ अतिक्रमण नियन्त्रणको विषयमा चाहिँ हाम्रो जिल्ला प्रमुख जिल्ला अधिकारी संयोजक हुने गरी एउटा कमिटी छ, हामी त्यो कमिटीमा पनि यो विषयहरूमा छलफल गरिरहेछौँ। अब वनले मात्रै यो अतिक्रमण हटाउने विषय चाहिँ त्यति सम्भव छैन, ठुल्ठुला बस्तीका अतिक्रमणहरू चाहिँ एउटा वनले मात्रै चासो राखेर हटाउन सक्ने गरी न हामीसँग मेन पावर छ न स्रोत साधन छ, कानुनी आधार चाहिँ छ तर कानुनी आधारले मात्रै हटाउन सक्ने अवस्था चाहिँ रहँदैन। यो विषयमा हामी अतिक्रमण नियन्त्रण समितिमा पनि यो विषयहरू छलफलका विषयहरू भइराखेका छन्। तिनै तहका सरकारले यो विषयलाई गम्भीर रूपमा छलफल गरेर त्यसलाई व्यवस्थित चाहिँ गर्नुपर्छ।
4: दोलखामा सुकुमवासीहरू नै कति वनको जग्गामा बसेका छन् भन्ने तथ्याङ्क छ?
3: ठ्याक्कै त्यो तथ्याङ्क चाहिँ छैन, तर मैले चाहिँ के भन्छु भने जनरली यसो स्वास्थ्य हेर्दा गर्दाखेरि चाहिँ त्यति सुकुम्बासीको समस्या होला जस्तो चाहिँ मलाई यहाँ लाग्दैन। अब त्यो पुरी कालिम्पोङमा हेर्दाखेरि पनि त्यहाँ भनेका होटलहरू हेर्दाखेरि चाहिँ त्यो सुकुम्बासीको बसमा छ जस्तो मलाई लाग्दैन म्याडम। अर्को कुरो जुन कालापानीमा सैलुङ कालापानी यहाँ अतिक्रमित ठुल्ठुला क्षेत्रहरू तिनै हुन्, सैलुङ कालापानीमा पनि त्यहाँ खासै सुकुम्बासीको पहुँच हो जस्तो मलाई लाग्दैन। त्यहाँका होटलहरूको स्टाटस स्ट्यान्डर्ड हेर्दाखेरि सुकुम्बासीहरूलाई त्यो सम्भव चाहिँ छैन, किनभने ब्याङ्कलो नै लिन पनि गाह्रो हुन्छ, उनीहरूलाई के धितो राखेर लिन्छन् त उनीहरूले होइन। त्यसै त त्यत्रो त्यता होटल चलाउनु त सुकुम्बासीलाई त्यो सम्भावना छैन, अलिअलि सुकुम्बासी होलान् यसो बाटाका छेउमा सानो चिया पसल गर्ने के गर्ने मान्छेहरू होलान्, त्यसलाई चाहिँ त्यस्तो मिन गरी आइडेन्टिफाई चाहिँ यहाँ गरिएको छैन। होइन भने चाहिँ सुकुम्बासीको समस्या चाहिँ काठमाडौँ उयरको जस्तो यहाँ हो जस्तो मलाई लाग्छ।
4: यहाँले भन्नुभयो व्यक्तिगत र संस्थागत रूपमा वनको जग्गा अतिक्रमण गरेको छ भन्नुभयो, सबैभन्दा धेरै मलाई लाग्छ संस्थागत रूपमै अतिक्रमण भएको छ, गाउँपालिकाको नगरपालिकाको भवनहरू पनि वनकै जग्गामा परेको छ होइन। ती भवनहरूको विषयमा चाहिँ के सोच्नु भएको छ? गाउँपालिकाको भवन होइन, सैलुङकै भवन कुरा गरौँ, भीमेश्वरकै कुरा गरौँ, अधिकांश चाहिँ सामुदायिक वनकै जग्गामा भवनहरू छन्
3: होइन। एकदम गहिरो कुरो उठाउनुभयो म्याडम, यो विषय छलफल भएको छ। अस्ति मात्रै हामी शनिबार यहाँका सबै स्थानीय निकायको अध्यक्ष उपाध्यक्षज्यूहरूसँग हाम्रो वन मन्त्री माननीय भरत केसीज्यू नि प्रदेश वन मन्त्रीज्यू नि आउनुभएको थियो, डिभिजन वन कार्यालयकै सभा हलमा एउटा वृहत छलफलहरू भए यी विषयमा। कतिपय स्थानीय तहको भवनहरू नि वन क्षेत्रभित्र बनेको देखिन्छ, अघि हजुरले भनिहाल्नुभयो सैलुङको भवनहरू, यी भीमेश्वरको भवनहरू, एउटा हस्पिटल बनेका छन्, कहीँ कहीँ स्कुल बनेका छन् होइन, कहीँ स्थानीय निकायका अफिसहरू बनेका छन्। र बसेर छलफल गरेर यी विषयहरू चाहिँ टुङ्ग्याउनुपर्छ, यो चाहिँ एउटा डेफोको नाताले मात्रै मैले के भन्छु। अब स्थानीय सरकार हेर्नुहोस् कति नागरिकहरूले त्यहाँबाट सेवा लिइरहनु भएको छ गाउँपालिकाबाट, अब गाउँपालिका वन क्षेत्रमा छ, मैले गएर म पनि कति मिटिङहरूमा त्यहीँ जान्छु त्यहीँ बस्छु होइन, गाउँपालिका स्थानीय तहसँग हामीले कति कार्यक्रमहरू कार्यमा गरेका छौँ, तपाईँहरूले चाहिँ वन क्षेत्रमा अतिक्रमण गरेर घर बनाउनु भएर चाहिँ भत्काउनु पर्छ हजुर भन्दाखेरि कस्तो सम्बन्ध रहन्छ उहाँहरूसँग? हेर्नुहोस् न, म एउटा प्रदेश सरकार अन्तर्गतको अफिसको कार्यालय प्रमुख, उहाँहरू स्थानीय सरकार प्रमुख, अब कुन किसिमको व्यवहार मैले गर्ने होइन, कुन किसिमको सहकार्यको अपेक्षा उहाँहरूसँग गर्ने, त्यसले गर्दाखेरि चाहिँ एकदम त्यसरी हामी निर्मम भएर जानुपर्छ भन्दा पनि यसलाई सहकार्य गरेर जाने र यसलाई फेरि पनि एउटा कानुनले दिएको व्यवस्थाभित्र ल्याउने, कानुन व्यवस्थाभित्र ल्याउन सकु भने राम्रो हुन्छ भन्ने लाग्छ म्याडम।
2: हार्दिक निमन्त्रणा, दोलखाको बिगु गाउँपालिका वडा नम्बर 8 खोपा चाँगु मेथिङ डाँडा निवासी खप्तडी बुढाथोकी कुल वंशहरूको कुल पूजा दिवाली यही मिति 2083 साल वैशाख 27 गते हुन गइरहेको हुँदा सम्पूर्ण कुल वंश आमा बुबा दाजुभाइ दिदी बहिनी कुल कुटुम्ब छर छिमेक आफन्तहरूलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। कुल पूजा शुरू हुने मिति 2083 साल वैशाख 24 गते शुरू भई 27 गते सम्पन्न हुने। पुजारी नरबहादुर बुढाथोकी, धामीहरू मूल धामी भीमबहादुर बुढाथोकी, भान्जा अनुस बुढाथोकी, ईश्वर बुढाथोकी, गुरूहरू दुर्गा बहादुर बुढाथोकी, ठाकुर बहादुर बुढाथोकी, ललित बहादुर बुढाथोकी, पुर्खाहरू रंगध्वज बुढाथोकी, भरत बुढाथोकी, कमनध्वज बुढाथोकी, सैनध्वज बुढाथोकी, लाल बहादुर बुढाथोकी, भक्त बहादुर बुढाथोकी, श्याम बहादुर बुढाथोकी। अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9862401595 र 9762282949। शम्भु बुढाथोकी अध्यक्ष लगायत सम्पूर्ण खप्तडी बुढाथोकी परिवार बिगु गाउँपालिका 8 खोपाचाँगु दोलखा।
5: हार्दिक निमन्त्रणा, दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याको किस्पान स्थित खप्तडी बुढाथोकीहरूको कुल पूजा यही वैशाख 24 गतेका दिन भव्यताका साथ सुसम्पन्न हुने भएकोले हाम्रा सम्पूर्ण बुढाथोकी बन्धुहरू आफन्त इष्टमित्र नातागोता दाजुभाइ दिदीबहिनीलाई उपस्थितिको लागि यसै सूचना मार्फत हार्दिक निमन्त्रणा गर्दछौ। धामीहरू मूल धामी दुर्गा बहादुर बुढाथोकी, अन्य धामीहरू ठाकुर बुढाथोकी, कृष्ण बुढाथोकी, भीम बहादुर बुढाथोकी र सुशील बुढाथोकी, पुजारी ललित बहादुर बुढाथोकी। कुल पूजा हुने मिति समय र स्थान मिति 2083 वैशाख 24 गते, समय बिहान 10 बजेदेखि, स्थान गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याको किस्पान दुलखा। अध्यक्ष कुमार विक्रम बुढाथोकी, सम्पर्क नम्बर 9861479956। केदार बुढाथोकी सचिव, श्याम बुढाथोकी कोषाध्यक्ष, मेघ बहादुर बुढाथोकी सदस्य, अर्जुन बुढाथोकी सदस्य, रमेश बुढाथोकी सदस्य, भरत बुढाथोकी सदस्य, शिवजी बुढाथोकी सदस्य, रविन्द्र बुढाथोकी सदस्य र सरोज बुढाथोकी सदस्य लगायत सम्पूर्ण खप्तडी बुढाथोकी परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याको किस्पान दुलखा।
6: ओम पितृ देवताभ्यो नमः। ओम कुल देवताभ्यो नमः। दोलखा जिल्ला सैलुङ गाउँपालिका 4 आहाले स्थित सुवेदीहरूको मूल कुल मन्दिरमा मिति 2083 साल वैशाख 23 गते आयोजना हुने वृहत कुल पूजा कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। कुल गुरूहरू अमृतलाल सुवेदी, राजकुमार सुवेदी, पुजारीहरू लीलानाथ सुवेदी, यज्ञ बहादुर सुवेदी, सीताराम, आयोजक संस्था सुवेदी कल्याण केन्द्र आहाले, सुवेदी समाज सैलुङ, साथै सेरा, सिक्री, क्यान्थली, सेग्रेल, लप्से, जिलु, मागा पौवा आहाले तथा झोर मनगाउँ क्षेत्रका सम्पूर्ण सुवेदी परिवार यहाँहरूमा अभिवादन सहित हार्दिक निमन्त्रणा गर्दछौ। सुवेदी कल्याण केन्द्र सैलुङ 4 आहाले।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाका एक महिला काठमाण्डुमा मृत फेला पर्न भएको छ। भक्तपुरको सूर्य विनायक नगरपालिका नम्बर 8 सिपा डोल कुन्सा टोलमा दोलखाका एक महिला मृत भेटिनु भएको प्रहरीले जनाएको छ। जिल्लाको तामाकोशी गाउँपालिका नम्बर 5 सहरी घर भएका 64 वर्षीय कमला नेपाली खुल्ला चौरमा मृत फेला पर्न भएको हो। नेपाली हाल भक्तपुरको ठिमीमा बस्दै आउनु भयो थियो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। वन डडेलो र विपद व्यवस्थापन सम्बन्धी एक दिने गोष्ठी दोलखाको सदरमुकाम चरीकोटमा सम्पन्न भएको छ। बौद्धिक तथा समुदायमा आधारित अपाङ्गता पुनर्स्थापना केन्द्र दोलखाको आयोजना। डिभिजन वन कार्यालय दोलखाको सहयोगमा भएको कार्यक्रममा डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल कुमार रेग्मीले वन डडेलोको बारेमा जानकारी गराउनु भएको थियो। बौद्धिक तथा समुदायमा आधारित अपाङ्गता पुनर्स्थापना केन्द्र दोलखाका अध्यक्ष केदार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय दोलखाका नायब सुब्बा हरिराम नेउपाने, व्यवसाय सेवा केसे, डिभिजन वन कार्यालय दोलखाका सूचना अधिकारी चिरञ्जीवी थापा मगर, सहभागी कृष्ण घेसिङ र निर्मला थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा भीमेश्वर नगरपालिकाका आपतकालीन कार्य सञ्चालन केन्द्रका सम्पर्क व्यक्ति थरबहादुर खड्काले घरेलु भान्साजन्य आग लागि विपदको समयमा अपाङ्गता भएका व्यक्तिहरूले सुरक्षित स्थानमा जानको लागि आपतकालीन ढोकाहरू प्रयोग गर्ने तरिका, घाइतेको वर्गीकरण र प्राथमिक उपचार लगायतको बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरू सहित विभिन्न सरकारवालाहरूको समेत सहभागिता रहेको थियो। दोलखामा पनि सरकारी कर्मचारीलाई अर्धवार्षिक रूपमा तलबद्ध दिन शुरू गरिएको छ। सरकारले कर्मचारीलाई महिनामा 2 पटक 15-15 दिनको तलब दिने प्रणाली लागू गरेसँगै दोलखामा पनि अर्धवार्षिक रूपमा तलबद्ध दिन शुरू गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखा आँखाले जनाएको छ। महालेखा नियन्त्रक कार्यालय बजेट तथा शोध भर्ना शाखाको पत्र अनुसार संघीय सरकार अन्तर्गतको निकायहरूमा कार्यरत राष्ट्र सेवक कर्मचारीहरूलाई हरेक महिनाको 15 दिन व्यतीत भए पश्चात अर्धवार्षिक रूपमा समेत तलबद्ध परीक्षणको क्रममा परीक्षणको रूपमा भुक्तानी गर्न दोलखामा पनि शुरू गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाका प्रमुख कोष नियन्त्रक दीपक महर्जनले जानकारी दिनुभयो। बेपी राजमार्गमा रातको समयमा सवारी आगमनमा रोक लगाइएको छ। मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले मंगलबारदेखि नै लागू हुने गरी अर्को सूचना जारी नभएसम्मको लागि साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म बेपी राजमार्गमा निजी तथा सार्वजनिक सवारीका साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। काभ्रे प्रान्तका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले पेपे राजमार्गको भकुण्डेबेसी खुरकोट सड़क खण्डमा अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको बताउनुभयो। उहाँले रातको समयमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै यात्रु र सवारी साधनको सुरक्षाको लागि अनिश्चितकालीन रोक लगाइएको जानकारी दिनुभयो। समितिले तोकिएको समय बाहेक पनि वर्षा, रोशी खोलामा आउन सक्ने बाढ़ी र मौसम अवस्था हेरी आवश्यकताका आधारमा जुनसुकै बेला पनि आपतकालीन रूपमा सड़क बन्द गर्न सकिने बताउनु भएको छ। सगरमाथा आरोहणका क्रममा खुम्बु आइस फल क्षेत्रमा हिउँको ढिस्को खस्दा दुईजना आरोही घाइते हुन भएको छ। पर्यटन विभागका अनुसार आधार शिविरबाट पहिलो र दोस्रो शिविरतर्फ रोटेशनमा गइरहेका आरोही तथा शेर्पा गाइडहरू हिँड्ने मार्गमै हिउँको ठूलो डिस्को खसेको थियो। उक्त घटनामा संघुवा सभा मकालुका माउन्टेन गाइड 44 वर्षीय पेम्बा, टेन्डुक शेर्पा र भारतीय पुणेका आरोही 40 वर्षीय निमिष कुमार सिंह घाइते हुनुभएको हो। घटना लगत्तै पानीयोर एभरेज एडभेन्चर प्राली र समिट फोर्स एक्सपिडिसनका शेर्पा टोलीले उद्धार गरी आधार शिविरमा खबर गरेका थिए। त्यसपछि सेभेन समिट ट्रेक प्रालीको समन्वयमा बिहान लुक्लाबाट हेलिकप्टर घटनास्थल पुगेर घाइतेको उद्धार गरिएको थियो। दुवैलाई थप उपचारको लागि काठमाडौँ स्थित ह्यान्स अस्पताल ल्याइएको बताइएको छ।
1: लामो समयदेखि जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल अल्पाइन पब्लिक स्कूल चरिकोटमा प्ले ग्रुप र नर्सरीमा निशुल्क भर्ना खुलिसकेको छ नि, समयमै आउनुहोस् है।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब बाँकी प्रसंगहरू। मोरङमा ट्रक र मोटरसाइकल ठोकिँदा एकजना घाइते भएको छ भने अन्य दुईजना घाइते हुनु भएको छ। मोरङको सुन्दर हरैचा नगरपालिका साथ सलकुपुर स्थित सड़कमा P101/01/4303 नम्बरको ट्रकमा Q10P8128 नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना भएको थियो। दुर्घटनामा पनि मोटरसाइकल चालक धनकुटा थरजो पार्टी गाउँपालिका एक बस्ने 20 वर्षीय अनिश बुढा गम्भीर घाइते हुनु भएको थियो। उपचारको लागि कोशी अस्पताल विराटनगर पुर्याइए पनि उपचारको क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुईजनालाई उपचारको लागि नोबेल अस्पताल काठमाडौँ पठाइएको छ। स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी ठगी तथा आपराधिक विश्वासघात कसुरमा पक्राउ पर्नु भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले निज बेइमानीपूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यका साथ कार्य गरे ठगी तथा आपराधिक विश्वासघात कसुर गरेकाले आज पक्राउ गरिएको हो। उहाँलाई काठमाडौँ जिल्ला अदालतको अनुमतिमा पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सरकारले वैशाख 28 गते संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान को सिफारिश गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले वैशाख 28 गते दिउँसो 2 बजे अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा मन्त्री सस्मित पोखरेलले बैठकपछि मंगलबार एउटा मात्र निर्णय भएको भन्नुहुँदै उक्त जानकारी दिन भएको हो। टोखा नगरपालिका एक स्थित शिवापुरी राष्ट्रिय निकुञ्जको जंगलभित्र एक महिलाको हत्या गरी गाडेको अवस्थामा शव भेटिएको छ। कतै भइसकेको 11 गतेदेखि हराउनु भएको महिलाको हत्या भएको खुलेको जिल्ला प्रहरी परिषद काठमाडौँका एसपी पवन कुमार भट्टराईले बताउनुभयो। तारकेश्वर नगरपालिका तीन पिपले घर भएका 45 वर्षीय महिला सरिता तिवारी बजार जान्छु भन्दै 11 बैशाखमा घरबाट निस्कनु भएको थियो। उहाँ बेलुकासम्म घर नपर्केपछि आफन्तले बैशाख 12 प्रहरीमा खबर गरेका थिए। त्यसपछि प्रहरीले खोजी तथा अनुसन्धान शुरू गरेको थियो। तिवारीसँग अर्का एक व्यक्तिको सम्पर्क देखिएपछि प्रहरीले सोमबार ती व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। सोमबार प्रहरीले टोखा नगरपालिका दुईका 35 वर्षीय अनिल डंगुललाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। चीनको हुनान प्रान्तमा रहेको एक पटाका उत्पादन गर्ने कारखानामा भएको विस्फोटमा कम्तीमा 21 जनाको ज्यान गएको छ भने 61 जना घाइते हुनु भएको छ। हिजो दिउँसो भएको घटनापछि जोखिम कायम रहेकाले उद्धार तथा अनुसन्धान कार्य तीव्र रूपमा अगाडि बढ़ाइएको बताइएको छ। चीनको सरकारी समाचार संस्था सिभानका अनुसार विस्फोट चाङसाङ शहर अन्तर्गतको औद्योगिक क्षेत्रमा रहेको एक कारखानामा भएको हो। विस्फोटपछि कारखानाका धेरै संरचना ध्वस्त भएका र केही ठाउँमा अझै सेतो धुवा उठिरहेको देखिएको छ, जसले घटनास्थल अझै पूर्ण रूपमा सुरक्षित नभएको संकेत गर्दछ। विस्फोट नजिकै रहेका दुईवटा उच्च जोखिमयुक्त बारूद भण्डारणका कारण थप दुर्घटनाको सम्भावना रहेकाले आसपासका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। अहिलेसम्म विस्फोटको कारण खुलेको छैन। सम्बन्धित निकायले अनुसन्धान शुरू गरिसकेका छन् भने प्रहरीले कम्पनीका जिम्मेवार व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी। हालसम्म सरकारले पठाएका 8 वटा नै अध्यादेश जारी। नेपाली कांग्रेस सभापति गगन कुमार थापा र नेता डाक्टर शेखर कोइराला बीच पहिलो पटक भेटवार्ता। पार्टीको आधिकारिकता सम्बन्धी विवाद टुंगिएसँगै अब कसरी अगाडि बढ़ने भन्ने विषयमा छलफल। र चीनको पटाका कारखानामा विस्फोट हुँदा 21 जनाको ज्यान गयो, 61 जना घाइते। अवस्थ सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
1: के छ खबर, सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोलाखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
4: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
5: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97 20 35 649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98 5 11 65 06 46। हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
6: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
6: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
6: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 98 5 13 27 800 छ र 98 41 80 56 42। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
6: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 98 44 55 40 60, प्रकाश थापा 98 44 55 40 60। नारायण कुटानी पिसानी तेल मिल, चरीकोट सादो बाटो, नगरपालिका कम्प्लेक्स भएको घरमा।
7: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
8: सर केही सोचेर बस्ने होइन, मारी जागिर को अवसर आको छ भने गएर खाइहाल है।
7: आफैले अब खाना त हुन्छ नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भन्दियो त सकिगो नि।
8: हेर हेर इनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
6: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 8 20 10 7।
6: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
9: अरे यही थियो त, कहाँ सरेज आजकल?
6: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
9: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो
6: नि रामा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
9: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
6: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
9: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843 21 43 68, बलराम कर्मचार्य 9844 13 83 14, मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक निमन्त्रणा। दोलखाको बिगु गाउँपालिका वडा नम्बर 8 खोपा चाँगु मेथिङ डाँडा निवासी खप्तडी बुढाथोकी कुल वंशहरूको कुल पूजा देवाली यही मिति 2083 साल वैशाख 27 गते हुन गइरहेको हुँदा सम्पूर्ण कुल वंश आमा बुबा दाजुभाइ दिदी बहिनी कुल कुटुम्ब छर छिमेक आफन्तहरूलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। कुल पूजा शुरू हुने मिति 2083 साल वैशाख 24 गते शुरू भई 27 गते सम्पन्न हुने। पुजारी नरबहादुर बुढाथोकी, धामीहरू मूल धामी भीमबहादुर बुढाथोकी, भान्जा अनुस बुढाथोकी, ईश्वर बुढाथोकी, गुरूहरू दुर्गा बहादुर बुढाथोकी, ठाकुर बहादुर बुढाथोकी, ललित बहादुर बुढाथोकी, पुर्खाहरू रंगध्वज बुढाथोकी, भरत बुढाथोकी, कमनध्वज बुढाथोकी, सैनध्वज बुढाथोकी, लाल बहादुर बुढाथोकी, भक्त बहादुर बुढाथोकी, श्याम बहादुर बुढाथोकी। अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9862401695 र 9762282849। शम्भु बुढाथोकी अध्यक्ष लगायत सम्पूर्ण खप्तडी बुढाथोकी परिवार बिगु गाउँपालिका 8 खोपाचाँगु दोलखा।
1: हार्दिक निमन्त्रणा।
2: दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याको किस्पान स्थित खप्तडी बुढाथोकीहरूको कुल पूजा यही वैशाख 24 गतेका दिन भव्यताका साथ सुसम्पन्न हुने भएकोले हाम्रा सम्पूर्ण बुढाथोकी बन्धुहरू आफन्त इष्टमित्र नातागोता दाजुभाइ दिदीबहिनीलाई उपस्थितिको लागि यसै सूचना मार्फत हार्दिक निमन्त्रणा गर्दछौ। धामीहरू मूल धामी दुर्गा बहादुर बुढाथोकी, अन्य धामीहरू ठाकुर बुढाथोकी, कृष्ण बुढाथोकी, भीम बहादुर बुढाथोकी र सुशील बुढाथोकी, पुजारी ललित बहादुर बुढाथोकी। कुल पूजा हुने मिति समय र स्थान मिति 2083 वैशाख 24 गते, समय बिहान 10 बजेदेखि, स्थान गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याको किस्पान दुलखा। अध्यक्ष कुमार विक्रम बुढाथोकी, सम्पर्क नम्बर 9861479956। केदार बुढाथोकी सचिव, श्याम बुढाथोकी कोषाध्यक्ष, मेघ बहादुर बुढाथोकी सदस्य, अर्जुन बुढाथोकी सदस्य, रमेश बुढाथोकी सदस्य, भरत बुढाथोकी सदस्य, शिवजी बुढाथोकी सदस्य, रविन्द्र बुढाथोकी सदस्य र सरोज बुढाथोकी सदस्य लगायत सम्पूर्ण खप्तडी बुढाथोकी परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याकु किस्पान दोलखा।
3: ओम पितृ देवताभ्यो नमः। ओम कुल देवताभ्यो नमः। दोलखा जिल्ला सैलुङ गाउँपालिका 4 आहाले स्थित सुवेदीहरूको मूल कुल मन्दिरमा मिति 2083 साल वैशाख 23 गते आयोजना हुने वृहत कुल पूजा कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। कुल गुरूहरू अमृतलाल सुवेदी, राजकुमार सुवेदी, पुजारीहरू लीलानाथ सुवेदी, यज्ञ बहादुर सुवेदी, सीताराम, आयोजक संस्था सुवेदी कल्याण केन्द्र आहाले, सुवेदी समाज सैलुङ, साथै सेरा, सिक्री, क्यान्थली, सेग्रेल, लप्से, जिलु, मागा पौवा आहाले तथा झोर मनगाउँ क्षेत्रका सम्पूर्ण सुवेदी परिवार यहाँहरूमा अभिवादन सहित हार्दिक निमन्त्रणा गर्दछौ। सुवेदी कल्याण केन्द्र सैलुङ 4 आहाले।
0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै

0: आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
1: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
1: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला साँझको 7 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: जल जंगल र जमिन यी हाम्रा प्राकृतिक सम्पदा मात्रै होइनन् यी त जीवनका आधारभूत आवश्यकता पनि हुन् त्यसैले हामी सबै मिलेर संरक्षण गरौं
2: प्राकृतिक स्रोत संरक्षणको लागि रेडियो सैलुङको प्रयास
3: होइन कहाँबाट ल्याउने होला पहिला त यही थियो
4: होइन के एकले गुनगुन गरिरहेको
3: अब यसो गर्मी पनि फिर्दै गयो त्यसैले केही गिरातको चल्ला पालो भनेर सोचेको
4: अनि के भयो त लगेर पाले भइगयो नि
3: पाल्न त पाल्ने तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल अहिले छैन त
4: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि
5: हजुर हाम्रा सेवाहरू यहाँ बोइलर गिरराज लिर चल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ
4: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला
3: राँगाको मासु पाइने पसल भएको घरसँगै
5: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ सुखी र निरोगी हौं
6: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता
7: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन् गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो
5: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलाखा अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165
8: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो
9: पाँडे पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
8: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौं कि झैं लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त
9: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
8: मेरी आमै नि गीताश्री स्टोर त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
9: हो त त्यही पुरानो विश्वासिलो ठाप बजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला छापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
10: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टेल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
5: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट, पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
10: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494215542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
5: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
5: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
5: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
5: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
5: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
5: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804087066।
5: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
11: एकाठे यो त गजब भयो नि।
12: के गजब भयो?
11: अब होटल रेस्टुरेन्ट पार्टी प्यालेस क्याटरिङ व्यवसायको लागि चाहिने टेन्ट पाल सेफिङ डिस प्लेट तथा टेबल कार्पेट हिमाल टेन्ट्सको फ्याक्ट्रीबाट डाइरेक्ट अर्डर गर्न मिल्ने भएपछि गजब भएन त?
12: हजुर, हिमाल टेन्ट्सको सेवा अब तपाईँको गाउँ शहरमा।
13: हिमाल टेन्ट्स फ्याक्ट्री हेड अफिस पाटन औद्योगिक क्षेत्र लगनखेल ललितपुर, फोन नम्बर 9855103409 9855103409।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन दाई, यो कौशीमा यता उति गर्दै के सोच्दै हुनुहुन्छ? अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि।
1: के हुनु नि नानी, बहिनीको बिहे पनि नजिकै आइसक्यो, सबै कुराको तयारी पनि भइसक्यो, तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि।
0: ए दाई, त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त। हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगर छँदैछ नि।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह, व्रत बन्ध, जन्मदिन, बेबी सावर, सभा, गोष्ठी, छेवार, पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेशन गर्न सहज हुने ठूलो ब्याङ्क्वेट हल,
0: फोटो र भिडियो सुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, लाइटिङ, पर्दा आदिको व्यवस्था,
2: नेपाली, इन्डियन, चाइनिज खानाको परिकार,
0: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था,
2: डीजे सेट, माइक्रोफोन, स्पिकर, प्रोजेक्टर आदिको व्यवस्था,
0: पाहुनाको सुरक्षाका लागि गार्ड, इमर्जेन्सी निकास, फायर सेफ्टीको व्यवस्था,
2: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था,
0: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठुला 200 देखि 500 जनासम्म अटाउने क्षमता,
2: अग्रिम बुकिङका लागि प्रोप्राइटर शंकर बस्नेत, सम्पर्क नम्बर 049-590-065 र मोबाइल नम्बर 98-49-38-50-22। होटल दरबार पार्टी प्यालेस एन्ड रोदीघर, चरीकोट सादो बाटो, दोलखा।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
8: अब के गर्छ धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
2: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
9: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार, चरीकोट, दोलखा। सम्पर्कको लागि 98-41-57-70-69।
7: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
10: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ।
11: साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
12: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992। यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ। सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर

0: जीवनीगर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
0: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रणी फार्मेसी एन्ड थायराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: जेडी नगरपालिकाको जनहितमा जारी सूचना। यही मिति 2083 साल वैशाख 27 गतेदेखि 29 गतेसम्म 3 दिन जिरी अस्पतालमा जिरी नगरपालिकाको व्यवस्थापन र एक एक पाइला काठमाडौँको प्राविधिक सहयोगमा नाक कान र घाँटी सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदैछ। तसर्थ उक्त शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ। शिविर बिहानको 9 बजेदेखि बेलुका 5 बजेसम्म सञ्चालन हुनेछ। जिरी अस्पतालको नियम अनुसार बिरामी दर्ता शुल्क लाग्नेछ। शल्यक्रिया गर्नुपर्ने बाहेक ल्याब, एक्सरे र औषधिको शुल्क अस्पतालको नियमानुसार हुनेछ। शल्यक्रिया गर्नुपर्ने बिरामीको लागि बिरामी दर्ता शुल्क बाहेक सम्पूर्ण खर्च निशुल्क हुनेछ। केशव दाहाल वरिष्ठ जनस्वास्थ्य अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक निमन्त्रणा।
1: दोलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 8 सुनखानीमा रहेको कालीनाग मन्दिरमा यही वैशाख महिनाको अन्तिम सोमबारको अवसरमा वैशाख 28 गतेका दिन शिव आरती गरिने भएकाले श्रद्धालु भक्तजनहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: आरती हुने मिति 2083 साल वैशाख 28 गते सोमबार, समय साँझ 6 बजे, स्थान कालीनाग मन्दिरको प्राङ्गण सुनखानी दोलखा।
1: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9844301896, 9844301896। सुभाष शिवाकोटी अध्यक्ष, कालीनाग संरक्षण तथा सम्वर्धन समिति परिवार, सुनखानी दोलखा।
2: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चोरीकोटको पुरानो पूजा सामग्री पसल।
3: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजाबाट कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
2: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
3: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
4: सम्पर्क फोन नम्बर 9851054,

0: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
1: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि, होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
3: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
5: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
6: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648862 9844648862।
7: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपाने, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
8: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
6: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम।

0: अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
1: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860558988, पलाञ्चोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बेलुकाको 8 बजेको छ।

0: रेडियो सैलून सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज
1: रात छिपिँदै छ, बाहिर बिस्तारै अँधेरोले ढाक्दै छ। खाना खाएर सायद सुत्ने तरखर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
2: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
1: ढोकामा आग्लो हाल्नु पो बिर्सनु भयो कि?
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
2: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
2: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
2: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुम सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
4: हजुर बुबा, नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
6: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ।
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
3: कुन हुनुनी, त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
4: अविनाश, तिमी किन निराश छौ त?
5: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
4: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बीमा को लाभ दिए आफ्नो कमाई को लाभ लिने मौका आज बनौ सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ।
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान। हत्तेरिका फस्यो यार, फेरि
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
1: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
1: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू?
1: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ 7 दोलखा।

0: अर्थतन्त्र मापनको आधार आर्थिक गणना समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना आर्थिक गणनामा कोही नछुटौं
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा थप जानकारीको लागि टोल फ्री नम्बर 1178
2: होइन दाई एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ आँखा पनि रातो रातो देख्छु सन्चो छैन जस्तो छ नि
3: के हुनु नि नानी रातभरि निन्द्रा पनि लाग्दैन हात खुट्टा पनि बेसरी झमझमाउँछ सुगर पनि त्यत्तिकै बढेको बढै छ राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि
2: ए दाई पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि हाम्रै चरीकोट सादो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि त्यतै जानुस् न
4: हजुर हाम्रा सेवाहरू प्यारालाइसिस हात खुट्टा झमझमाउने पोल्ने ढाडको समस्या स्टिम बाथ सोना बाथ युरिक एसिड बाथ रोग रातिमा निन्द्रा नलाग्ने टन्सिल पिनास सुगर ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84 अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा
5: मुसाले पनि कति दुःख दिएको अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर दुजा दुजा पारेछ कागज पत्र पनि उस्तै पारेछ
6: अरे यति सानो कुरामा कति बरबराएको दिदी आदि चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन
5: हो र बाबु चरीकोटमा कहाँनिर पाउँछ नि
6: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कुलबाट सिधा माथि जानुहोस् न त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ
5: हजुर आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस् यहाँ घरैसी स्टिल दराज अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ
6: प्रोप्राइटर भीम बहादुर थामी सम्पर्क नम्बर 9864000825 र 9914842 भीमेश्वर स्टिल फर्निचर सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलखा
7: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त
8: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि न दाँत मिलेको छ न सफा छ दाँत किराले खाएर यस्तो भइरहेछ अनि के गरी हाँस्नु त
7: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि किन चिन्ता लिन्छौ क्या तिमी लहिन जाउ त्यतै
9: हाम्रा सेवा तथा सुविधाहरू शल्यक्रियाद्वारा दाँत निकाल्ने दाँत सफा गर्ने नमिलेको दाँत मिलाउने झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने नयाँ दाँत राख्ने बाल दन्त उपचार किराले खाएको दाँतको जरेदेखिको उपचार दाँत कलरको सिमेन्ट भर्ने दाँतको एक्सरे गर्ने पहेँलो दाँतलाई चम्काउने दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने दाँतमा हिरा राख्ने सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली साडो बाटो चोकमा वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा
8: थप जानकारीका लागि विराज डेन्टल प्राली चरीकोट दोलखा सम्पर्क नम्बर 9844301172 र 9851120607
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: हार्दिक निमन्त्रणा दोलखाको बिगु गाउँपालिका वडा नम्बर 8 खोपा चाँगु मेथिङ डाँडा निवासी खप्तडी बुढाथोकी कुल वंशहरूको कुल पूजा दिवाली यही मिति 2083 साल वैशाख 27 गते हुन गइरहेको हुँदा सम्पूर्ण कुल वंश आमा बुबा दाजुभाइ दिदी बहिनी कुल कुटुम्ब छर छिमेक आफन्तहरूलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। कुल पूजा शुरू हुने मिति 2083 साल वैशाख 24 गते शुरू भई 27 गते सम्पन्न हुने पुजारी नरबहादुर बुढाथोकी धामीहरू मूल धामी भीमबहादुर बुढाथोकी भान्जा अनुस बुढाथोकी ईश्वर बुढाथोकी गुरूहरू दुर्गा बहादुर बुढाथोकी ठाकुर बहादुर बुढाथोकी ललित बहादुर बुढाथोकी पुर्खाहरू रंगध्वज बुढाथोकी भरत बुढाथोकी कमनध्वज बुढाथोकी सैनध्वज बुढाथोकी लाल बहादुर बुढाथोकी भक्त बहादुर बुढाथोकी श्याम बहादुर बुढाथोकी। अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9862401595 र 9762282949। शम्भु बुढाथोकी अध्यक्ष लगायत सम्पूर्ण खप्तडी बुढाथोकी परिवार बिगु गाउँपालिका 8 खोपाचाँगु दोलखा।
1: दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याको किस्पान स्थित खप्तडी बुढाथोकीहरूको कुल पूजा यही वैशाख 24 गतेका दिन भव्यताका साथ सुसम्पन्न हुने भएकोले हाम्रा सम्पूर्ण बुढाथोकी बन्धुहरू आफन्त इष्टमित्र नातागोता दाजुभाइ दिदीबहिनीलाई उपस्थितिको लागि यसै सूचना मार्फत हार्दिक निमन्त्रणा गर्दछौ। धामीहरू मूल धामी दुर्गा बहादुर बुढाथोकी अन्य धामीहरू ठाकुर बुढाथोकी कृष्ण बुढाथोकी भीमबहादुर बुढाथोकी र सुशील बुढाथोकी पुजारी ललित बहादुर बुढाथोकी कुल पूजा हुने मिति समय र स्थान मिति 2083 वैशाख 24 गते समय बिहान 10 बजेदेखि स्थान गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याको किस्पान दोलखा। अध्यक्ष कुमार विक्रम बुढाथोकी सम्पर्क नम्बर 9861479956। केदार बुढाथोकी सचिव श्याम बुढाथोकी कोषाध्यक्ष मेघबहादुर बुढाथोकी सदस्य अर्जुन बुढाथोकी सदस्य रमेश बुढाथोकी सदस्य भरत बुढाथोकी सदस्य शिवजी बुढाथोकी सदस्य रविन्द्र बुढाथोकी सदस्य र सरोज बुढाथोकी सदस्य लगायत सम्पूर्ण खप्तडी बुढाथोकी परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याको किस्पान दोलखा।
2: ओम पितृ देवताभ्यो नमः। ओम कुल देवताभ्यो नमः। दोलखा जिल्ला सैलुङ गाउँपालिका 4 आहाले स्थित सुवेदीहरूको मूल कुल मन्दिरमा मिति 2083 साल वैशाख 23 गते आयोजना हुने वृहत कुल पूजा कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। कुल गुरूहरू अमृतलाल सुवेदी, राजकुमार सुवेदी, पुजारीहरू लीलानाथ सुवेदी, यज्ञ बहादुर सुवेदी सीताराम, आयोजक संस्था सुवेदी कल्याण केन्द्र आहाले, सुवेदी समाज सैलुङ, साथै सेरा, सिक्री, क्यान्थली, सेग्रेल, लप्से, जिलु, मागा पौवा आहाले तथा झोर मनगाउँ क्षेत्रका सम्पूर्ण सुवेदी परिवार यहाँहरूमा अभिवादन सहित हार्दिक निमन्त्रणा गर्दछौ। सुवेदी कल्याण केन्द्र सैलुङ 4 आहाले।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
3: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
5: होइन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
5: अनि के भो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
5: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू: यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
5: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेव को दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञान दाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका दुई, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
4: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
4: बनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल, जरेस स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9510685595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9510685590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा

0: लागि उपयुक्त सजावट डेकोरेशन गर्न सहज हुने ठूलो ब्याङ्क्वेट हल।
1: फोटो र भिडियो सुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, लाइटिङ, पर्दा आदिको व्यवस्था।
0: नेपाली, इन्डियन, चाइनिज खानाको परिकार।
1: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था।
0: डीजे सेट, माइक्रोफोन, स्पिकर, प्रोजेक्टर आदिको व्यवस्था।
1: पाहुनाको सुरक्षाका लागि गार्ड, इमर्जेन्सी निकास, फायर सेफ्टीको व्यवस्था।
0: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था।
1: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको, साना 50 देखि 100 र ठूला 200 देखि 500 जनासम्म अटाउने क्षमता।
0: अग्रिम बुकिङका लागि प्रोपाइटर शंकर बस्नेत, सम्पर्क नम्बर 049-590-065 र मोबाइल नम्बर 98-49-38-50-22। होटल दरबार पार्टी प्यालेस एन्ड रोधीघर, चरीकोट 7 बाटो, दोलखा।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक FM 92.7 MHz।

0: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त।
1: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
0: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
1: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
0: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
1: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
0: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
1: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
0: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
1: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है।
0: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
2: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
0: तपाईले आफ्नो लागि मात्र सोच्दा अरूलाई नकारात्मक असर गरेको हुन सक्छ।
3: हो, राति अबेरसम्म हल्लाखल्ला गर्दै हिँड्ने यो व्यवहारले वृद्ध वृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुन सक्छन्।
0: सोच्नुहोस्, तपाई अरूलाई सुख दिन सक्नुहुन भने दुःख दिने अधिकार पनि त छैन।
2: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
4: यो रेडियो सैलुङको समय सूचक हो।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यसका साथै रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सम्पूर्ण प्रसारण यही बन्द हुन्छ। भोलि बिहान 5 बजे पुनः तपाईँहरूसँग आवाजको तरंग मार्फत जोडिन उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि हामी सबैलाई विदा दिनुहोस्। शुभरात्री।

नारायण अब यो बताए नि भएको श्री हरिवंश पुराण हरिवंश पर्वको यो अध्यायले कति कुराको विस्तार गरिन्छ भनेदेखि सुन्नु सौनक आदि भनिकन सौनक आदि नाम्रका 88,000 ईश्वरका प्रति गुरु सुतजीले बताउनु राजा जन्मेजयका प्रति वैशम्पायन नाम्रका गुरुले बताउनु हो सोइनी कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू प्रस्तुत गर्न लागिरहेका छौ महाराज हेर्नुहोस् अहिलेखेरि अब त्यसै मौकामा यतापट्टि राजा जन्मेजय भन्नुहुन्छ के भन्नुहुन्छ भने सल भनेदेखि हो प्रभु अनिखेरि अब शक्ति भन्ने कुरो कहाँ हो के केमा हुन्छ त प्रभु अनिखेरि अब के केमा छ त प्रभु अब त्यो कुरा पनि ल्याएर बताइदिनुहोस् म सुन्न चाहन्छु भनेर राजा जन्मेजयले भनिसकेपछि उपरान्त तपाईँ सम्पादन नामेका गुरुले भन्नुहुन्छ ए महाराज हेर्नुहोस् अब तपाईँले एकचित्त भएर सुन्नुहोस् तपाईँले त्यस्ता किसिमको जुन प्रश्न गरिसकेपछि म त्यसको जो उत्तरहरू म संक्षिप्तद्वाराले गरिकन गर्दछु ल हेर्नुहोस् त अनिखेरि अब जुन शक्ति भन्ने कुरा जे सुकैमा पनि हुन्छ शक्ति भन्ने कुरा यसमा छ र यसमा छैन भनेर हामीले भन्नु हुँदैन हरेक कुरामा जो शक्ति हुन्छ महाराज हेर्नुहोस् जस्तै अब हामीहरूको जो बोलीमा पनि त शक्ति छ अरे महाराज यो बोलीले का शक्तिले गर्दाखेरि कत्रो किसिमको जो काम बन्दछ ल अब राम्रो किसिमको सोच विचार पुर्याएर चाहिँ हामीहरूले जो बोली बोल्दाखेरिमा त्यो बोलीले गर्दाखेरि कत्रो काम बन्दछ ल हेर्नुहोस् अब त्यस्तो हो अब उतापट्टि जो मन्त्रहरूमा केमा शक्ति छ भने सल भने ओमकार शक्ति छ ओमकार वाणी महामहर्षिहरूमा जान्ने भेरुको महिमा नि भनेर भनिएको छ कहाँ गीताको 10 अध्यायमा हेर्नु होला अनिखेरि अब उतापट्टि के हो त भने सल भनेदेखि जस्तै अहिले श्रीमद् भागवत 11 स्कन्दको उतापट्टि जो 16 अध्यायमा पनि त्यो बताएको हुनुपर्छ महाराज अब त्यहाँ पनि जो हेर्न सक्नुहुनेछ अनि अब त्यो ओमकार ओ भनेर भन्दाखेरि म त मेरी अमर ठाकुर अनिखेरि यो त ब्रह्माण्डै त्यही भित्र छ महाराज यो ब्रह्माण्ड यो संसारै त्यो ओमकारभित्र छ मन्त्रमा जो ओमकार जति ठुलो मन्त्रहरू कुनै पनि छैन हेर्नु त्यस्ता किसिमको जुन मन्त्र अनिखेरि अब यो मन्त्र हामीहरूले जुन हो उतापट्टि जो एकदम जप्नु पर्दछ महाराज हेर्नुहोस् अनिखेरि यो मन्त्रले जो फुकफक पार्न मिल्छ हरेक कुरा गर्न मिल्छ अब यस्ता जुन हो गायत्रीहरू जप्दाखेरिमा जेसुकै गर्दाखेरिमा पनि अनिखेरि यो ओमकारको मन्त्र पहिला आद्य अनिखेरि आद्य अन्त्य यो नगरिकन अनिखेरि त्यसरी जपेको गायत्री पनि सिद्ध महाराज जापेको जुन हो उतापट्टि दीक्षा सिद्ध हुँदैन ओम नभनिकन गरेको जो कार्यहरू सिद्ध हुँदैन अनिखेरि गणेशलाई सम्झना नगरिकन गरेको कार्य सिद्ध हुँदैन त्यो विघ्न बाधामा जान्छ हे महाराज त्यस कारणले हामीले जेसुकै कार्य गर्नु छ तपाईँ सबैभन्दा पहिला गणेशको जो सम्झना गरौँ अनिखेरि गणेशको पूजा गरौँ गणेशको आवाहन गरौँ अनिखेरि अब त्यसरी जुन हो सकेसम्म गणेशलाई लड्डु चढाउनु पर्छ त्यति भएर तपाईँ अनिखेरि धुप जलाएर त्यहाँबाट चन्दन फुल औषधा लिएर गणेशको अनिखेरि उतापट्टि आवाहन गरिसकेपछि मात्रै राम्रो हुन्छ त्यस्तै अनिखेरि यतापट्टि जो मन्त्र जप्नु पर्दाखेरिमा पनि ओ भन्ने यस्ता किसिमको जुन होम मन्त्र हामीहरूले जो नजपिकन अनिखेरि अरू मन्त्रलाई जुन हामीले उता अगाडि बढाउनु हुँदैन महाराज हेर्नुहोस् अनिखेरि मन्त्रमा जुन ठुलो के हो भने यसलाई भने ओमकार अहिले जब त्यस्तो छ अनिखेरि अब उतापट्टि रुख वृक्षहरूमा को छ त के हो त भने यसलाई भने पारिजात ल पारिजात भन्ने चिज बडो राम्रो हो अब त्यो त उतापट्टि जो जस्तै जो फुल त्यसको जो पात त्यसको जुन हो उता गणुलको बनाएर चन्दन बनाएर देवताहरू पितृहरूलाई जो चढाउँदाखेरिमा देवतालाई पनि चल्दछ पितृलाई पनि चल्दछ अनिखेरि त्यस्तो किसिमको जुन हो अनिखेरि साह्रै राम्रो चिज हो उतापट्टि त्यो पारिजात त्यहाँ माथि त जडीबुटी औषधिको काम पनि छ त हजुर यस्तो हजुर हामीलाई के ज्वरो अरू खोकीहरू लाग्योहरू भनेदेखि जसको जो पात उसिनेर हामीहरूले त्यसको रसहरू खायौँ भनेदेखि अनिखेरि हामीहरूको जो ज्वरो रोगहरू यादि गरेका जो चिजहरू जाति हुन्छ महाराज हेर्नुहोस् अहिले जब यस्तो हुन्छ या जडीबुटीमा धेरै चिज परेका हुन्छ हेर्नुहोस् औषधि उपचारमा गहुँ जडीबुटी हो हेर्नुहोस् अनिखेरि जस्तै जो हामीहरू जेसुकै कार्य गर्दाखेरिमा पनि जो गहुँतहरू सेवन गर्छौँ ओहो सबैभन्दा पहिला जो गहुँत खाएको छ कि छैन त भनेर भन्छौँ गहुँतलाई हामीले जो प्राथमिकता दिएको हुन्छ महाराज हेर्नुहोस् अनि अब त्यो गहुँत अब पहिला एक नम्बरमा त त्यो गहुँतले सारा चिज चोख्याउँछ अब दोस्रोमा त के हो भने यसलाई भने गहुँतले जो रोगहरू पनि फाल्दछ हरेक किसिमका रोगहरू फाल्दछ जस्तै अब त्यो गहुँत जो दिने त्यस्ता किसिमको जुन मन्त्र पनि छ अनिखेरि कस्तो मन्त्र भने यसलाई भने यतो गति गतम पापम दै यतिष्ठति मामके
प्राशनम पञ्चगव्य दात्यक निर्व्यञ्जनम भनेर भनिया छ। यज भनेको जो जुन चिन्छ महाराज गस्ती, गस्तीको अर्थ के हो? अस्ति हाड हो, हाड मासु भित्र पसेको त्यस्ता किसिमको रोग रहेछ भने पनि अब भन्न त यहाँ त पाप बनेको छ, पाप भन्नु र रोग भन्नु एउटै किसिमको कुरा हो। अनि त्यस्ता किसिमको रोग रहेछ भने पनि अनि प्राशनम पञ्चगव्य छ, यो पञ्चगव्य नामेको जुन गहुँ प्राशन भनेको खानाले गर्दाखेरिमा त्यस्ता त्यस्ता किसिमको रोग, त्यस्ता किसिमको जो पाप अनि ती सबैले जो जान्नु छ दहत्य निर्बन्धन त्यसले डराइदिन्छ भनेर भनिराखेको छ। अलिकति त्यस कारणले गर्दाखेरिमा हामीहरूले गहुँत खानु, गहुँत खानाको अर्थ त्यो हो महाराज। सकिन्छ भनेदेखि हामीले त अधिकै कार्यमा मात्रै गहुँत खाने चलन छ हाम्रो, तर प्रत्येक दिनै हामीले जो गहुँत खानुपर्छ महाराज हेर्नु, गहुँ त त्यो यति छु मात्रै खाने होइन, सकिन्छ भने धेरै धेरैको खानुपर्छ। अलिकति त्यस्तो गर्नुपर्छ, अलिकति गहुँत चाहिँ त्यस्तो त्यस्तो किसिमको जुन काम हो जुन त्यो जडीबुटी हो, गहुँत बुटी जो जडीबुटी हो महाराज, पारिदा जो जडीबुटी हो महाराज। अब त्यस्तै नै जो गाईमा कुन चाहिँ उत्तम हुन्छन् त भने सल्लाह भने कामधेनु नामहरू कि जो गाई उत्तम हुन्छन्, अनिखेरि त्यस्ता किसिमको जुन गाईलाई हामीहरूले जुनसुकै गाईलाई पनि हामीहरूले जो सेवा गर्नुपर्दछ महाराजहरू, अनि गाईलाई जो कुटपिट गर्नु हुँदैन, गाईलाई नराम्रो गर्नु हुँदैन। अनिखेरि अब यस्ता यस्ता किसिमले गरिकन गाईलाई बडो सेवा गर्नुपर्छ, पूजा गर्नुपर्छ, हरेक गर्नुपर्छ। अनिखेरि घाँस कुन पेठो यादि गरेका चिजहरू जो खान दिनुपर्छ महाराजहरू, जब त्यस्तो गर्नुपर्छ गाई त्यति ठुली हुन्। सर्पहरूमा को भने सल्लाह भने जुन शेष नाग, शेष नाग जब त्यस्ता किसिमको जुन ठुलो हेर्नु त हामीहरूले जस्तै जो शेष नाग अनिखेरि उतापट्टि जो श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी, त्यो पञ्चमीलाई के भनिन्छ हामीहरू नाग पञ्चमी भनेर भनेका छौँ। र हामीहरूले नागको चित्र बनाएर लगेर हाम्रो यजमानहरू घर घरमा लगेर चाहिँ टाँसेका हुन्छौँ। यो महाराज हेर्नुहोस् जब त्यसरी त्यो टास्त छौँ अनिखेरि अब यजमानले हामीलाई सोधेकै हुँदैन, यो गुरु यो आज यो नाग टाँस्नको जो तात्पर्य के हो, किन टाँस्यौँ, यसले के फल दिन्छ, र हजुरले ल्याएर नाग टाँस्नु भयो ल यो कुरो बताउनुहोस् भनेर यजमानले सोधेको पनि छैन। ओहो यो नाग टाँस्नको तात्पर्य यो हो अनिखेरि यस्ता यस्ता किसिमले गरिकन अनि हजुर यस्तो हो भनेर अनिखेरि हामी त्यो पुरै बताएको पनि छैन। त्यो दिनलाई के भनिन्छ नाग पञ्चमी, पञ्चमी त अब त्यो पञ्चमी तिथि त शुक्ल पक्षको कृष्ण पक्षको जुनसुकै दुवै पक्षमा त पञ्चमी तिथि त आइहाल्छ अनिखेरि, तर पञ्चमी मात्रै भनेर हुँदैन, नाग पञ्चमी, श्री पञ्चमी, हरेक किसिमका जो उतापट्टि नामाकरणहरू छन् नि त जसको, त्यसै कारणले गर्दाखेरिमा अनि अब त्यो किन त्यसरी जुन हो, त्यसरी जुन हो उतापट्टि नाग पञ्चमी भनेर भनिएको हो त, अब त्यो कुरो सोधिएको हुँदैन। अनिखेरि अब जस्तो सिधा दिनुहुन्छ, दक्षिणा दिनुहुन्छ, अनिखेरि हामीहरूले जो न जो झोलामा बोक्छौँ मजासँगले ल्याउँछौँ, अनिखेरि बडो राम्रोसँगले गरिकन त्यसलाई जो उपभोग गर्छौँ हामीहरू, त्यस कारणले गर्दाखेरि त्यो होइन। हेर्नुहोस् त्यो नाग टाँस्नको पनि जो कारण छ, कारण छ महाराजहरू, अनिखेरि सर्पहरूको त्यो शेष नाग भनेर सबैभन्दाको ठुलो यो, अनि त्यस कारणले गर्दाखेरि अब यतापट्टि कस्तो हो त भने यसलाई भनेदेखि जस्तै जुन उता जो ब्रह्माजीको लाई भेट्न भनेर एक दिन त जो के भएछ भने सल्लाह भने नागराजा जानुभयो ब्रह्मलोकमा जानुभयो, जानुभयो जानुभयो उहाँ पुगिसकेपछि उपरान्त त्यहाँबाट नाग गएर ब्रह्माजीको एकदम स्थली गरिकन सम्वाद भयो, सम्वाद चल्यो धेरै दिन चल्यो, अनिखेरि बडो राम्रो हो, अब सधैँभरि बसिसकेर हुँदैन, आफ्नो मतलब साध्य भइसकेपछि उपरान्त त्यहाँबाट हिँड्नु पनि पर्छ, हिँड्नु पनि पर्छ त्यहाँबाट, अनिखेरि त्यो हिँड्नु पर्यो भनेर भन्दाखेरिमा त अनिखेरि उतापट्टि के हो त भने यसलाई भने ब्रह्माजीलाई साह्रै माया लाग्यो, कसको भने यसलाई भने नागको माया लाग्दाखेरिमा त ओहो ए प्रभु हेर्नुहोस् हजुरको एउटा जो फोटो बस्छस् न भनेर भने, हजुर हामीले जो फोटो खिच्छौँ भनेखेरि फोटो माग्छौँ, त्यो फोटो के त भने छ भने जस्तै त्यस्तो गढिलो हितैषी भयो, हामी पुरुष जाति स्त्री जातिहरूको अथवा जुन सुकैको पनि त्यस्तो जो हितैषी भयो, हितैषी भइसकेपछि उपरान्त त त्यहाँबाट फेरिको जो झझलको मेट्नको खातिरमा त्यो फोटो जहिलेसम्म उहाँहरूसँग भेट हुँदैन, भेटघाट हुँदैन त्यतिखेरसम्म के हेर्ने त भने अनिखेरि त्यस्तो त्यो न्यास्रो भएछ भने त्यही फोटो हेर्ने, फोटो हेरेर त्यो न्यास्रोलाई मेट्दिने, त्यस कारणले गर्दाखेरि त्यो हो भएको कारण त्यो हो, त्यस हेतुले गर्दा अनिखेरि त्यो ल भनेर त्यहाँबाट फोटो छोड्नुभयो, त्यहाँबाट अनिखेरि नागराजा आउनुभयो आफ्नो स्थलमा आउनुभयो। अब उतापट्टि ब्रह्माजीले यसो विचार गर्नुभयो हेरेर
त्यस्तो हितैषी नागलाई त बिर्सिनै सकिएन त ल अब कसो गर्नु त भनेदेखि अनि अब यो नागराजाको र ब्रह्माजीको संवाद भएको कहिले रहेछ त भन्ने चला भने त्यो श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी त्यो पञ्चमी तिथि भएको हुँदाखेरि त एउटा ब्रह्माजीले भन्नुभयो ल अब आजको जो पञ्चमीको नाउँ के हो त भने व्यवस्थालाई भने नाग पञ्चमी भयो अनिखेरि यो नाग पञ्चमी न अनि यसरी प्रख्यात भएको यस्तो यो पञ्चमीमा अनि फेरि जुनसुकै मानिसले पनि नागका चित्रहरू त्यसरी बनाएर लगेर अनि फेरि उता ढोकामा लगेर टाहने पूजा गर्ने महाराज नागलाई चाहिँ हो उता हरेक किसिमले गरिकन उतापट्टि पूजा आज गर्ने भने अनि खेरि अझ त्यस्तो गराउनु पर्छ अनि खेरि त्यस्तो हुँदाखेरि के हो दुर्भिक्ष भनेको अनिकाल पर्दैन जसका घरमा जो नाग त्यसरी टाँसेर पूजा आज गरिन्छ अनि त्यस घरमा जो दुर्भिक्ष भनेको अनिकाल पर्दैन कहिले पनि अनि अब उतापट्टि के हुन्छ भनेदेखि त्यो घरमा वज्रपात हुँदैन त्यो घरमा अकाल मृत्यु हुँदैन अनि खेरि त्यो घरमा एकदम अनिकालहरू पर्दैन यस्ता यस्ता किसिमले गरिकन धेरै धेरै कुरा लाभ भएर जान्छ अनि खेरि त्यस कारणले गर्दाखेरिमा अनि त्यो दिनको नाम नाग पञ्चमी भएको कारण त्यो अनि त्यति त्यति जो फाइदाको खातिरमा अनिखेरि जुन उतापट्टि जो गुरुपुरहरूले लगिकन नाग डाँसेको कारण त्यो हो हे महाराज हेर्नुहोस् यो कुरा यजमानले पनि जो सोध्नुपर्छ पुरोहितलाई पुरोहितले पनि यो कारणले गरिकन यसरी टाँसिएको है हजुर भनेर स्पष्ट बचाउनुपर्छ हेर्नुहोस् अनिखेरि गुरु भनेको त के हो भन्ने छ भने गु भनेको अँध्यारो हो रु भनेको उज्यालो बनाइदिने अनि खेरि त्यो अँध्यारोलाई उज्यालो बनाइदिने जात हो हामीहरू त्यो गुरु पुरोहित भन्ने चाहिँ त्यस्तो हौ त्यसै तुले अहिले यजमानलाई के गुरु पुरोहितले के ज्ञान दिने हो र जुनसुकै कुरामा पनि त्यो पारङ्गत बनाउनुपर्छ यजमानलाई महाराज हेर्नुहोस् यस्ता यस्ता किसिमले गरिकन उतापट्टि जब त्यस्तो भएर अनिखेरि त्यो कारण सहित सबै खोलेर अनिखेरि उतापट्टि पुरोहितले भनिदिएपछि यजमानलाई पनि बडो ढुक्क हुन्छ सन्तोष हुन्छ आनन्द हुन्छ राम्रो हुन्छ त उहाँहरूले अब काहीँ हेर्दा डुल्दा पनि यो कारण के होला भनेर कसैले भन्यो भन्दैन उहाँहरूले पनि उहाँहरूलाई चाहिँ बुझाउन सक्नुहुन्छ अनि बडो राम्रो हो तपाईँले कहाँबाट बुझ्नुभयो त यो भन्दाखेरि हाम्रा गुरु पुरोहित फलानु अनि फेरि उहाँको मुखार बिन्दबाट हामीहरूले जुन सुनेको हामीहरूले बताएको थियो अनि फेरि त्यहाँबाट जुन बुझेका हौँ हामीहरूले भनेर भन्नुहुन्छ अनि फेरि त्यस्तै उहाँले फेरि अरूसँग अरूलाई बुझाउनुहुन्छ अरूलाई बुझाउनुहुन्छ अनि फेरि यो बुझ्नु र जान्नु भन्ने कुरो सुन्छ अनि सबैलाई छ महाराजहरू सबैले बुझ्नुपर्छ सबैले जान्नुपर्छ र यता यता किसिमले गरिकन उता गर्नको कारण त्यो हो हे महाराज हेर्नुहोस् अहिलेखेरि अब यो अनि शक्ति के केमा छ त भन्दाखेरिमा शक्ति भन्ने कुरो जुन जुन सुकैमा पनि यस्ता किसिमको शक्ति छ शक्ति हुन्छ हे महाराज हेर्नुहोस् भनिकन शक्तिको जो बयानहरू इत्यादि जो बताइँदैछ बाँकी नै छ चौपट्ट छ हे श्रवणका अधीन आमरेका 88,000 ईश्वर हो भनिकन 88,000 ईश्वरका प्रति गुरु सुतजीले बताउनु भएको जुन सुकै किसिमका कथाहरू ती कथा र त्यहाँबाट यतापट्टि जो राजा जनमेजयलाई वैष्णव पायण नामहरूको गुटले बताउनु भएको जुन कथा हो सोही नै कथाहरू ल्याइकन हाम्रा आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन यो कथाहरू जो प्रस्तुत गरियो अब यो कथाले धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा पङ्क्तिमा गति चार किसिमको फल मिलोस् भनेर भनेर अडैया शनिश्चरहरू शान्ति हुन् शनिश्चर आदि गरेका ग्रहहरू शान्ति हुन् उल्का भ्रमरी शान्ति हुन् राहु सङ्कट आदि गरेका ग्रहहरू शान्ति हुन् कल्याण होस् मङ्गल होस् पवित्र होस् उदय होस् भनेर भन्ने यस्ता किसिमको जुन शुभकामना शुभ आशीर्वादहरू गर्दै यो हरिवंश पुराणको हरिवंश पर्वको यो जुन अध्यायले गरिकन यथामति विस्तार गरियो ए देवकी सुत गोविन्द वासुदेव जगतपते देवी मेस्तनय कृष्ण त्वामहं शरणं गत देवकी सुत गोविन्द वासुदेव जगतपते रक्षा मेस्तनय कृष्ण त्वामहं शरणं गत नारायण ओ श्रीकृष्ण।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: नाम मेरो बाबुराम फैल, भेनेपा 8, बोस माने टोल गाउँ।

पत्नी पुत शरीर सम्पत्ति सबै छन् ईश्वरकै भर। आफ्नो भन्ने कर्म गतिले चौरासीमा डुल्दछ, मेरै हो भनेर व्यर्थ बीचमा व्यर्थै किन झुल्दछ। यस्तो जन्म बिते होलान् अघि कति उद्योग भयो कति, पत्नी पुत्र शरीर सम्पत्ति भए जन्मै पिछेका कति। आफ्नै एक भने किन अहिले छुटे अहिले म एक्लै किन, जसमा त केही पनि छैन आफ्ना वशमा यही सोच रातो दिन। सँगाचित हुँदाई आयौ रहँदाई पैसा छ दयातमा, व्याधिले नछुँदाई आयौ रहँदाई बर्गर छ दैगातमा। आफ्ना श्री हुने पछि सुख हुने धन्दा चिनी हाल है, अग्लामा अग्लागी घरमा भए पछि कुवा खन्दा हुने छैन है। आयु छिन्न हुन्छ रात बिहान हप्ता र महिना बनी थाई हुन्छ।

के होला भरि कसो गरी कहाँ के भन्नु सक्नु नहै लाखौं चन्द्र सरी मनो पुनहरी कैलाश दरबारमा नाना रत्न सोनाका पलङ्गमा स्वामीजीको पासमा जुम्ला हात जोडी अघिल्तिर सरी सामने मुडा धरी लागिन सुन्नती पार्वती चरणमा पसेर बिन्ती गरी हे समूह करुणा निधन भगवान हे पननाथ प्रभु लीला माधवको गरेर मदय धेरै सुनाउनु भयो तृप्त तै पनि सुन्न मन जान लाग्दैछ हे शङ्कर श्री सीतापतिको पवित्र गुणले कहिले अगाइन्छ र पारिजात कल्प यी वृक्षे रामका पासमा आई भूतलमा कसरी कसले ल्याएछ यो बातमा प्यारा हुन् श्री राजाका महलमा हरदम आयोजन थियो छोरी छन् किन इन्द्रले यहाँ शङ्ख मलाई रह्यो धोका होला।

जीवन को अंतिम छीन धोका होलाई सुन्नी कान बैर हुन्छन् देख्ने आँखा अन्धा हुन्छन् सुन्नी कान बैर हुन्छन् देख्ने आँखा अन्धा हुन्छन् मिलेका यी दाँताका

जब हुन्छ जानिदिन यमराज आउँछन् लिन आफ्ना भन्नी शाखा सन्तान भेला हुन्छन् बिदा दिन आफ्ना भन्नी शाखा सन्तान भेला हुन्छन् बिदा दिन न त धन दौलत हातमा न त कोही जान्छन्।

le ko pati pati milera yo singo nepal ma janta sanskar pole ko नेपाल का सबै नेपाली मिलेर संस्कार जोगाउन पर्छ यो

भवकोश मिलन लेखेर गद्दीमा राजा नै राख्नु पर्छ। तपाई हाम्रो भविष्य सन्ताति दुईटैलाई सही संस्कारले काम गर्छ। विश्वले मानेको तप भूमि नेपालमा किन राजा नमान्ने? जनता र जमिन यी नेताको लागि बाछौं हामी दुहुनु। वर्षै नै हामी नेताको दुहुनु भएर कति पो बाँच्नु पर्ने नेपाली।

वर्षिनै हामी नेताको दुनु भएर कति बस्ने नेपालीहरू एकै कठा भई अब त कमर कस्ने रिसाउनुस् या खुसाउनुस् मित्र जन हो सिलोक लेखिने पालको शिवले कस्तो सिलोक लेख्यो नभन।

चाहिँ चाहिँ छ राजनेताहरू एकजुट नभइकन नेपाल बेच्न कहाँ पाइन्छ हिमाले कांग्रेस र प्रपा माओवादी झिन्जी झिन्जी आएको छ नि छपटीलाई स्वीकार गरेर नेपालमा संस्कार बचाउनुहोस् भनी राजालाई आसनमा राखेर नेताले नेपाल नेपाल सुहाउँदो पार पार्टी पार्टी अन्थाप गरेर नेपालका नेपालीलाई नमार राजालाई गद्दीमा राखे पछि नेपालको बढ्छ नेपालमा राजालाई गद्दीमा राखे पछि नेताको बढ्छ नेपालमा मान नेपाल र नेपालीको हितमा यो आँख खोली नेताहरूले जान बुझेर नेताले चुप्ला बुझेर नेताले बुझ पचाए भन्छन् तिनै करोड नेपाली मातृका भूमि मातृभूमि नेपालमा सही सत्यमा जोइन्छ उसलाई धेरै गाली नेताले राजालाई अगाडि नसारे नेपाल रहने होइन

संसद भवनमा हेरुन् राजा र नेतालाई आतै देखि नमस्कार संसदले वचन टेरुन् दिनमा आउने जलमल घामा रातमा आउने हुन् जुन विश्वले मानेको नेपाल सुधार्नलाई राजाले सक्ने हुन राताका लागि शीतल दिने जुन दिनका लागि छान घाम विश्वले मानेको तपभूमि नेपालका नेताको भएन सत्य काम नचाहिँदा काम कुरा जो जसले गर्छ हाम्रो नेपालमा उसलाई सधैँ छ ताली नेपालको हितमा सही सत्यमा जोहिन्छ उसलाई चाहिँ दिनरात गाली चरीकोटदेखि पूर्व फर्की हेर्दा गौरी शंकर हिमाल हाँसेको विश्वले मानेको तपभूमि नेपालको संस्कार र संरचना मासेको शिरबाट बगी सानो भई आउँछ यहाँ आउँदा ठुलो छ तामा कोशी शिवले शिलोक सही सत्य भने बापतमा बनाउनु पर्दैन मलाई दोषी हस्त नमस्कार। यति भन्दै म सैलुङ एफएम को हाम्रो सैलुङ एफएम प्रदीप सेन्चुरीले मलाई यहाँ माइकमा चाहिँ बोल्ने अवसर दिनुभएको हुँदाखेरि उहाँहरूको सिङ्गो टिमलाई मेरो हृदयदेखि नै नमन गर्न भन्न चाहन्छु र उहाँहरूलाई सदा सर्वदा भगवान श्री राम श्री हनुमान दाहिना भएर सदा सर्वदा उहाँहरूको रक्षा क्षमा गर्नुहुन्छ। चराचर जगतभरको भगवान श्री कृष्ण राधा कृष्णले चराचर जगतभरको रक्षा गर्नुहुन्छ र विश्वले मानेको हाम्रो तपभूमि यो मातृभूमि नेपाल हाम्रा राजनीतिक दलहरूका मित्रजनहरूले राजालाई नै गद्दीमा खडा राखेर हाम्रो नेपाल मातृभूमि नेपाल र हाम्रो संस्कार रीति रिवाज हाम्रो संस्कार संस्कृति बचाउनुहुन्छ भन्ने मलाई पूर्ण आँतदेखि नै विश्वास छ। हस्त नमस्कार।

0: दिन जन्म माता जी ले यो भूमि मा दस मास पूरा गरी माता पितालाई खुशी पारी पाल्छ जसले खुशी हुने छन् हरी माता सासू ससुरा माता पिता गुरु जनाको जसले सेवा गर्दछन् मिल्ला आशीर्वाद दिन दिनको खुशी पारी दे त्यो मन अतिको बालक हिजको जवानी आज त बुढो भई पर्ला कष्ट भोग्नु पछि त यहाँ पर्ने छ बस्नु रोई
1: सृष्टिका पहिले मै थिए फगात कोही थिएनन् अरू जो देख्छौ अहिले सबै बुझ तिनी मेरै विभूतिहरू सृष्टिका पछि फेरमा परलयमा मै एक रहन्छु फगात मुदेखि बाहेक कोही छैन कहिले मेरै सर्व सत्य रजर तमगुण पञ्चय महाभूत जसै सृष्टिका पहिले मै थिए भगत कोही थिएनन् अरू